0: ਸਮਾਂ ਤੂੰ ਅਕਾਊਂਟ ਓਪਨ ਐਕਟੀਵੇਟ ਅਰਨੀ ਕਾਰੋਬਾਰ ਸਚੀਲੇ ਸੰਗ ਬਿਜ਼ੀ ਲਾਈਫ ਇਜ਼ੀ ਬਣਾਉਂਦੇ ਹਰੇਕ ਦਿਨ ਗਲੋਬਲ ਸਮਾਰਟ ਪਲੱਸ ਲਾਈਫ ਕੋ ਪੇਸ਼ਮਾ ਬੈਂਕਿੰਗ।
1: ए भतिज, त त एकाएक शाकाहारी भइसले कमजोर होला है कमजोर।
2: ल काका, भेजिटेरियन हुँदैमा कमजोर भइन्छ र? बजारमा जति पनि तागतिलो खानेकुरा छँदैछ नि,
1: जे पाए त्यही खालास अनि रोगले समात्ला।
2: कहाँ काका पनि, अहिले बजारमा अर्ग्यानिक पोसिलो र स्वादिलो च्याउहरूको राजा च्याउ आएको छ। न रोगको डर, न त पैसा नै धेरै लाग्ने।
3: आजकल मेरो भान्सामा नै राजा च्याउ नै पाक्छ।
4: स्वादिलो पोसिलो र अर्ग्यानिक च्याउ भनेकै राजा च्याउ, एनसीए ग्रुटेकको उत्पादन।
1: आहा, राधा च्याउ त साँच्चीकै च्याउको राधै रहेछ नि।
5: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। यो तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
6: नेपाली खबरमा अब भित्री पृष्ठका खबर। कर्णालीका मुख्यमन्त्री यामलाल कणेलले राजीनामा दिनुभएको छ। शनिबार बसेको कर्णाली प्रदेश सभाको बैठकलाई सम्बोधन गर्दै उहाँले राजीनामा दिनुभएको हो। गत असार 23 गते कंग्रेस र नेकपाका 16 सांसदले मुख्यमन्त्री कणेल विरूद्ध अविश्वासको प्रस्ताव प्रदेश सभामा दर्ता गराएका थिए।
7: लुम्बिनी प्रदेश सरकारले आर्थिक वर्ष 2082-83 आफ्नो आन्तरिक राजस्व संकलन लक्ष्यको आधा भन्दा कम मात्रै हासिल गरेको छ। यसले प्रदेशको वित्तीय आत्मनिर्भरता अझै कमजोर रहेको र प्रदेशको खर्च धान्न संघीय सरकारबाट प्राप्त हुने अनुदानमा उच्च निर्भरता कायम रहेको देखाएको छ।
6: कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाले पहिलो ब्याचका 18 जना एमबीबीएस डाक्टर उत्तीर्ण गराएको छ। प्रतिष्ठानको शुक्रबार प्रकाशित नतिजा अनुसार पहिलो ब्याचका 20 जना मध्ये 18 जना एमबीबीएस उत्तीर्ण भएका हुन्।
7: सरकारले कम्तीमा 10 पालिकामा प्रांगारिक खेतीको नमूना कार्यक्रम संचालन गर्ने भएको छ। कृषि वन तथा पर्यटन मन्त्री गीता चौधरीले कृषि अनुसन्धान प्रविधि हस्तान्तरण र प्रांगारिक खेतीलाई प्राथमिकतामा राख्दै किसानको खेतसम्म प्रत्यक्ष सेवा पुर्याउने गरी नमूना कार्यक्रम संचालन गरिने बताउनु भएको हो।
6: प्रतिनिधि सभाका सदस्यहरूका लागि स्वकीय सचिवको संख्या थप गर्ने तयारीको विरोधमा राष्ट्रिय जेनजी नागरिक अभियानले शनिबार काठमाडौँको माइतीघर मण्डलामा प्रदर्शन गरेको छ। प्रदर्शनमा सहभागीहरूले राज्य कोषमाथि अनावश्यक आर्थिक भार थप्ने गरी सांसदलाई अतिरिक्त सुविधा दिन लागि भन्दै सरकार र संसदको ध्यानाकर्षण गराएका हुन्।
7: गत वर्ष 24 भदौमा विभिन्न अदालतमा गरिएको आगजनी र तोडफोड़को असर न्याय सम्पादनमा परेको छ। आर्थिक वर्ष 2082-83 देशभरका अदालतमा 55% मात्र मुद्दा फर्स्युट भएका देखिएको छ।
6: गएको एक वर्षमा सरकारले तिर्न बाँकी सार्वजनिक ऋण करिब 3 खर्ब थपिएको छ। यससँगै कुल सार्वजनिक ऋण 29,74,90 करोड़ रूपियाँ पुगेको छ। 2082 असारमा कुल ऋण 26,74,04 करोड़ रूपियाँ थियो। एक वर्ष अघिको तुलनामा गत असार मसान्तमा सार्वजनिक ऋण 3,85,00,00,00 रूपियाँ थपिएको सार्वजनिक ऋण व्यवस्थापन कार्यालयको तथ्याङ्क छ।
7: नेपाल राष्ट्र ब्याङ्कले भुक्तानी प्रणाली सम्बन्धमा विभिन्न 6 बुँदे निर्देशन जारी गरेको छ। केन्द्रीय ब्याङ्कले भुक्तानी प्रणाली सम्बन्धी एकीकृत निर्देशन जारी गर्दै भुक्तानी सेवा प्रदायको अनुमति पत्र प्राप्त संस्थाले नेपाली नागरिकको हकमा राष्ट्रिय परिचय पत्रको विद्युतीय अभिलेख अनुसार राष्ट्रिय परिचय पत्रको विवरण समेत यकिन गरी वालेट खोल्ने व्यवस्था मिलाउनु पर्ने व्यवस्था गरेको हो। नयाँ व्यवस्थासँगै अब खल्ती ई सेवा जस्ता डिजिटल वालेट खोल्न राष्ट्रिय परिचय पत्र अनिवार्य हुने भएको छ।
6: चक्रपथ अन्तर्गत चप्पल कारखानादेखि धोबीखोला पुल नजिकसम्मको 1 किलोमिटरमा सड़क विस्तार गर्न भन्दै 32 असारमा ठेक्का आह्वान गरिएको छ। 21 साउनसम्म म्याद राखेर खुलाइएको ठेक्काको लागत करिब 51 करोड़ भएको सड़क डिभिजन कार्यालय काठमाडौँका प्रमुख सुबोध कुमार देवकोटाले बताउनुभयो।
7: ग्लोबल आईएमई ब्याङ्कले नागरिक एप संघको सहकार्यमा बैंक खाता खोल्न सकिने सुविधा सार्वजनिक गरेको छ। नागरिक एपमा आबद्ध नेपाली नागरिकले राष्ट्रिय परिचय पत्रका आधारमा एप मार्फत बैंकको वेबसाइटमा रहेको क्यूआर कोड स्क्यान गरी व्यक्तिगत खाता बचत खाता खोल्न सक्नेछन्। नागरिक एप प्रयोगकर्ताले ग्लोबल आईएमई ब्याङ्कमा खाता खोल्न आवश्यक पर्ने क्यूआर कोड उल्लेखित लिंकमा क्लिक गरी पाउने बैंकले जनाएको छ। बैंकका अनुसार नेपालमै पहिलो पटक शुरू गरिएको उक्त सेवाले आम नागरिकलाई बैंक खाता खोल्न थप सहज बनाउने भएको छ।
6: आर्थिक वर्ष 2082-83 नेपालमा 12,09,357 विदेशी पर्यटक आगमन भएको छ। एक वर्षमा सबैभन्दा धेरै 3,11,531 पर्यटक भारतबाट आएका छन् भने संयुक्त राज्य अमेरिकाबाट 1,11,325 र चीनबाट 1,09,892 पर्यटक नेपाल आएको नेपाल पर्यटन बोर्डले जनाएको छ।
7: बाढ़ी पहिरोको मौसमलाई मध्यनजर गर्दै टिकटकले नेपालमा विश्वसनीय सूचना पहुँच थप सुदृढ़ र सहज बनाएको छ। टिकटकले नेपाली प्रयोगकर्तालाई मनसूनी वर्षाका कारण आउने बाढ़ीका क्रममा प्रमाणित र अपडेट जानकारी सहज रूपमा प्राप्त गर्न सहयोग गर्ने उद्देश्यले नयाँ सर्च साइट सार्वजनिक गरेको छ। प्राकृतिक विपदका बेला आफ्नो प्लेटफर्ममा सही जानकारी पहुँच बढ़ाउने तथा गलत सूचना फैलिन नदिन टिकटकले गरिरहेको निरन्तर प्रयास अन्तर्गत उक्त पहल शुरू गरिएको कम्पनीले जनाएको छ।
6: अब शेयर बजार पछिल्लो साताको कारोबारमा नेप्से परिसूचकसँगै कारोबार रकम समेत बढ़दो गतिमा रहेको देखिन्छ। पछिल्लो 9 कारोबार दिनमा बजार एक दिन मात्र घटेको छ। बुधबार करेक्शन भएको बजार बिहिबारदेखि पुनः बढ़दो गतिमा अघि बढ़ेको छ। शुक्रबार साताको अन्तिम दिनको कारोबारमा नेप्से 2,719.75 बिन्दुदेखि खुल्ला भई 2,774.23 बिन्दुसम्म पुगेको थियो।

0: नेपालको एकमात्र डिटिएच सेवा डिस हो, डिस हो खुशीको कनेक्सन।
1: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। जो तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: नेपाली खबरमा अब विदेशका खबर। राष्ट्रिय योग्यता तथा प्रदेश परीक्षा नीट तथा यूजी परीक्षाको प्रश्नपत्र चुहावट तथा अनियमितता प्रकरणलाई लिएर युवाहरूले थालेको आन्दोलन चर्किएपछि भारतका केन्द्रीय शिक्षा मन्त्री धर्मेन्द्र प्रधानले पदबाट राजीनामा दिएका छन्। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी समक्ष शनिबार राजीनामा पत्र पठाउँदै उनले नैतिकताका आधारमा पद छाडेको स्पष्ट पारेका छन्। यसैबीच बेलायतको आर्टिफिशियल इन्टेलिजेन्स एआईलाई विशेष महत्व दिँदै कनिष्ठ नारायणलाई देशको पहिलो एआई मन्त्री नियुक्त गरिएको छ। प्रधानमन्त्री एन्टी बर्नहर्नले उनलाई मन्त्री परिषदको उच्च तहमा स्थान दिँदै नयाँ जिम्मेवारी सुम्पेका हुन्।
3: अब खेल र खेलाड़ीका खबर।
4: मैयादेवी कन्या कलेजको स्नातक तह प्रथम वर्षको भर्ना सम्बन्धी सूचना।
5: विश्वविद्यालय अनुदान आयोगबाट क्यूएए प्राप्त यस क्षेत्रकै उत्कृष्ट कलेज मैयादेवी कन्या कलेजमा स्नातक तह बीबीएस र बीएड प्रथम वर्षमा बिहानी सत्रको लागि भर्ना खुलेको जानकारी गराइन्छ।
4: कलेजका विशेषताहरू:
5: पर्याप्त सुविधा सहित आफ्नै भवन,
4: मल्टिमिडिया, ई लाइब्रेरी तथा पुस्तकालय सुविधा,
5: पर्याप्त छात्रवृत्ति व्यवस्था,
4: अंग्रेजी र नेपाली माध्यममा पठन पाठन।
5: प्रिन्सिपल मैयादेवी कन्या कलेज भरतपुर 10 चितवन। सम्पर्क नम्बर 0656493495।
6: राष्ट्रिय परिचय पत्र व्यवस्थापन सम्बन्धी जिल्ला प्रशासन कार्यालय चितवनको सूचना। चालू आर्थिक वर्षको शुरूआती दिनदेखि नै राष्ट्रिय परिचय पत्रको फोटो खिचाउने र कार्ड लिने सेवाग्राहीहरूको अत्याधिक चाप बढेको हुँदा मिति 2083 श्रावण 7 गतेदेखि निम्नानुसार गरिने व्यवहार जानकारीको लागि अनुरोध छ। सेवाग्राहीहरूको चापलाई मध्यनजर गरी मिति 2083 श्रावण 7 गतेदेखि बिहान 8 बजेदेखि साँझ 7 बजेसम्म दैनिक करिब 750 जनाको लागि सेवा दिने प्रबन्ध मिलाइएको छ। टोकन प्रणालीबाट तय हुने आफ्नो पालोमा धैर्यताका साथ बसी फोटो खिचाउनु हुन अनुरोध छ। विगतमा परिचय पत्र नम्बर प्राप्त गरिसकेका सेवाग्राही महानुभावहरूलाई उक्त नम्बरका आधारमा सबै काम हुने भएकोले केही दिनका लागि जिल्ला प्रशासन कार्यालयबाट राष्ट्रिय परिचय पत्र वितरण गर्ने कार्य नगरिने बेहोरा अनुरोध छ। राष्ट्रिय परिचय पत्रको लागि फोटो खिच्ने कार्य पश्चात तपाईँको राष्ट्रिय परिचय पत्र नम्बर आउने र विभागबाट सिस्टम अपग्रेडको कारण एप्रुभमा ढिलाइ भएको हुँदा क्रमशः एप्रुभ हुँदै जाने र उक्त प्रयोजनको लागि जिल्ला प्रशासन कार्यालयमा धाई रहनु नपर्ने बेहोरा अनुरोध छ। जिल्ला प्रशासन कार्यालय चितवन।
7: जिल्ला प्रशासन कार्यालय चितवनको अत्यन्त जरुरी सूचना। नेपाल सरकार मन्त्री परिषदको मिति 2083 असार 18 बैठक।
8: रेडियो साइन 89.8 मेगाहर्ज। रेडियो साइन 89.8 मेगाहर्ज।

0: एसएनपी कम्पनी कार्यालयको अत्यन्त जरुरी सूचना।
1: कम्पनी एन 2063 बमोजिम दर्ता भएका कम्पनीको म्याद भित्र विवरण पेश नगरेको र अध्यावधिक नगरेको कम्पनी प्राली 2083 असोज भित्र आय विवरण पेश गरेमा लाग्ने सम्पूर्ण कर शुल्क दस्तुर जरिवाना मिनाहा हुने व्यवस्था भएको हुँदा समयभित्र आफ्नो व्यवसाय नवीकरण गर्न आउनु हुन एसएनपी कम्पनीको कार्यालयद्वारा सूचना जारी गरिएको छ। पुनश्च लाइसेन्स नभएका बिचौलियासँग काम गरी पछि पछुताउनु भन्दा लाइसेन्स भएका आधिकारिक संस्थासँग मात्र काम गरी ढुक्क हुनुहोस्।
0: एसएनपी कम्पनीको कार्यालय भरतपुर बाइपास रोड आन्तरिक राजस्व कार्यालयबाट 200 मिटर पारी मौलाकालिका अस्पताल सँगै। सम्पर्क नम्बर 0556909959, 98550-60359 र 98550-67359।
2: रेडियो साइन 89.8 मेगाहर्ज।
3: पहिलो समय सूचक अहिले बिहानको 6 बज्यो 6 AM। यति बेला बिहानको 6 बज्यो। अब तपाईँले सुन्न सक्नुहुनेछ रेडियो साहिनोबाट साझा खबर।
4: फेसबुक तथा युट्युब च्यानलबाट पनि सुन्न सकिन्छ।
5: आज 2083 साल साउन 10 गते आइतबार, जुलाई 26 तारीक सन् 2026, नेपाल सम्बत 1146, असार शुक्ल पक्षको द्वादशी तिथि।
4: ताजा खबरमा प्रमुख खबरका शीर्षकहरू।
5: प्रदेशमा सत्ता सहकार्यका लागि एमाले र नेकपा बीच सहमति। कर्णालीको मुख्यमन्त्रीबाट यमलाल कडेलको राजीनामा। संघीय संसदमा बिजनेसको अभाव। गण्डकी प्रदेश प्रमुखद्वारा गाँजा विधेयक फिर्ता।
4: जेएनजी आन्दोलनको असर। न्यायालयमा 55% मात्रै मुद्दा फर्सियट। एक वर्षमै थपियो 3 खर्ब सार्वजनिक ऋण। 200 कर्मचारीको सरुवा अनलाइनबाटै।
5: श्रीलंका टापु सधैं जोखिममा। पीपीएको पर्खाईमा 16,500 मेगावाटका 281 आयोजना। डडेलधुराका किसान थोपा सिंचाई प्रविधिमा आकर्षित। डाक्टर गोविन्द केसी संघको वार्तामा सरकार।
4: नयाँ दिल्लीमा जारी विद्यार्थी आन्दोलन फिर्ता। शिक्षा मन्त्रीको राजीनामा सँगै आन्दोलनरत विद्यार्थीलाई कुनै कार्यवाही अघि नबढ़ाउने सहमति। इजरायली सेनाद्वारा दर्जनौ पालेस्टाइनी पक्राउ।
5: र एसआरसी प्लस टु अन्तर कलेज बास्केटबल प्रतियोगिता आजबाट। दक्षिण एसियाली कराँती च्याम्पियनशीपका स्वर्ण विजेता दिदी बहिनी दिया र दीक्षा तामाङ सम्मानित। एक हाँच हे टेबल टेनिसको उपाधि साक्यलाई।
6: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क CIN।
5: साझा खबरको सबैभन्दा शुरूमा, प्रदेशमा सत्ता सहकार्यका लागि एमाले र नेकपा बीचमा भएको सहमतिको प्रसंग।
4: एमाले र नेकपाले प्रदेशसभामा सहकार्य गर्दै संयुक्त सरकार बनाउने सहमति गरेका छन्। कोशी, बागमती र लुम्बिनी प्रदेशमा एमाले तथा कर्णाली र सुदूरपश्चिममा नेकपाले सरकारको नेतृत्व गर्ने गरी हिजो दुई दल बीच सहमति भएको हो। एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपा संयोजक पुष्पकमल दाहालले हस्ताक्षर गरेको सहमति पत्रमा मधेस र गण्डकी प्रदेशमा अन्य राजनैतिक दलसँग पनि परामर्श गरेर मात्रै सरकारको नेतृत्व र सहभागिताको स्वरूप तयार पार्ने उल्लेख गरिएको छ। ती प्रदेशमा कांग्रेसले सरकारको नेतृत्व गरेको छ, त्यहाँ एमाले र नेकपा मिल्दा मात्रै सरकार गठन हुन सक्ने अवस्था छैन। दुवै दलले प्रदेश सरकारमा सहकार्यलाई राजनैतिक स्थिरता कायम गर्ने माध्यमका रूपमा व्याख्या गरेका छन्। पछिल्लो समय प्रदेशसभामा बजेट निर्माणका क्रममा देखिएको असमझदारी, बजेट विहीनताको अवस्था र अस्वस्थ राजनैतिक प्रतिस्पर्धाले उत्पन्न गरेका समस्या समाधान गर्दै सुशासन, समृद्धि र प्रादेशिक विकासलाई तीव्रता बनाउन दुवै दल सहकार्य गर्ने निर्णयमा पुगेको सहमति पत्रमा उल्लेख गरिएको छ। पछिल्लो समय सुदूरपश्चिम प्रदेश सरकारले ल्याएको बजेटलाई लिएर कांग्रेस र एमाले बीच अविश्वास बढ़ेको थियो। सत्ताको नेतृत्व गरेको कांग्रेसले बजेटमा एकलौटी गरेको भन्दै सत्ता साझेदार एमाले साथ नदिएपछि चालू आर्थिक वर्षको बजेट नै पारित भएन। त्यसपछि मुख्यमन्त्री कमलबहादुर शाहले एमालेका मन्त्रीहरूलाई बर्खास्त गर्नु भएको थियो। हिजो सहमतिसँगै वामशक्ति बीच प्रदेश सरकारमा कार्यगत एकता अघि बढ़ेको नेकपाका नेता अग्नि सापकोटाले सीआईएललाई बताउनुभयो।
7: हाम्रो केही समय अगाडि बसेको यो राजनीतिक संयोजन समितिको बैठकमा धेरै निर्णय गरेको थियो, त्यसमा दुई चारवटा निर्णय महत्वपूर्ण थियो। एउटा आफ्नो पार्टीलाई सुदृढ गर्ने, दोस्रो संयुक्त मोर्चा अर्थात् वाम एकीकरणमा निर्णय दिने, तेस्रो चाहिँ कम्युनिस्ट पार्टीको पुनर्गठन गर्ने, चौथो चाहिँ वृहत देशभक्तहरूको राष्ट्रिय मोर्चा बनाउने भन्ने थियो। यो चाहिँ सहकार्यको सहमति जुन भएको छ सुरुवात हो र विगतका सबै अनुभवहरूलाई शिक्षाका रूपमा दिएर हामीले चाहिँ यसलाई अन्तत पार्टी एकतासम्म पुर्याउने उद्देश्यका साथ यो गरिएको हो।
5: सरकारमा सहकार्यलाई दीर्घकालीन राजनीतिक एकतामा रूपान्तरण गर्ने र स्वर्ग र नर्कसम्म सँगै जाने कसम खाएका र पछि धोका पाएका दुई नेता फेरि एकपटक सहकार्यका लागि तयार देखिएका छन्। एकअर्कालाई धोका दिएको आरोप लगाउँदै आएका एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपा संयोजक प्रचण्ड फेरि एउटै राजनैतिक समीकरणमा उभिनु भएको हो। 2079 निर्वाचनपछि करिब 18 महिना सरकारमा सहकार्य गरेका ओली र प्रचण्ड बीच सम्बन्ध बिग्रिएपछि दुवैले एकअर्कामाथि विश्वासघातको आरोप लगाउँदै आउनु भएको थियो। प्रचण्डले पटक पटक ओलीले आफूलाई प्रधानमन्त्री बनाउने सहमति तोडेर कांग्रेससँग मिलेको आरोप लगाउँदै आउनु भएको छ। यसैबीच एमाले र नेकपा मिल्दा पनि चार प्रदेशमा बहुमत नपुग्ने अवस्था देखिएपछि नेपाली कांग्रेसले पनि दुवै दल बाहेकको वैकल्पिक सत्ता समीकरणको सम्भावनाका बारे छलफल अघि बढ़ाउने तयारी गरेको छ। कांग्रेस सहमहामन्त्री प्रकाश स्नेही रसाईलीले बलियो प्रतिपक्ष लोकतन्त्रका लागि आवश्यक रहेको प्रतिक्रिया दिनुभयो। उहाँले एमाले नेकपा बाहेक वैकल्पिक सरकारको सम्भावनाबारे छलफल हुने पनि जानकारी दिनुभयो। एमाले नेकपा सहमतिलाई जसपा नेपालले सकारात्मक रूपमा लिएको बताएको छ, तर हालसम्म आफूहरूसँग कुनै औपचारिक अनौपचारिक सम्वाद नभएको पार्टीका प्रवक्ता मनिष सुमनले बताउनुभयो। सम्झौताप्रति सकारात्मक छौं, तर मधेस प्रदेशका विषयमा हामीसँग हालसम्म सम्वाद पनि भएको छैन। यदि सम्वाद भयो भने जसपा नेपालको नेतृत्वमा सरकार बन्ने शर्तमा सहकार्य गर्न सकिने पनि उहाँले प्रतिक्रिया दिनुभयो। मधेससँगै लुम्बिनीमा पनि जसपा नेपाल निर्णायक अवस्थामा पुगेको छ। कर्णाली प्रदेशबाट भने मुख्यमन्त्रीबाट यामलाल कण्डेलले हिजो राजीनामा दिनुभयो। आयोजित प्रदेश सभाको बैठकमा उहाँले भन्नुभयो,
8: एकले अर्कोलाई केन्द्रीय तहको राजनीतिक परिवर्तनका कारणले मन मिलेको भए पनि, विचार मिलेको भए पनि संगत फेर्नुपर्ने परिस्थिति बने अनुसार अहिलेको नेपाली कम्युनिष्ट पार्टीसँग पनि संगत गरियो, नेपाली कांग्रेससँग त अलि अस्तिसम्म हामी संगत गरेकै अवस्था थियो। जब यतिको साथीहरूले म प्रति यो प्रस्ताव राखिसकेपछि राजीनामा दिएको कुरा घोषणा गर्न चाहन्छु, सबैलाई धन्यवाद दिँदै बिदाउन चाहन्छु, धन्यवाद।
5: यसैबीच गाँजा खेतीलाई वैधानिकता दिन गण्डकी प्रदेश सभाले पारित गरेर प्रमाणीकरणका लागि पठाएको विधेयक प्रदेश प्रमुखले फिर्ता गर्नुभएको छ। 25 असारको प्रदेश सभा बैठकले औषधिजन्य तथा औद्योगिक प्रयोजनका लागि गाँजा खेतीलाई नियमन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पारित गरेपछि सभामुख कृष्ण प्रसाद धिताले प्रमाणित गरेर प्रमाणीकरणका लागि प्रदेश प्रमुख कार्यालय पठाउनु भएको थियो। प्रदेश प्रमुख दिल्लीराज भट्टले प्रमाणीकरण नगरी प्रदेश सभामै फिर्ता पठाइदिनु भएको छ। सभामुखले प्रमाणित गरेर प्रदेशसभा सचिवालयले 30 असारमा प्रमाणीकरणका लागि विधेयक पठाएकोमा प्रदेश प्रमुख भट्टले संविधानको धारा 201 को उपधारा 3 बमोजिम पुनर्विचारका लागि सन्देश सहित प्रदेशसभामा फिर्ता पठाउनु भएको छ। प्रदेश प्रमुख कार्यालयले विधेयक शुक्रबार फिर्ता पठाएको प्रवक्ता प्रवीण पौडेलले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ।
4: सरकारले सुशासन र सेवा प्रवाहलाई प्रविधि मैत्री बनाउन अनलाइन प्रणालीबाट कर्मचारी सर्वा शुरू गरेको छ। त्यस अनुसार 1,750 कर्मचारीले अनलाइन प्रणालीबाट सर्वा शुरूको लागि निवेदन दिएका छन्। विगत लामो समयदेखि झाँगिँदै आएको कर्मचारी सर्वाको व्यतिथि अन्त्य गर्दै सरकारले प्रभावकारी र पूर्ण रूपमा डिजिटल मैत्री बनाएको हो। यसको कार्यान्वयन अनलाइन शुरूआत प्रणालीबाटै भूमि व्यवस्था, सहकारी संघीय मामिला तथा सामान्य

0: अधिकारले बिहान 9 बजेदेखि बेलुका 5 बजेसम्म सञ्चालनमा ल्याएसँगै सेवा गराएका लागि भीड़भाड़ हुने कार्यालयमा सेवा सहज बनेको छ। कतिपय सेवाग्राही बिहानै सेवा लिन कार्यालय पुग्ने भएकाले दिउँसो आउने सेवाग्राहीका लागि पनि सेवा सहज र प्रभावकारी बन्दै गएको हो।
1: चिकित्सा शिक्षा आयोगमा उपाध्यक्ष तथा गेटा मेडिकल कलेज दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा उपकुलपति र रजिस्ट्रार नियुक्ति गैर कानूनी भएको भन्दै अनशनरत डाक्टर गोविन्द केसीसँग सरकारले वार्ता शुरू गरेको छ। धनगढ़ी स्थित कृष्ण मन्दिरको धर्मशालामा अनशनमा बस्नुभएका डाक्टर केसीको स्वास्थ्यमा समस्या देखिएपछि हिजो सेती प्रादेशिक अस्पताल भर्ना गरिएकोमा सरकारले वार्ताका लागि शिक्षा तथा खेलकुद मन्त्रालयका सचिव चुडामणि पौडेललाई पठाएको हो। डाक्टर केसीका सहयोगी अमृत जयसिंह का अनुसार सचिव पौडेलले केसीसँग अनौपचारिक कुराकानी हिजो गर्नुभयो। डाक्टर केसीले आफ्नो बटम लाइन स्पष्ट पार्दै तयारी गरेर मात्रै आउन सचिवलाई भन्नुभएको उहाँले बताउनुभयो। सचिवज्यूसँग डाक्टर साहबले मेरो बटम लाइन 5 बुधे माग हो, त्यो पूरा गर्ने गरी आउनुहोस् भन्नुभयो। जयसीले भन्नुभएको छ, त्यहाँका सामुदायिक रेडियोहरूले खबर पठाएका छन्। सेती प्रादेशिक अस्पतालले आईसीयूमा उपचाररत डाक्टर गोविन्द केसीको स्वास्थ्यबारे हिजो साँझ विज्ञप्ति जारी गर्दै ब्लड प्रेसर र सुगर लेभलदेखि सोडियम र सेतो रक्त कोशिकाको मात्रा कम भएको रिपोर्ट सार्वजनिक गरेको छ। ब्लड प्रेसर 90/60 110/70 र ब्लड सुगर 50/60 MGDL रहेको पनि अस्पतालले जानकारी दिएको छ। पिसाबमा किटोनको मात्रा देखिएको, मांसपेशी बाउडिनी, कमजोरीका कारण बोल्न र हिडुल गर्न असहज भएको अस्पतालको विज्ञप्तिमा उल्लेख छ। केसीले सुगर बढ़ाउने औषधि लिन समेत अस्वीकार गर्नुभएको र 4 सदस्यीय टीमले 24 घण्टा सघन अनुगमन गरिरहेको पनि अस्पतालले जानकारी दिएको छ।
0: सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशैभरि प्रसारण भइरहेको साझा खबरमा लैंगिक तथा यौनिक अल्पसंख्यकको अधिकारका लागि राजनीतिक दलबाट अपेक्षा।
2: आफूलाई शान्त रूपमा चाहिँ विभिन्न ठाउँमा गएर चाहिँ आफ्नो पोजिसन पेपरहरू रेडी गरेर जानु चाहिँ हाम्रो अभियान हो, हामी त्यो गइराखेका पनि छौं।
1: संघीय संसदमा बिजनेसको अभाव, जेएनजी आन्दोलनको असर न्यायालयमा, 55% मात्रै मुद्दा फर्स्योट, 1 वर्षमै थपियो 3 खर्ब सार्वजनिक ऋण लगायतका खबर बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
3: आँखा, नाक, कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल भिटामोड, वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चावहिल, बानेश्वर, जमल र ओम अस्पतालमा।
4: सेवाहरू बिना इन्जेक्सन, मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चश्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बीमा सुविधा, वेबसाइट drishtiaye.org, फोन नम्बर 01-5224-352-5224-353।
5: सबैका लागि दृष्टि, सबैका लागि दृष्टि।
6: 5 बजे बिहान उठेर भरे 10 बजे रातिसम्म महिलाहरूले नै मेहनत गरे हुन्छ, तर नगरपालिकाबाट कुनै पनि अनुदानहरू केही आएछ भने पुरुषकै नाउँमा आउँछ, केही कार्य भएर पत्र आयो भने पुरुषकै नाउँमा आउँछ, निम्ता आउँदा पनि पुरुषकै नाउँमा आउँछ।
7: यदि हरेक दिन खेतमा पसिना बगाउने किसान होइन भने किसान को हो?
8: नेपालको कृषि क्षेत्रमा अधिकांश श्रम महिलाको छ,
7: तर महिलाको नाम अझै निर्णयमा, स्वामित्वमा र पहिचानमा किन कम छ?
9: महिलाको श्रम, अधिकार र सम्मानको आवाज,
10: कार्यक्रम साझा आवाज,
7: लैंगिक समानता, महिला अधिकार, घरेलु हिंसा विरुद्ध बहस,
11: महिला किसानका संघर्ष, सपना र सफलताका कथा।
12: प्रोपाइटर मधुमाया जीजी, परे हैन प्रोपाइटर भने छु, हेर्नुस् त, घर खर्च, दाना पानी सब कटाएर 6 लाख जति कमाइन्छ।
7: हरेक 15 दिनमा शनिबार बिहान 6:30 बजे र पुनः प्रसारण राति 8 बजे सीआईएन मार्फत देशैभर
8: तपाईँकै आफ्नै सामुदायिक रेडियोमा अनि सीआईएन को फेसबुक पेज र युट्युब सीआईएन च्यानलमा पनि।
9: पसिनाको सम्मान, समानताको अभियान,
10: कार्यक्रम साझा आवाज।
13: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN.
1: तपाईँ अहिले देशभरिका सामुदायिक रेडियो CIN खबर .com तथा मोबाइल एप CIN र नेपाली पात्रोबाट पनि CIN को साझा खबर सुनिरहनु भएको छ. अब बाँकी खबर.

0: जलवायु परिवर्तनका कारण पानीका स्रोत सुक्दै जानु, खेतीयोग्य जमीनमा सिंचाईको अभाव हुनु र उत्पादन लागत बढ़दै जानुले डडेलधुराका किसान आधुनिक सिंचाई प्रविधितर्फ आकर्षित हुन थालेका छन्। व्यावसायिक कृषिमा लागेका किसानहरू थोपा सिंचाई प्रविधि अपनाउन थालेका छन् भने कतिपय किसान आगामी दिनमा यसलाई विस्तार गर्ने योजनामा रहेका छन्।
1: थोपा थोपा गरेर सिधै बिरूवाको जरासम्म पानी पुर्याइने थोपा सिंचाई प्रविधिले कम पानीमै बढ़ी उत्पादन लिन सकिने भएपछि किसानहरूको यसतर्फ आकर्षण बढ़ेको हो। डडेलधुरा जिल्लाका व्यवसायिक किसान परम्परागत तरिकाले खेतभरि पानी लगाउँदा पूरै पानीको सदुपयोग नहुने भएपछि थोपा सिंचाईबाट श्रम र समयको समेत बचत हुने भएकाले उत्साहित भएका छन्। अमरगढी नौका किसान कमल सिंह झुकाल:
2: यो वर्ष चाहिँ कृषि ज्ञान केन्द्रले मलाई मल्चिङ प्लस थोपा सिंचाईको कार्यक्रम बापत योजना दियो। सिंचाई हातले हाल्नुपर्ने झन्झट पनि भएन, मैले बल्ब खोलिदियो, एटोमेटिक रूपमा पानी गइरहन्छ। निगरानी मात्रै गर्दाखेरि कहाँ कुनै बोर्ड पाएको छैन भने के गरेर त्यो हेर्दा हुन्छ। थोपा सिंचाई त हुनुपर्ने नै छ किसानको लागि।
1: कतिपय किसान कृषि उत्पादनलाई थप प्रभावकारी बनाउन थोपा सिंचाई प्रविधि अपनाउने तयारीमा छन्। सिंचाईको अभाव तथा पानी पर्याप्त नभएको ठाउँमा व्यवसायिक कृषि गर्नका लागि यो प्रविधिले केही हदसम्म राहत हुने विश्वास किसानहरूको छ। गन्याबधुरा गाउँपालिका एक धौलाकोटका किसान खेमराज अवस्थी:
3: अलिक राम्रै फाइदा हुन्छ, किनभने फाँडको अनुसार आएपछि मात्र किसानले चाहिँ डाइरेक्ट खेल्दैन, अनुदान पाएपछि मात्र, तर अरूभन्दा फाइदा नै हुन्छ।
1: विशेष गरेर बेमौसमी तरकारी खेतीमा थोपा सिंचाई प्रविधिको प्रयोग बढ़दै गएको कृषि ज्ञान केन्द्रले जनाएको छ। केन्द्रका अनुसार जिल्लाभर 100 बढ़ी व्यवसायिक किसानहरूले थोपा सिंचाई प्रविधि अप्नाएका छन्। केन्द्रका प्रमुख नरेन्द्र पनेरु:
4: थोपा सिंचाई विशेष गरेर हामी बेमौसमी तरकारी खेतीमा गर्छौं। विशेष गरेर यसको मुख्य उद्देश्य भनेको जो यो जलवायु परिवर्तनका नकारात्मक अनुकूलन छन्, यो लामो चाहिँ खरेडी रहने, त्यसपछि यो पानीका स्रोत कम भएको ठाउँमा चाहिँ थोरै पानीले चाहिँ बिरुवालाई चाहिँ जति चाहिन्छ त्यति दिन सकिन्छ, डाइरेक्ट जरामा जान्छ थोपा सिंचाईले, त्यसले गर्दा थोरै पानीले पनि उत्पादन र उत्पादकत्व बढाउन सकिन्छ।
1: थोपा सिंचाई मार्फत पानीसँगै मल व्यवस्थापन गर्न सजिलो हुने, गोडमेलमा सजिलो हुने, छुट्टै सिंचाईको आवश्यकता नपर्ने र उत्पादन समेत बढ़ने भएपछि किसान पनि उत्साहित छन्। जलवायु परिवर्तनको चुनौतीका बीच पानीको सदुपयोग गर्दै दिगो कृषि प्रणाली विकास गर्न थोपा सिंचाई प्रभावकारी भए पनि सबै किसानको पहुँचमा भने पुग्न सकेको छैन। तर्कराज भट्ट, सीआईएन रेडियो अमरगढी, डडेलधुरा।
0: साझा खबरमा अब आज काठमाडौँबाट प्रकाशित पत्र पत्रिकाको खबर: कान्तिपुर दैनिकमा सन्त्रासमा कर्मचारी शीर्षकमा राजेश मिश्रले लेख्नु भएको खबर छापिएको छ। प्रधानमन्त्रीको प्रमुख सहयोगीका रूपमा रहने मुख्य सचिव सुमन राज अर्याललाई 25 असारमा प्रधानमन्त्रीका सल्लाहकार असीम शाहले विदाई गर्नुभयो। यसअघि तत्कालीन प्रधानमन्त्री मुख्य सचिवलाई विदाई गर्ने अभ्यास रहेकोमा 3 महीनाभन्दा बढ़ी प्रधानमन्त्री बालेन्द्र शाहसँगै रहेका अर्यालको यो अस्वाभाविक विदाईले कर्मचारी वृत्तमा चर्चा त पायो, तर कर्मचारीले त्यसलाई अस्वाभाविक मानेनन्। किनभने मोबाइल सन्देश पठाएकै भरमा तत्कालीन सचिव कृष्णहरि पुष्कर यसअघि नै पक्राउ परिसकेकोले यसलाई कर्मचारीले थप अर्को एक घटनाका रूपमा मात्रै लिएका छन्। कार्य सम्पादनका आधारमा अवसरको घोषणा र तलब वृद्धि सकारात्मक भए पनि अन्य धेरै निर्णयले कर्मचारी डर र दबावमा रहेको भनेर उल्लेख गरिएको छ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले भने ब्यूरो कृषिलाई रिफर्म गर्न आवश्यक रहेको र त्यस क्रममा चालेका केही कदमले संशय बढ़ेको हुन सक्ने, विभागीय मन्त्रीका नाताले कसैलाई अन्याय हुन नदिने उहाँले प्रतिबद्धता जनाउनु भएको उल्लेख गरिएको छ। कपिल वस्तुमा भेटिए अरबी र फारसी लिपिका सिक्का शीर्षकमा मनोज पौडेलले कपिल वस्तुबाट लेख्नुभएको खबर छापिएको छ। कपिल वस्तु नगरपालिका 2 बभनी स्थित खेतमा आली खन्ने क्रममा प्राचीन तामाका मुद्रा सिक्का भएको करूवा फेला परेको हो। एउटा करूवामा 2314 थान तामाका सिक्का छन्। सबै मुद्राको तौल 7 किलो 34 ग्राम छ। स्थानीय रामराज यादवले खेतमा आली खन्ने क्रममा प्राचीन तामाका मुद्रा सहितको करूवा फेला पार्नुभयो। डेढ साता अघि करूवा सहित तामाका मुद्रा पाएपछि यादवले छिमेकी रोहित कोरीलाई पनि दिनुभएको थियो। उहाँले एक सातासम्म करूवा सहितको मुद्रा राखेपछि गाउँमा हल्ला फैलियो। पुरातात्विक वस्तु घरमा राखेर रा सरकारले कार्यवाही गर्ने हल्ला फैलिएपछि कोरीले त्यसलाई गाउँकै पोखरीको डिलमा लगेर राख्नुभएको थियो। पोखरी किनारमा करूवा रहेको सूचना पाएपछि उक्त ओडाका अध्यक्ष दिलीप कुमार चौधरीले प्रहरीलाई खबर गर्नुभयो। 4 साउनमा प्रहरी पुगेर मुद्रा सहितको करूवा जिल्ला प्रहरी कार्यालयमा लगेको थियो। अर्को खबर, पीपीएको पर्खाईमा 16,500 मेगावाटका 281 आयोजना शीर्षकमा सीमा तामाङले लेख्नु भएको छ। करिब 16,500 मेगावाट क्षमताका 281 जलविद्युत आयोजना नेपाल विद्युत प्राधिकरणमा विद्युत खरिद बिक्री सम्झौता पीपीएको प्रतीक्षामा रहेको उल्लेख गरिएको छ। भित्रीपन्नामा जेएनजीको आन्दोलनको असर न्यायालयमा 55% मात्र मुद्दा फर्स्यो शीर्षकमा दुर्गा दुलालले लेख्नु भएको छ। देशभरका अदालतमा विचाराधीन कुल 3,57,023 मुद्दा मध्ये 1,96,464 फर्स्योट भएका छन् भने 1,60,549 थान मुद्दा बाँकी रहेको उल्लेख गरिएको छ। चक्रपथको चप्पल कारखाना भूमिखोला खण्डमा ठेक्का आह्वान दशैं अघि नै काम थालिँदै शीर्षकमा विमल खतिवडाले लेख्नु भएको छ भने एक वर्षमै थपियो 3 खर्ब सार्वजनिक ऋण शीर्षकमा यज्ञ बन्जाडेले लेख्नु भएको छ। वैज्ञानिक सेवा शुल्क तोक्न सरकारलाई म्यान पावर व्यवसायीहरूले अल्टिमेटम दिएको बारेमा होम कार्कीले लेख्नु भएको खबरमा उल्लेख छ।
5: त्यस्तै आजको नयाँ पत्रिकाको भित्री पृष्ठमा असारको विद्युत खपतमा भ्याट लगाउने बारे विद्युत प्राधिकरण अन्यलमा शीर्षकमा मिलन विश्वकर्माले खबर लेख्नु भएको छ भने 53.5 अर्ब वैदेशिक अनुदान परिचालन गर्ने लक्ष्य 31 अर्ब मात्रै प्राप्ति शीर्षकमा अर्को खबर पनि प्रकाशित छ। त्यस्तै मल बिनै देशभरका किसानले 83% रोपाइसकेपछि कृषि मन्त्री चौधरीले भन्नुभयो 15 दिनभित्र रासायनिक मलको सहज आपूर्ति हुन्छ। कृषि विभागको तथ्याङ्कमा शुक्रबारसम्म 83.30% रोपाई सकिएको तथ्याङ्क छ। त्यस्तै संसदमा बिजनेस अभाव शीर्षकमा पनि भित्री पृष्ठमा खबर छ भने पहिलो पृष्ठमा अपराधको हट डे सोमबार पिक आवर अपराह 12 देखि साँझ 6 बजेसम्म शीर्षकमा पनि अर्को खबर प्रकाशित छ।
0: कारोबार दैनिकमा छापिएको खबर छ असारको विद्युत बिलमा भ्याट जोड़िएपछि राजस्व विभागसँग राय माग शीर्षकमा नेपाल टेलिकमको 25.5% शेयर बिक्री योजना दोहोरिएला 2065 सालको क्रेज शीर्षकमा सरस्वती ढकालले लेख्नु भएको छ। काकड भिट्टा लौकही सड़क स्तरोन्नति म्याथ सकिन 6 महिना बाँकी हुँदा 36.48% मात्र भयो काम शीर्षकमा दिपेन्द्र थापाले लेख्नु भएको छ। चालू आर्थिक वर्ष लागेपछि शेयर बजार दैनिक उकालो प्रधानमन्त्री बालेन्द्र शाहले लगानीकर्तासँग छलफल गरेपछि लगानीकर्ताको आत्मबल बढ़ेको बारेमा परिवर्तन देवकोटाले लेख्नु भएको खबर छ। गोर्खापत्र दैनिकमा आकाशियो खसीको मासु शीर्षकमा केशवराज पौडेलले लेख्नु भएको छ भने चराको चिरबिरसँगै बिउजिन्छ कोशी टप्पो शीर्षकमा बाबुराम कार्कीले बराह क्षेत्रबाट लेख्नु भएको खबर छापिएको छ। भित्रीपन्नामा ट्रमा सेन्टरलाई 80 लाखको इम्प्लान्ट सहयोग शीर्षकमा खबर छापिएको छ भने राष्ट्रिय किताबखानाको क्षेत्राधिकार विस्तार गरिएको छ। सरकारले राष्ट्रिय किताबखाना निजामतीको क्षेत्राधिकार विस्तार गरी 3 वटा किताबखानालाई एउटै बनाएको छ। यसअघि साबिकमा राष्ट्रिय किताबखाना निजामती अन्तर्गत राष्ट्रिय किताबखाना शिक्षक र राष्ट्रिय किताबखाना प्रहरी भए पनि उक्त किताबखानाका नीति कार्यक्रम र बजेट भने सम्बन्धित मन्त्रालय अन्तर्गत अलग अलग रहेका थिए। नयाँ प्रणालीबाट राहदानी सुधार गर्दै अगाडि बढ़दै शीर्षकमा चाँदनी हमालले लेख्नु भएको खबर छ भने अलैंची निर्यात अहिलेसम्मकै उच्च भएको बारेमा कोकिला ढकालले इलामबाट लेख्नु भएको छ। वर्षभरि 12 लाख पर्यटक भित्रिएको बारेमा पनि गोर्खापत्र दैनिकमै खबर छापिएको छ।
5: खबरमा अब विदेशका खबर। भारतको केन्द्र सरकारका शिक्षा मन्त्री धर्मेन्द्र प्रधानको राजीनामापछि कक्रो जनता पार्टी एससीजेपीले नयाँ दिल्लीको जन्तर मन्तरमा विद्यार्थी आन्दोलन अन्त्य भएको घोषणा गरेको छ। मन्त्रीको राजीनामापछि सरकारका 2 प्रतिनिधिहरू केन्द्रीय मन्त्री जेपी नड्डा र जितेन्द्र सिंहले सीजेपीको प्रतिनिधि मण्डलसँग वार्ता गर्नुभएको थियो। वार्ता निष्कर्षमा पुगेपछि आन्दोलन फिर्ता लिएको हो। शिक्षा मन्त्रीको राजीनामा आत्महत्या गरेका विद्यार्थी परिवारलाई क्षतिपूर्ति र आन्दोलनरत विद्यार्थीलाई कुनै पनि कार्यवाही अघि नबढ़ाउने माग अघि सारिएको थियो। त्यस्तै सीजेपीले शिक्षा र परीक्षा प्रणालीमा विभिन्न सुधारका मागहरू अघि सारेको छ। यस विषयमा थप ठोस कार्यका लागि करिब 4 सातापछि सरकार र सीजेपी बीच पुनः वार्ता हुने सहमति समेत भएको छ। इजरायली सेनाले कब्जा गरिएको वेस्ट ब्याङ्कका विभिन्न क्षेत्रमा पालिस्तानीको घर घरमा छापा मारेर दर्जनौ पालिस्तानीलाई हिरासतमा लिएको अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका छन्। पालिस्तानी समाचार एजेन्सी वफाका अनुसार इजरायली सेनाले नाबलुस प्रान्तको ताल गाउँमा छापा मारेर कम्तीमा 30 जना पालिस्तानीलाई हिरासतमा लिएको हो र 1 महिनाको अवधिमा करिब अफगान शरणार्थी स्वदेश फर्किने क्रम बढ़ेको छ। 1 महिनामा 14,500 39 अफगानी नागरिक र 97,277 जना शरणार्थी छिमेकी देश र पाकिस्तानबाट अफगानिस्तान फर्किएको अफगान सरकारले जनाएको हो।
0: साझा खबरमा अब खेल खबर। पुलचोकी एन्स फिटनेस हबको आयोजना र इनसाइट स्पोर्ट्स नेपालको समन्वयमा एसआरसी प्लस टू अन्तर कलेज बास्केटबल प्रतियोगिता आजबाट शुरू हुँदैछ। प्रतियोगितामा 10 छात्र टीमको सहभागिता रहने आयोजकले बताएको छ। बंगलादेशको ढाकामा सम्पन्न 10 दक्षिण एसियाली कराते च्याम्पियनशीपका स्वर्ण विजेता दिदी बहिनी दिया र दीक्षा तामाङ सम्मानित हुनुभएको छ। एक्स स्टेपका प्रबन्ध निर्देशक गणेश श्रेष्ठले एक्स स्टेपको शोरूममा उहाँहरूलाई गिफ्ट ह्याम्पर र प्रशंसा पत्रबाट सम्मान गर्नु। नेपाल एपीएम टेबल टेनिस क्लबको आयोजनामा नेपाल एपीएम डबल टेबल टेनिस च्याम्पियनशीपमा इखाछे टेबल टेनिस क्लबका राजेन्द्र श्रेष्ठ र राजु साकेको जोडीले उपाधि जितेको छ।
5: यौनिक अल्पसंख्यकको राजनीतिक अधिकारका लागि सरकारवालाको भूमिका र अपेक्षा कुराकानी कार्टुन लगायतका सामग्री माथि नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
6: क्लासिक टेकको वाइफाई 6 राउटर नाम एक घामन एक शक्तिशाली 4 एन्टेनामा वाइड कभरेज 5G स्ट्रेन्थ लो लेटेन्सी र फास्ट स्पीड सबै अस्त्रको शक्ति बोकेको 200 MBPSको इन्टरनेट अब 3 महिनाका लागि मात्र 3300 रुपियाँमा साथमा आइपिटिभी मात्र 250 प्रति महिना। बुकिङको लागि 9800100477 शर्तहरू लागू हुनेछन्। क्लासिक टेक छोयो कि चल्यो।

0: नेपालको एकमात्र डिटिएच सेवा डिश हो,
1: डिश हो खुशीको कनेक्शन।
2: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
3: साझा खबरमा अब लैंगिक तथा यौनिक अल्पसंख्यकको राजनीतिक अधिकारको कुरा। लैंगिक यौनिक अल्पसंख्यकको अधिकार र राजनीतिक नेतृत्वको भूमिकाका बारेमा निर्हिरा समाजका कार्यक्रम व्यवस्थापक परशु चौधरीसँग हामीले कुराकानी गरेका छौं।
4: यो कन्टिन्यू रूपमा निर्हिरा समाजले चाहिँ सेन्ट्रल लेभलबाट
5: अथवा यो निर्हिरा समाजले मात्रै होइन अरू कसैले पनि गर्न सक्छ, उनीहरूले पनि गर्नुपर्छ भन्ने
4: सबैले गर्नुपर्छ। यो त खासमा भनिदिने हो भने जस्तो उच्च ठुल्ठुला पोलिटिकल पार्टी जसको चाहिँ डिसिजन चल्छ त्यो ठाउँमा चाहिँ यो समुदायको प्रतिनिधित्व हुन एकदमै जरुरी छ। पछिल्लो क्रममा भूमिका आइसकेपछि कतिको सहज भएको छ, हाम्रो समुदायका साथीहरू एकदम सहज
5: महसुस
4: जस्तो हामीले पनि पोलिटिक्समा छिर्न सक्ने रहेछौँ, हामीलाई पनि राजनीतिक साक्षरता चाहिन्छ, अब चाहिँ हामी पनि अगाडि आउनुपर्छ भन्ने किसिमको आत्मा। पछिल्लो क्रममा के थियो भन्दा होइन हामी यो अभियान त हौ एउटा मानव अधिकारको लागि चाहिँ हामी लड्न सक्छौँ, फलान ठाउँमा चाहिँ तेस्रो लिङ्गलाई थुन्या छ भने त्यो ठाउँमा गएर चाहिँ हामी लबी गर्न सक्छौँ मात्रै सीमित थियो भने अहिले चाहिँ पोलिटिकल इस्युजमा चाहिँ भनौँ न पोलिटिकल अलिकति राजनीतिक क्षेत्रमा चाहिँ हामी उदाउनुपर्छ भन्नेको सोच आउनु भनेको त धेरै ठूलो परिवर्तन हो।
5: त्यो सोच आएर मात्रै पुग्ने हो कि के भयो भने राजनीतिमा सक्रिय रहन र भोलि कानून बनाउने ठाउँमा पुग्नको लागि पनि त्यो सकिन्छ भन्ने तपाईँहरूमा त्यो विश्वास छ?
4: प्रत्येक जुन निर्णायक तहहरू छ त्यो निर्णायक तहदेखि लिएर ल मेकर्सहरू उहाँलाई चाहिँ यो विषयमा के हो यो सेक्स जेन्डर सेक्सुअलिटी एलजीबीटीआईक्यू कम्युनिटिज भनेर उहाँहरू अवेर हुन जरुरी छ। प्रत्येक सेक्टर्समा चाहिँ यो समुदायलाई चाहिँ समावेशितामा ल्याएर यसको विषयमा बुझेर त्यस्तै किसिमको नीति नियम कानूनहरू चाहिँ फर्मुलेट गरिदिनु भयो भने त अफकोर्स तल त भनौँ न प्रोभिन्स लेभलमा लोकल लेभलमा त अटोमेटिकली बुझिन्छ नि त। त्यो
5: भनेको राजनीतिक दलको नेतृत्वले त्यो अवसर दिने र त्यही अनुसारको प्राथमिकता दिने काम अगाडि बढ्छ।
4: राजनीतिक दल मात्रै नभनौ कस्तो कस्तो कानूनहरू छन् त्यो कानूनहरूमा प्रत्येकमा चाहिँ स्पेस पायो भने परिवर्तन त सम्भव नै छ नि।
5: अझै हामीले पनि गर्नुपर्ने अथवा हामीले पनि परिमार्जित भएर अगाडि बढ्नुपर्ने अथवा संगठित भएर हो कि कसरी तपाईँहरू चाहिँ त्यो सामूहिकताको भावना कसरी विकास गर्दै हुनुहुन्छ?
4: यो लैंगिक तथा यौनिक अल्पसंख्यकहरूको जुन समूह छ समूह भनौँ न एउटा समाज छ यो समाज अब मान्छे आफ्नो समुदाय कता छ होइन उतैतिर ढल्किँदैन न हो अन्ततिर त जाँदैन नि त। जस्तो सिसजेन्डर वुमन सिसजेन्डर म्यानहरूको अब देखिहाल्नु भएको छ समुदाय आम समुदाय नै हो तर हाम्रो समुदायको लागि स्पेस जहाँनिर उसको आवाज सुनिन्छ जहाँनिर उसको चाहिँ अलिकति भनेका भनाइहरू सुनिन्छन् ती ठाउँमा गएर आफ्नो कुरा व्यक्त गर्ने न हो त्यो
3: लैंगिक यौनिक अल्पसंख्यकको अधिकार र पछिल्लो समयमा राजनीतिक नेतृत्वको प्रतिबद्धताका बारेमा परशु चौधरीसँग गरिएको यो कुराकानीसँगै हामी साझा खबरको अन्त्यमा आइपुगेका छौं। सामुदायिक रेडियो प्रसारक संघद्वारा संचालित CIN को बिहान 6 बजेको साझा खबर सक्नु अघि मुख्य मुख्य खबर फेरि एकपटक।
6: प्रदेशमा सत्ता सहकारीका लागि एमाले र नेकपा बीच सहमति, कर्णालीको मुख्यमन्त्रीबाट इमलाल कर्णेलको राजीनामा, संघीय संसदमा बिजनेसको अभाव, गण्डकी प्रदेश प्रमुखद्वारा गाँजा विधेयक फिर्ता,
3: जेन्जी आन्दोलनको असर, न्यायालयमा 55% मात्रै मुद्दा फर्स्योट, एक वर्षमै थपिएको 3 खर्ब सार्वजनिक ऋण, 200 कर्मचारीको सरुवा अनलाइन बाँचे,
6: श्रीलंका टापु सधैँ जोखिममा, पीपीएको पर्खाईमा 16,500 मेगावटका 281 आयोजना, डडेलधुराका किसान थोपा सिंचाई प्रविधिमा आकर्षित, डाक्टर गोविन्द केसीसँगको वार्तामा सरकार,
3: नयाँ दिल्लीमा जारी विद्यार्थी आन्दोलन फिर्ता, शिक्षा मन्त्रीको राजीनामासँगै आन्दोलनरत विद्यार्थीलाई कुनै कार्यवाही अघि नबढ़ाउने सहमति, इजरायली सेनाद्वारा दर्जनौ प्यालेस्टिनी पक्राउ,
6: र एसआरसी +2 अन्तर कलेज बास्केटबल प्रतियोगिता आजबाट शुरू, दक्षिण एसियाली कराते च्याम्पियनशीपका स्वर्ण विजेता दिदीबहिनी दिया र दीक्षा तामाङ सम्मानित, इखाचुए टेबल टेनिसको उपाधि साकेको जोड़ीलाई।
3: साझा खबरको अन्त्यमा कार्टुन हामीले कान्तिपुर दैनिकमा अविनले बनाउनु भएको गजब छवा शीर्षकको कार्टुन लिएका छौं। व्यङ्ग्य गर्न खोजिएको छ नेकपा एमाले र नेपाली कम्युनिष्ट पार्टी जो यस अगाडि एकअर्कालाई आरोप प्रत्यारोप गर्दै आएका थिए तर हिजो एकाएक प्रदेशमा सत्ता समीकरण बनाउने भनेर सहमति सार्वजनिक भएको छ। यहाँ एउटा बन्द कोठा छ, बन्द कोठाभित्र एमाले अध्यक्ष ओली र नेकपाका संयोजक प्रचण्ड जस्ता देखिने व्यक्ति दुईटा कुर्सीमा बसेर आमने सामने हुँदै त्यहाँ चेस खेलिराखेको जस्तो देखाइएको छ। बाहिरपट्टि ढोकाबाट एकजना व्यक्ति भित्र प्रवेश गर्न खोज्दै गर्दा त्यहाँ भित्रै रहेका एकजना व्यक्तिले केही भन्दैछन् भित्रतर्फ देखाउँदै, तल यस्तो लेखिएको छ, प्रदेश प्रदेश खेलिरहनु भएको छ क्या? अनि यति नै नखेले कसरी दिन बिताउने त उहाँहरूले?
6: हस्त प्राविधिक साथी रवि धितालाई धन्यवाद. अहिलेलाई लिम्पुरका चन्द्र सन्तोष गन्धर्व विदा भयो. तपाईँको आजको दिन शुभ होस्. नमस्कार.

0: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN.
1: Radio Simon 89.8 MHz.

0: No! No! No!
1: हेलो हेलो 1 2 3
2: चेक तपाईं अहिले सुन्दै हुनुहुन्छ रेडियो साइनो 89.8 मेगाहर्ज।

0: Why I left Sunday Nuncha, Radio Silence 89.8 MHz.
1: साहिनो समय सूचक अहिले बिहानको 7 बज्यो AM
2: मायादेवी कन्या कलेजको स्नातक तह प्रथम वर्षको भर्ना सम्बन्धी सूचना
3: विश्वविद्यालय अनुदान आयोगबाट QAA प्राप्त यस क्षेत्रकै उत्कृष्ट कलेज मायादेवी कन्या कलेजमा स्नातक तह BBS र BA प्रथम वर्षमा बिहानी सत्रको लागि भर्ना खुलेको जानकारी गराइन्छ
2: कलेजका विशेषताहरू
3: पर्याप्त सुविधा सहित आफ्नै भवन
2: मल्टिमिडिया ई लाइब्रेरी तथा पुस्तकालय सुविधा
3: पर्याप्त छात्रवृत्ति व्यवस्था
2: अङ्ग्रेजी र नेपाली माध्यममा पठन पाठन
3: प्रिन्सिपल मायादेवी कन्या कलेज भरतपुर 10 चितवन सम्पर्क नम्बर 0656493495 SNP कम्पनी कार्यालयको अत्यन्त जरुरी सूचना
4: कम्पनी एन 2063 बमोजिम दर्ता भएका कम्पनीको म्याद भित्र विवरण पेश नगरेको र अध्यावधिक नगरेको कम्पनी प्राली 2083 असोज भित्र आय विवरण पेश गरेमा लाग्ने सम्पूर्ण कर शुल्क दस्तुर जरिवाना मिनाहा हुने व्यवस्था भएको हुँदा समयभित्र आफ्नो व्यवसाय नवीकरण गर्न आउनुहुन SNP कम्पनीको कार्यालयद्वारा सूचना जारी गरिएको छ पुनश्च लाइसेन्स नभएका बिचौलियासँग काम गरी पछि पछुताउनु भन्दा लाइसेन्स भएका आधिकारिक संस्थासँग मात्र काम गरी ढुक्क हुनुहोस्
3: SNP कम्पनीको कार्यालय भरतपुर बाइपास रोड आन्तरिक राजस्व कार्यालयबाट 200 मिटर पारी मौलाकालिका अस्पताल सँगै सम्पर्क नम्बर 0556909959 9855506359 र 9855607359
5: राष्ट्रिय परिचय पत्र व्यवस्थापन सम्बन्धी जिल्ला प्रशासन कार्यालय चितवनको सूचना चालू आर्थिक वर्षको सुरुवाती दिनदेखि नै राष्ट्रिय परिचय पत्रको फोटो खिचाउने र कार्ड लिने सेवाग्राहीहरूको अत्याधिक चाप बढेको हुँदा मिति 2083 श्रावण 7 गतेदेखि निम्नानुसार गरिने व्यवहार जानकारीको लागि अनुरोध छ सेवाग्राहीहरूको चापलाई मध्यनजर गरी मिति 2083 श्रावण 7 गतेदेखि बिहान 8 बजेदेखि साँझ 7 बजे

0: 98056 75 223। पुनश्च फोनबाट पनि ग्रह दशा र भाग्यको बारेमा जानकारी लिन सक्नुहुनेछ।
1: आफ्नो अनि आफन्तजनको भूत भविष्य र वर्तमान जान्ने कार्यक्रम ज्योतिष वास्तु।
2: यो आवाज हो सर्वर रेडियो नेटवर्कको।

प्रातःकालीन नमस्कार अनि हार्दिक स्वागत छ कार्यक्रम ज्योतिष वास्तुमा। कार्यक्रम ज्योतिष वास्तु लिएर सदाही आज पनि उपस्थित भइसकेका छु म ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदी। कार्यक्रम ज्योतिष वास्तुमा हामीले जानकारी दिने गरेका छौं आजका तिथिमिति पञ्चाङ्ग मेषादी बाह्र राशिफल। राशिफलपछि हामीले तपाईँको भूत वर्तमान र भविष्यको विषयमा पनि जानकारी भने दिने गरेका छौं। पारिवारिक समस्या, वैदेशिक यात्रा, श्रीमान श्रीमतीको दाम्पत्य जीवन, निसन्तानपन सम्बन्धीका समस्या, कालसर्प योगका समस्या, माङ्गलिक योगका समस्या, पितृदोषका समस्याहरू के कस्तो रहन्छ, भूत वर्तमान र भविष्यको विषयमा, ग्रह दशा अनि भाग्यको विषयमा विशेष रूपमा जानकारी भने हामी तपाईँलाई गराउने गरेका छौं। 9841-75-223 र 9806-75-223 नम्बरमा तपाईँले आफ्नो र आफन्तको विषयमा, ग्रह दशा र भाग्यको विषयमा विशेष रूपमा जानकारी भने म तपाईँलाई गराउने गरेको छु। 9841-75-223 र 9806-75-223 नम्बरमा तपाईँले आफ्नो र आफन्तको विषयमा, ग्रह दशा अनि भाग्यको विषयमा विशेष रूपमा जानकारी भने हामी तपाईँलाई गराउनेछौँ। र कार्यक्रम ज्योतिष वास्तु नेपालका विभिन्न जिल्लाहरूबाट, विभिन्न रेडियो स्टेशनबाट तपाईँले प्रत्यक्ष रूपमा एकैसाथ कार्यक्रम ज्योतिष वास्तु र सुन्दै आइराख्नु भएको छ। हाम्रो एफएम 94 MHz भरतपुर चितवनबाट, चितवनको पहिलो सामुदायिक रेडियो रेडियो चितवन 94.6 MHz रत्नगर 2 टाढीबाट, इच्छा कामना एफएम 102.4 MHz इच्छा कामना कुरिन्टार चितवनबाट, रेडियो साहिनो 89.8 MHz चनौली चितवनबाट, हाम्रो राप्ती एफएम 88.8 MHz भण्डारा चितवनबाट, सामुदायिक रेडियो सुनवल 90.7 MHz सुनवल नवलपरासीबाट, सामुदायिक रेडियो दुधोली एफएम 97.2 MHz दुधोली सिन्धुलीबाट, रेडियो होलेरी एफएम 102.5 MHz होलेरी रोल्पाबाट, सामुदायिक रेडियो जलजरा 96.4 MHz चिरिवाङ रोल्पाबाट, सामुदायिक रेडियो रेडियो मकनपुर 101.3 MHz हेटुडा मकनपुरबाट, रेडियो वर्षा 91.1 MHz मनङ्गवा नगरपालिका सर्लैबाट।

एक सम्बन्धमा तपाईँले हामीलाई सम्पर्क भने गर्न सक्नुहुन्छ, फोन भने गर्दै गर्नुहोस्। म भने कार्यक्रमलाई अलिकति अगाडि पाउँछु। आजको तिथि मिति अनि पञ्चाङ्गबाट राजमिति 2083 साल साउन महिनाको आज 10 गते, तदनुसार ईस्वी सन् 2026 जुलाई 26 तारिक, सक संवत्सर 1948, नेपाल सम्बत 1146, दिल्ला थ रौद्र नामक संवत्सर, दक्षिणायन वर्ष ऋतु। आज आइतबार रहेको छ, आषाढ शुक्ल पक्ष, तिथि रहेको छ आज द्वादशी तिथि रहेको छ, आज द्वादशी तिथि रहेको छ 21:40 बेला रहेको छ, नक्षत्रमा रहेको छ ज्येष्ठ नक्षत्र 8:33 बेला, यानि कि बिहानको 8:50 तत्प्रान्त मूल नक्षत्र रहनेछ, योगमा रहेको छ ऐन्द्र योग रहेको छ 46:43 पला, कर्णमा रहेको छ कौलभ, कर्ण रहेको छ 54:12 पला, चन्द्रमा आज वृश्चिक राशिमा श्री सूर्यनारायण सिंह कर्कट राशिमा, आनन्दादि योगमा आज काण योग रहेको छ, आज बिहान सूर्योदय 5:24 भयो भने सन्त सूर्यास्त 6:55 हुनेछ र आजको दिनमा घडी

दिउँसोको 1:54 सेकेन्डसम्म आज काल बेला रहेको छ। आजको शुभ बेला रहेको छ दिउँसोको 1:51:55 विशेष गरी दिउँसोको 3:33:33 शुभ बेला रहेको छ। आजको लाभ बेलाको समय रहेको छ बिहानको 8:46:57 बिहानको 10:28 36 सेकेन्डसम्म आज लाभ बेला भनेर पञ्चाङ्गले उल्लेख गरेको छ। यी त भए आजका तिथिमिति पञ्चाङ्ग, यस्तै गरी ग्रह गोचरको विषयमा पनि जानकारी भने मैले तपाईँलाई गराउँदैछु। ग्रह गोचर यानि कि सूर्यादि नवग्रह कुन कुन राशिमा आएर विराजमान रहेका छन्, अहिले यतिखेर जन्मिएका शिष्यहरूको राशि नाम के आउँछ होला त भन्ने विषयमा विशेष जानकारी पनि गर्नेछु। सूर्य कर्कट राशिमा, चन्द्रमा वृश्चिक राशिमा, मंगल वृष राशिमा, बुध मिथुन राशिमा, बृहस्पति कर्कट राशिमा, शुक्र सिंह राशिमा, शनि मीन राशिमा, राहु कुम्भ राशि र केतु सिंह राशिमा विराजमान रहेका छन्। अहिले यतिखेर जन्मिएका शिष्यहरूको राशि वृश्चिक राशि आउँछ। ज्येष्ठको चौथो चरण नाम आउँछ, युवाट नाम आउँछ, युवराज्ञी अथवा युवराज नाम आउँछ, आदि नडी राक्षसी गण परेको छ भनेर पञ्चाङ्गले उल्लेख भने गरिएको छ। यो त भए आजका तिथिमिति पञ्चाङ्ग, यस्तै गरी ग्रह गोचरको विषयमा पनि जानकारी भने मैले तपाईँलाई गराएँ र भने पारा रहेको छ। आजका दिन तपाईँहरूको कहाँ कसरी के गरेर व्यतीत रहन्छ मेषादि 12 राशिफल।

0: विश्वासी
1: मेष राशि हुने हरगलाई आजको दिन तारिख योग्य काम गर्दै प्रतिष्ठा आर्जन गर्ने समय रहेको छ। समाजले पदीय जिम्मेवारी दिलाउनेछ। नसोचेको अवसरले मन प्रफुल्लित हुनेछ। समुदायको हितमा राम्रो काम गर्न सकिन्छ। टाढेका साथीभाइ नजिकिनाले हर्ष बन्नेछ। भाग्यले विभिन्न अवसर थमाउनेछ। उपलब्धिको स्रोत पहिचान गर्न सकिन्छ। अरूको काममा जुट्नु परे पनि फाइदा भने आफैलाई हुने खालको योग पनि राशि मेषलाई आजको दिन विशेष देखिएको छ। वृष राशि उनीहरूका लागि आजको दिन परिस्थितिवश कार्य सम्पादनमा समय लाग्नेछ। चुनौतीपूर्ण जिम्मेवारी वहन गर्नुपर्ला। आकस्मिक समस्याले दौडधुप गर्न सक्छ। कामको चाप बढ्दै जाँदैछन् भने शरीरमा कमजोर भएको अनुभूति हुनेछ। स्वास्थ्यको लागि आहार विहारमा सजग रहनुपर्ला। गोपनीयता बाहिर नले समस्या पर्ने योग देखिन्छ। उचित समयमा सहयोग जुट्दै जाँदैछन् र नियमित काम सम्पादन हुने खालको योग भने राशि वृषलाई आजको दिन विशेष देखिएको छ। मिथुन राशि उनीहरूका लागि आजको दिन प्रियजनसँग भेटघाटले दिन रमाइलो रहनेछ। प्रेम र मित्रताको बन्धन कसिलो भएर जानेछ। अतिथिको रूपमा सत्कार पाइन्छ। घुमफिर तथा मनोरञ्जनको समय रहेको छ। आमदानी बढाउने काम शुरू हुनेछ। व्यापार भौतिक साधनले जीवनशैलीमा परिवर्तन ल्याउन सक्छ। साथीभाइहरूबाट पनि उत्साह र सहयोग प्राप्त हुने योग राशि मिथुनलाई आजको दिन विशेष देखिएको छ। कर्कट राशि उनीहरूका लागि आजको दिन चुनौती अँगालो परे पनि आँटे लक्ष्य पुर्याउनेछन्। रोग तथा शत्रुमाथि विजय प्राप्त हुनेछ। प्रतिस्पर्धाको दौड़मा समेत जित हासिल हुनेछ। यसै गर्नेहरू स्वयं पछि पर्दै जानेछन् भने कर्मयोगले भविष्यको बाटो समाउनेछ। मेहनतले काममा सफलता दिलाउनेछ। समस्या पन्छाएर अधिकार स्थापित गर्न सकिन्छ। दिगो फाइदा हुने काममा जग बसाउने मौका समेत मिल्ने खालको योग भने राशि कर्कटलाई आजको दिन विशेष देखिएको छ। सिंह राशि उनीहरूका लागि आजको दिन अध्ययनको लगावले बौद्धिक क्षेत्र फराकिलो बन्द जानेछ। विद्यामा वृद्धि सहुलियत वा विशेष अवसर प्राप्त हुनेछ। सहपाठीहरूलाई उछिँदै पुरस्कार प्रशंसा आदि प्राप्त गर्न सकिन्छ। व्यापारमा फाइदा हुनेछ। पशुपालन कृषिमा लाभ मिल्नेछ। सन्तानको साथीले उत्साह जगाउनेछ। मेहनत गर्दा विशेष अवसर प्राप्त हुनेछ। लक्ष्य अनुसार समयमै काम सम्पादन हुने खालको योग भने राशि सिंहलाई आजको दिन विशेष देखिएको छ। कन्या राशि उनीहरूका लागि आजको दिन साझेदारीका समस्या सुल्झाउनले दिगो योजनामा अघि बढ्दा फाइदा उठाउन सकिन्छ। अन्यलमा मानदको सुझाव सिरोधारा गर्दा लाभ हुनेछ। रोकिया काम दोहोऱ्याएर प्रदान गर्नुपर्ला। आर्जित द्रव्य अरूलाई दिने नभए भित्र्याउने समय रहेको छ। दिएको धनमाल पछि आफैले आवश्यक पर्न सक्छ। पुरानो सम्झौता नवीकरण हुनाले पछिसम्म फाइदा हुने योग राशि कन्यालाई आजको दिन विशेष देखिएको छ।
2: के तपाईँ ग्रह दशाको कारणले चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका ज्योतिष ज्ञान सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सङ्गाल्नु भएका ज्योतिषाचार्य पण्डित प्रेम प्रसाद सुवेदीलाई भेट्नुहोस्।

0: हाम्रा सेवाहरू ग्रह दशा हेर्ने, हस्तरेखा हेर्ने, कम्प्युटर प्रविधिबाट चिना बनाउने, घर घडेरीको माटो हेर्ने, वास्तु सम्बन्धी परामर्श, विदेश यात्राको समस्या समाधान, वैवाहिक समस्याको निवारण, पढाइ लेखाइमा पर्ने समस्याको निवारण, नानी बाबुको भविष्य, प्रेम मित्रता पछिको दोष निवारण, काल सर्प योग, राशि रत्न, मांगलिक योग, पितृदोष जस्ता समाधान लगायत अन्य विभिन्न कार्यको लागि शुभ साय तथा शुभ मुहूर्त निकाल्ने कार्यका लागि सम्झने पर्ने नाम
1: ज्योतिष तथा वास्तु परामर्श सेवा भरतपुर चितवन, मोबाइल 9845175223, 9806575223। पुनश्च फोनबाट पनि ग्रह दशा र भाग्यको बारेमा जानकारी लिन सक्नुहुनेछ।
2: तुला राशि उनीहरूका लागि आजको दिन विभिन्न उपहार प्राप्त हुने समय रहेको छ। सहयोगीहरूले राम्रो साथ दिनेछन्। रोकिया काम बन्दै नयाँ काम प्रारम्भ गर्ने समय रहेको छ। उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ। प्रतिद्वन्दीहरूलाई सजिलै हराउन सकिन्छ। गरिएका कर्मको उचित प्रतिफल पाइन्छ। पुरुषार्थी कामले समाजमा स्थापित बनाउनेछ। चुनौती पन्छाएर पनि नयाँ काममा जग बसाउने मौका समेत मिल्ने खालको योग पनि राशि तुलालाई आजको दिन विशेष देखिएको छ। वृश्चिक राशि उनीहरूका लागि आजको दिन दिगो काम प्रारम्भ हुनेछ। व्यापार व्यवसायमा लाग्नेहरूलाई विशेष फाइदा हुनेछ। तारिफको काम गर्दै लोकप्रियता हासिल गर्न सकिन्छ। उपलब्धिको स्रोत प्राप्त हुँदै जानेछन् भने प्रत्यक्षित नतिजाले उत्साह जगाउनेछन्। विभिन्न भौतिक साधन जुटाउने अवसर मिल्नेछ। मनगत धन लाभ हुन सक्छन्। शोक पूरा गर्न सकिन्छ। अध्ययनको लगावले भौतिक क्षेत्र फराकिलो समेत बन्ने खालको योग भनी राशि।

0: रेडियो साइन 89.8 मेगाहर्ट्ज
1: मैयादेवी कन्या कलेजको स्नातक तह प्रथम वर्षको भर्ना सम्बन्धी सूचना।
2: विश्वविद्यालय अनुदान आयोगबाट QAA प्राप्त यस क्षेत्रकै उत्कृष्ट कलेज मैयादेवी कन्या कलेजमा स्नातक तह BBS र BEd प्रथम वर्षमा बिहानी सत्रको लागि भर्ना खुलेको जानकारी गराइन्छ।
1: कलेजका विशेषताहरू:
2: पर्याप्त सुविधा सहित आफ्नै भवन,
1: मल्टिमिडिया, ई लाइब्रेरी तथा पुस्तकालय सुविधा,
2: पर्याप्त छात्रवृत्ति व्यवस्था,
1: अङ्ग्रेजी र नेपाली माध्यममा पठन पाठन।
2: प्रिन्सिपल मैयादेवी कन्या कलेज भरतपुर 10 चितवन, सम्पर्क नम्बर 0656493495।
3: राष्ट्रिय परिचय पत्र व्यवस्थापन सम्बन्धी जिल्ला प्रशासन कार्यालय चितवनको सूचना। चालू आर्थिक वर्षको सुरुवाती दिनदेखि नै राष्ट्रिय परिचय पत्रको फोटो खिचाउने र कार्ड लिने सेवाग्राहीहरूको अत्याधिक चाप बढेको हुँदा मिति 2083 श्रावण 7 गतेदेखि निम्नानुसार गरिने व्यवहारा जानकारीको लागि अनुरोध छ। सेवा गराईहरूको चापलाई मध्यनजर गरी मिति 2083 श्रावण 7 गतेदेखि बिहान 8 बजेदेखि साँझ 7 बजेसम्म दैनिक करिब 750 जनाको लागि सेवा दिने प्रबन्ध मिलाइएको छ। टोकन प्रणालीबाट तय हुने आफ्नो पालोमा धैर्यताका साथ बसी फोटो खिचाउनु हुन अनुरोध छ। विगतमा परिचय पत्र नम्बर प्राप्त गरिसकेका सेवाग्राही महानुभावहरूलाई उक्त नम्बरका आधारमा सबै काम हुने भएकोले केही दिनका लागि जिल्ला प्रशासन कार्यालयबाट राष्ट्रिय परिचय पत्र वितरण गर्ने कार्य नगरिने व्यवहारा अनुरोध छ। राष्ट्रिय परिचय पत्रको लागि फोटो खिच्ने कार्य पश्चात तपाईँको राष्ट्रिय परिचय पत्र नम्बर आउने र विभागबाट सिस्टम अपग्रेडको कारण एप्रुभमा ढिलाइ भएको हुँदा क्रमशः एप्रुभ हुँदै जाने र उक्त प्रयोजनको लागि जिल्ला प्रशासन कार्यालयमा धाइ रहनु नपर्ने व्यवहारा अनुरोध छ। जिल्ला प्रशासन कार्यालय चितवन।
2: एसएनपी कम्पनी कार्यालयको अत्यन्त जरुरी सूचना।
4: कम्पनी एम 2063 बमोजिम दर्ता भएका कम्पनीको म्याद भित्र विवरण पेश नगरेको र अध्यावधिक नगरेको कम्पनी प्राली 2083 असोज भित्र आय विवरण पेश गरेमा लाग्ने सम्पूर्ण कर शुल्क दस्तुर जरिवाना मिनाहा हुने व्यवस्था भएको हुँदा समयभित्र आफ्नो व्यवसाय नवीकरण गर्न आउनुहुन एसएनपी कम्पनीको कार्यालयद्वारा सूचना जारी गरिएको छ। पुनश्च लाइसेन्स नभएका बिचौलियासँग काम गरी पछि पछुताउनु भन्दा लाइसेन्स भएका आधिकारिक संस्थासँग मात्र काम गरी ढुक्क हुनुहोस्।
2: एसएनपी कम्पनीको कार्यालय भरतपुर बाइपास रोड आन्तरिक राजस्व कार्यालयबाट 200 मिटर पारी मौलाकालिका अस्पताल सँगै। सम्पर्क नम्बर 0556909959, 98550603059 र 98550607359।

0: पाहिनो समय सूचक अहिले मध्याह्नको 12 बज्यो PM
1: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो साइलो 89.8 मेगाहर्ज।

नेपाली रेडियो नेटवर्कको मध्याह बाह्र बजेको नेपाली खबरमा खबर सहयात्री समीक्षा महतेको नमस्कार। लुम्बिनीमा कांग्रेसका मन्त्रीहरू बाहिरिँदै कोशीमा मुख्यमन्त्रीको टुङ्गो लागेपछि मात्रै राजीनामा दिने, कर्णालीबाट एमाले र नेकपा संसदीय दलका नेताद्वय काठमाडौँ आउँदै, अनसन र डाक्टर गोविन्द केसीसँग सरकारी टोलीको वार्ता, आज शिक्षा नियमावली संशोधनको विरोधमा शिक्षकहरू आन्दोलित, साउन 15 माइती घरमा प्रदर्शन हुने, बाढ़ी पहिरोले देशका विभिन्न राजमार्ग अवरूद्ध, रारा पुग्ने सड़क बन्द हुँदा सय पर्यटक अलपत्र, आज तीनवटा प्रदेशमा भारी वर्षाको सम्भावना, फ्रान्स र स्पेनमा भीषण डढ़ेलो, 3 लाख बढ़ी विस्थापित, इरानमाथिको सैन्य आक्रमण रोक्न ट्रम्पको निर्देशन, र काभा भलिबलमा नेपालको चौथो खेल आज बंगलादेशसँग प्रतिस्पर्धा गर्दै।

0: एसोस एलजी ले ल्यायो नयाँ एलजी एसेन्सियल सिरिज, अब किफायती मूल्यमा रेफ्रिजरेटर, वासिङ मसिन, एसी को कम्प्लिट रेन्ज, 10 वर्षको वारेन्टी सहित 0% नो कस्ट इएमआई, नागरिकता भए पुग्छ, हरेक घरको खुसी घर घरमा एलजी, एलजी लाइक्स गुड।
1: यो आवाज हो नेपाली रेडियो नेटवर्कको, जो तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: काठमाडौँ उपत्यकामा रेडियो एमआरएन 99.1, ठाउँ ठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क .com/ एकैसाथ प्रसारण भइरहेको नेपाली खबर शुरू गरौं। प्रदेशको सत्ता समीकरण सम्बन्धी खबरबाट, लुम्बिनी प्रदेश सरकारमा नेपाली कंग्रेसको तर्फबाट मन्त्री भएकाहरूले आज सामूहिक राजीनामा दिनुभएका छन्। नेकपा एमाले र नेकपा साथै प्रदेशमा सत्ता सहकार्यको सहमति भए बमोजिम लुम्बिनी प्रदेशमा एमालेको नेतृत्वमा नेकपा सहितको सरकार बन्ने भएकाले उनीहरूले राजीनामा दिन लागेका हुन्। सतासी सदस्य लुम्बिनी प्रदेशमा एमाले र नेकपाको गठबन्धनलाई बहुमतका लागि आवश्यक 42 सांसद पुग्ने गणितीय अवस्था देखिएको छ। लुम्बिनीमा नेकपा एमालेका चेतनारायण आचार्य नेतृत्वमा कंग्रेस सहितको सरकार रहेकामा अब कंग्रेस बाहिरिएर नेकपा सहितको सरकार बन्ने भएको छ। लुम्बिनी प्रदेश सरकारमा कंग्रेसबाट शहरी विकास तथा खानेपानी मन्त्री सरोज थापा, आर्थिक मामिला मन्त्री धनेन्द्र कार्की, उद्योग पर्यटन तथा यातायात मन्त्री प्रचण्ड विक्रम नेउपाने, सामाजिक विकास मन्त्री जन्म जय तिमल सेना र वन तथा वातावरण मंत्री देवकरण कलावार सहभागी हुनुहुन्छ। प्रदेश सरकारको नेतृत्व गरेको दल एमाले नेकपासँग सत्ता सहकार्यको लिखित सहमति गरेकाले आफूहरूले राजीनामा दिनु परेको कंग्रेसबाट मन्त्री भएका एक मन्त्रीले बताएका छन्। गत 2081 साउन 7 गते चेतनारायण आचार्य मुख्यमन्त्री बन्दा एमाले र कंग्रेसबीच 2081 चैतमा एमाले सरकारको नेतृत्व गर्ने र त्यसपछि बाँकी कार्यकाल कंग्रेसले नेतृत्व गर्ने सहमति भएको थियो। तर यो सहमति कार्यान्वयन नभएको तथा बजेट निर्माणमा पनि असहमति मजदारी र विवाद भएपछि नेपाली कंग्रेसले असार 31 गते एमालेसँग सत्ता सहकार्य तोड्ने निर्णय गरेको थियो। यसैबीच कोशी प्रदेशमा सहभागी कंग्रेसका मन्त्रीहरूले भने मुख्यमन्त्रीको टुंगो लागेपछि मात्रै राजीनामा दिनुभएका छन्। कोशी प्रदेशमा पनि एमालेको मुख्यमन्त्री रहेको र कंग्रेसका मन्त्रीहरू रहेकामा अहिले नेकपासँग एमालेको सम्झौतापछि नेकपाका मन्त्रीहरू बन्नु भएका छन्। उता कर्णाली प्रदेशका नेकपा एमाले र कम्युनिष्ट पार्टी नेकपाका संसदीय दलका नेताहरू आज काठमाण्डु बोलाइएको छ। दुई पार्टी बीचमा प्रदेश सरकारमा सत्ता समीकरण गर्ने सम्झौता हिजो भएकाले उनीहरू आज काठमाण्डु आउन लागेका हुन्। हिजो मुख्यमन्त्री पदबाट राजीनामा दिएका एमाले संसदीय दलका नेता यामलाल कडेल र नेकपा कर्णाली प्रदेश संसदीय दलका नेता मंगल बहादुर शाहीलाई पार्टी नेतृत्वले छलफलका लागि काठमाण्डु बोलाएको हो। नेता शाहीले आफूलाई पार्टी नेतृत्वले काठमाण्डु बोलाएको जानकारी दिनुभएको छ भने कडेल पनि काठमाण्डु आउन लाग्नु भएको छ। यसैबीच कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कडेलले राजीनामा दिएपछि प्रदेश प्रमुख यज्ञराज जोशीले नयाँ सरकार गठनका लागि मुख्यमन्त्री पदमा दावी पेश गर्न आह्वान गर्नुभएको छ। मुख्यमन्त्री कडेलको राजीनामा स्वीकृत भएसँगै प्रदेश प्रमुख जोशीले प्रदेशसभामा प्रतिनिधित्व गर्ने दुई वा दुई भन्दा बढ़ी दलको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेशसभा सदस्यलाई मुख्यमन्त्री पदका लागि दावी पेश गर्न भन्नुभएको हो। प्रदेश प्रमुखको कार्यालयले जारी गरेको पत्र अनुसार इच्छुक प्रदेशसभा सदस्यले साउन 12 गते साँझ 5 बजेसम्म मुख्यमन्त्री पदका लागि आफ्नो दावी पेश गर्नुपर्नेछ। धनगढ़ीमा सत्याग्रह गरिरहनुभएका प्राध्यापक डाक्टर गोविन्द केसीसँग सरकारले गठन गरेको वार्ता टोलीले आज औपचारिक रूपमा वार्ता गर्नु भएको छ। प्रधानमन्त्रीका स्वास्थ्य सल्लाहकार डाक्टर जेपी अग्रवालको संयोजकतामा शिक्षा तथा खेलकुद मन्त्रालयका सचिव चुडा मणि पौडेल र स्वास्थ्य सचिव रहेको सरकारी वार्ता टोली उहाँसँग वार्ता गर्न हिजो नै धनगढ़ी पुगिसकेको छ। टोलीले हिजो नै सेती प्रादेशिक अस्पतालको आईसीयू कक्षमा डाक्टर केसीलाई भेटेर अनौपचारिक छलफल गरेको थियो। डाक्टर केसीका अघिल्ला आन्दोलन मा एकबद्धता जनाउने गरेका व्यक्तिहरू नै अहिलेका सरकारमा रहेको र सत्तारूढ़ दलको सांसद रहेकाले तत्काल सहमति हुने अपेक्षा गरिएको छ। शिक्षा नियमावलीको 10 संशोधनमा गरिएको शिक्षक सरूवा सम्बन्धी व्यवस्थाको विरोध गर्दै शिक्षकहरूले काठमाण्डुमा प्रदर्शन गर्ने घोषणा गरेका छन्। सरूवा पीड़ित शिक्षक केन्द्रीय संघर्ष समितिले विज्ञप्ति जारी गर्दै हतारमा ल्याइएको उक्त संशोधन गम्भीर त्रुटिपूर्ण रहेको भन्दै तत्काल खारेज गर्न माग गरेको छ। नयाँ समितिले भौगोलिक र पारिवारिक यथार्थलाई नबुझे शिक्षण पेशालाई निरुत्साहित बनाएको शिक्षकहरूको भनाई छ। संघर्ष समितिले आन्दोलनका लागि सातै प्रदेशमा संयोजक तोकेको छ भने यही साउन 15 गते काठमाडौँको माइती घर मण्डलामा वृहत विरोध कार्यक्रमको आयोजना गरिएको छ। नेपाली कंग्रेसका सभापति गगन थापाले रासपा सांसद गणेश पौडेलमाथि भएको आक्रमणको निन्दा गर्नुभएको छ। सामाजिक सञ्जालहरू मार्फत सभापति थापाले असहमतिको उत्तर हिंसा र अपमानबाट हुन नसक्ने बताउनु भएको छ। प्रतिनिधि सभा सदस्य गणेश पौडेलमाथि भएको आक्रमण निन्दनीय छ। उहाँले लेख्नु भएको छ, असहमति भए त्यसको उत्तर संवाद बहस र लोकतान्त्रिक प्रक्रियाबाट दिनुपर्छ, हिंसा वा अपमानबाट होइन। 12-4 निर्वाचित सांसद पौडेलमाथि कालो मसे प्रहार भएको थियो। हामीसँग खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।
3: नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो, जे पनि बचत गरिहाल। बिस्तारै यो बानी स्वभाव बन्दै गयो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो। अनि त महिनाभरिमा कुत्रुके भरायो, बाबासँग ब्याङ्क गएर जम्मा गरायो। समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्न लाग्यो। जिन्दगी नहो सधैँ किन एक नास हुन्थ्यो र, तर पनि मन ढुक्क हुन्थ्यो, किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
4: तपाईँको नबिल ब्याङ्कमा खाता छ कि छैन त?

यसै एलजीले ल्यायो नयाँ एलजी एसेन्सियल सिरिज, अब किफायती मूल्यमा रेफ्रिजरेटर, वासिङ मसिन, एसी को कम्प्लिट रेन्ज, 10 वर्षको वारेन्टी सहित 0% नो कस्ट इएमआई, नागरिकता भए पुग्छ, हरेक घरको खुसी घर घरमा एलजी लाइफ गुड।

0: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। यो तपाई सुन्दै हुनुहुन्छ नेपाली खबर।
1: अब बाँकी खबर बाढ़ी पहिरो र कटानका कारण देशका विभिन्न प्रमुख राजमार्ग तथा सड़क खण्ड अवरूद्ध भएका छन्। नेपाल प्रहरीले आज बिहान विवरण अनुसार देशका विभिन्न स्थानमा सड़क अवरूद्ध हुनका साथै केही स्थानमा यातायात एकतर्फी तथा वैकल्पिक मार्गबाट संचालनमा आएका छन्। कतिपय राजमार्ग भने निश्चित समयका लागि बन्द नै गरिएको छ। काभ्रे फ्रान्सोक स्थित बीपी राजमार्गमा सम्भावित बाढ़ीको जोखिमलाई मध्यनजर गर्दै साँझ छ बजेदेखि बिहान चार बजेसम्म पूर्ण सवारी साधन संचालनमा रोक लगाइएको छ भने बिहान चार बजेदेखि साँझ छ बजेसम्म भने स्थितिको विचार गरी सवारी साधनहरू संचालन हुने गरेका छन्। यसै गरी मकवानको हेटौड़ा ठिङगन बागमती ललितपुर खण्डको कान्ती लोकपथमा पनि साँझ पाँच बजेदेखि बिहान पाँच बजेसम्म सवारी साधन संचालनमा रोक लगाइएको छ। सिन्धुपाल्चोको भोटेकोशी गाउँपालिका चार जिलो जीरो किलो तातोपानी जाने बाटो र वड़ा नम्बर दुई कोदारी स्थित अरणीको राजमार्गमा पहिरो गएका कारण पूर्ण रूपमा सड़क अवरूद्ध रहेको छ। उता कर्णाली राजमार्ग अन्तर्गतको नागमा

यातायात ठप्प भएको मुगुका पत्रकार रतन बहादुर रावलले जानकारी दिनुभएको छ। रूपम पूर्वकको पुथाथ गंगा गाउँपालिका दुई स्थित रल गाउँमा जंगली च्याउ खाँदा सातजना बिरामी परेका छन्। प्रतिकूल मौसमका कारण हेलिकप्टर मार्फत उद्धार गर्ने प्रयास असफल भएपछि स्वास्थ्य कर्मीहरू पाँच घण्टा पैदल हिँडेर बिरामीको उपचारका लागि पुगेका छन्। मैकुट स्वास्थ्य चौकीका तीनजना स्वास्थ्य कर्मीले गाउँमै पुगेर उपचार गरेका छन्। बिरामीहरूलाई थप जाँचका लागि स्वास्थ्य चौकी लैजाने तयारी भइरहेको छ। देशभर मनसुनी वायुको प्रभाव कायम रहँदा बागमती गण्डकी र कर्णाली प्रविष्ट पहाड़ी तथा हिमाली भागका एक दुई स्थानमा आज भारी वर्षाको सम्भावना रहेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपासमा रहेको छ। अहिले कोशी प्रदेशको तराई भागमा मुख्यतया मौसम सफा रहे पनि बाँकी भागमा सामान्यदेखि पूर्ण बदली रहेको छ। महाशाखाका अनुसार आज दिउँसो देशका हिमाली र पहाड़ी भागमा सामान्यदेखि पूर्ण बदली तथा तराईमा आंशिक बदली रहेको हनेसा हिमाली र पहाड़ी भेगका केही स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षा हुने सम्भावना रहेको छ। हामीसँग खबर अझै पनि बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: हो अब विदेशबाट पठाएको पैसा सिधै खल्ती वालेटमा
1: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
0: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौं
1: 25 वर्षदेखि सारा नेपालीको विश्वास
0: आईएमई गरौं
2: यो आवाज हो नेपाली रेडियो नेटवर्कको जो तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
3: अब विदेशका खबर। फ्रान्स र स्पेनमा केही दिनदेखि फैलिएको भीषण डढेलोका कारण 3,00,000 भन्दा बढ़ी मानिस विस्थापित भएका छन्। अत्यधिक गर्मी र तेज हावाका कारण आगो नियन्त्रणमा लिन हम्मे परेको छ। फ्रान्समा आगो फैलिन बस्तीतर्फ बढ़ेपछि थप मानिसहरूलाई सुरक्षित स्थानमा सारिएको छ भने डढेलो नियन्त्रणका लागि सेना समेत परिचालन गरिएको छ। स्पेनमा पनि संकटकाल घोषणा गर्दै हजारौं मानिसलाई सुरक्षित ठाउँमा सारिएको छ। डढेलोका कारण भ्यालेन्सियामा एकजनाको ज्यान गएको त्यहाँका अधिकारीहरूले पुष्टि गरेका छन्। उता अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथिको सैन्य आक्रमण तत्कालका लागि रोक्न सेनालाई निर्देशन दिएको विदेशको अर्को खबर छ। लगातार 13 दिनसम्मको आक्रमणपछि ट्रम्पले थप हमला गर्ने योजना स्थगित गरेका अमेरिकी संचार माध्यमहरूले जनाएका छन्। युद्ध लम्बिँदै जाँदा हवाई प्रतिरक्षा हतियार तथा मिसाइलको मौजदात घट्दै जाने चिन्ताका कारण यस्तो निर्णय लिएको बताइएको छ। यो रोक कूटनीतिक छलफलका लागि समय दिन निकालिएको भए पनि अमेरिकी सेनाले आवश्यकता परे पुनः कार्यवाही शुरू गर्न सक्ने तयारी भने जारी राखेको छ।

रामको नयौटा खेल खबर पाकिस्तानको इस्लामाबादमा भइरहेको काभा पुरूष भलिबल च्याम्पियनशीपमा नेपालले आफ्नो चौथो खेलमा आज बंगलादेशसँग प्रतिस्पर्धा गर्दैछ। लगातार तीन खेलमा पराजित भइसकेको नेपालका लागि बंगलादेश विरूद्धको खेल सेमी फाइनल प्रवेशका लागि महत्वपूर्ण छ। नेपाल र बंगलादेश बीचको खेल इस्लामाबाद स्थित गारिसन जिन्नाहा स्पोर्टस कम्प्लेक्समा नेपाली समयअनुसार दिउँसो पाउने 2 बजे शुरू हुनेछ। उता बंगलादेश भने अहिलेसम्म खेलका 3 मध्ये 2 खेल जितेको छ भने एक खेलमा पराजित भएको छ। बंगलादेशले उज्बेकिस्तान र कजाकिस्तानलाई 5 सेटमा पुगेर पराजित गरेको थियो भने पाकिस्तानसँग सोझो सेटमै पराजित भएको थियो। आजै कजाकिस्तान र श्रीलंका तथा पाकिस्तान र उज्बेकिस्तान बीच पनि खेल हुने तालिका रहेको छ। जाँदाजाँदै नेपाली खबरमा मुख्य खबरका शीर्षकहरू पुनः एकपटक। लुम्बिनीमा कंग्रेसका मन्त्रीहरू बाहिरिँदै कोशीमा मुख्यमन्त्रीको टुङ्गो लागेपछि मात्रै राजीनामा दिने कर्णालीबाट एमाले र नेकपा संसदीय दलका नेताद्वय आज काठमाण्डु आउँदै अनशन र डाक्टर गोविन्द केसीसँग सरकारी टोलीको वार्ता आज शिक्षा नियमावली संशोधनको विरोधमा शिक्षकहरू आन्दोलित साउन 15 माइती घरमा प्रदर्शन हुने बाढ़ी पहिरोले देशका विभिन्न राजमार्ग अवरूद्ध नारापूर्ण सड़क बन्द हुँदा सयौं पर्यटक अलपत्र आज 3 प्रदेशमा भारी वर्षाको सम्भावना फ्रान्स र स्पेनमा भीषण गर्मीले 3 लाख बढ़ी विस्थापित इरानमाथिको सैन्य आक्रमण रोक्न ट्रम्पको निर्देशन र काभा भलिबलमा नेपालको चौथो खेल आज बंगलादेशसँग प्रतिस्पर्धा गर्दै नेपाली खबर अहिलेलाई यति नै। दिउँसो 1 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौं। विदा दिनुहोस्। नमस्कार।

तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो साइनो 89.8 मेगाहर्ज।

Poi ho letto un denuncia 3, 2, 5, 8, 9, 4, 8, 9, 4, 8, 9, 4, 8, 9, 4, 8, 9, 4, 8, 9, 4, 8, 9, 4, 8, 9, 4, 8, 9, 4, 8, 9, 4, 8, 9, 4, 8, 9, 4, 8, 9, 4, 8, 9, 4, 8, 9, 4, 8, 9, 4, 8, 9, 4, 8, 9, 4, 8, 9, 4, 8, 9, 4, 8, 9, 4, 8, 9, 4, 8, 9, 4, 8, 9, 4, 8, 9, 4, 8, 9, 4, 8, 9, 4, 8, 9, 4, 8, 9, 4, 8, 9, 4, 8, 9, 4, 8, 9, 4, 8, 9, 4, 8, 9, 4, 8, 9, 4, 8, 9, 4, 8, 9, 4, 8, 9, 4, 8, 9, 4, 8, 9, 4, 8, 9, 4, 8

0: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो स्पाइनो 89.8 MHz।
1: साहिनो समय सूचक अहिले दिउँसोको 1 बज्यो PM।
2: चैते धानमा नेक ब्लास्टको समस्या।
3: चितवन जिल्लाको रत्ननगर र खैरहनी नगरपालिकामा लगाइएको चैते धानमा नेक ब्लास्ट घाटी मरुवाको समस्या देखिएको छ। एक किसिमको ढुसी जन्ने रोग हो। यो रोगको मुख्य लक्षण भनेको बाला मुनतिरको दाँतमा कालो धब्बा देखिने, बालामा पोषण नपुग्ने, बाला सुक्ने र अन्तमा बाला भाँचिने हुन्छ।
2: रोगको लागि अनुकूल मौसम,
3: अत्याधिक सापेक्षित आर्द्रता, शीत र नाइट्रोजन मलको बढी प्रयोगमा यो रोग हावाको माध्यमबाट निकै तीव्र गतिमा फैलिन्छ। समाधानका उपायहरू:
2: रोग प्रतिरोधात्मक जातहरू जस्तै चैते 2, हरदीनाथ 1, हुमल 2, हुमल 5, हुमल 6 र हुमल 7 लगाउने।
3: खेतमा पानी जमाइराख्ने,
2: विभिस्टिन वा डेरोसा 2-3 ग्राम प्रति केजी बिउका दरले बिउ उपचार गरी ब्याड राख्ने।
3: ट्राइसाइक्लाजोल 75%, WP 0.75 ग्राम प्रति लिटर पानीमा वा कासुगामाइसिन 3%, SL 1.5 मिलिलिटर प्रति लिटर पानीमा वा हेक्साकोनाजोल 5%, EC 2 ग्राम प्रति लिटर पानीमा मिसाई 15 दिनको फरकमा 2-3 पटक छर्कनुहोस्।
4: जिल्ला प्रशासन कार्यालय चितवनको अत्यन्त जरुरी सूचना। नेपाल सरकार मन्त्री परिषदको मिति 2083 असार 18 बैठकबाट स्वीकृत भएको जेएनजी आन्दोलनका शहीद परिवार तथा घाइतेहरूको लागि पुनर्स्थापना, जीवन यापन तथा सामाजिक संरक्षण सम्बन्धी एकीकृत प्याकेजमा उल्लेख भए अनुसार जेएनजी आन्दोलनका क्रममा घाइते भएका तर वर्गीकरणका लागि परीक्षणमा छुट्न गएका घाइतेहरूको परीक्षण तथा वर्गीकरण गर्ने र त्यस अगावै वर्गीकरणमा परेकाहरूको आवश्यकता अनुसार पुनः परीक्षण, पुनः वर्गीकरण तथा प्रमाणीकरण गरी उनीहरूले पाउने सेवा सुविधालाई परिमार्जन गर्ने भन्ने निर्णय भएको हुँदा यस अघि प्रकाशित सूचना अनुसार वर्गीकरणको लागि छुट्न गएका घाइतेहरूलाई पुनः वर्गीकरणको लागि यो सम्बन्धी आवश्यक कागजात सहित सम्पर्क गर्नुहुन सरोकार वाला सबैमा जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ।
1: एसएनपी कम्पनी कार्यालयको अत्यन्त जरुरी सूचना।
5: कम्पनी एन 2063 बमोजिम दर्ता भएका कम्पनीको म्याद भित्र विवरण पेश नगरेको र अध्यावधिक नगरेको कम्पनी प्राली 2083 असोज भित्र आय विवरण पेश गरेमा लाग्ने सम्पूर्ण कर, शुल्क, दस्तुर, जरिवाना मिनाहा हुने व्यवस्था भएको हुँदा समयभित्र आफ्नो व्यवसाय नवीकरण गर्न आउनुहुन एसएनपी कम्पनीको कार्यालयद्वारा सूचना जारी गरिएको छ। पुनश्च लाइसेन्स नभएका बिचौलियासँग काम गरी पछि पछुताउनु भन्दा लाइसेन्स भएका आधिकारिक संस्थासँग मात्र काम गरी ढुक्क हुनुहोस्।
1: एसएनपी कम्पनीको कार्यालय भरतपुर बाइपास रोड आन्तरिक राजस्व कार्यालयबाट 200 मिटर पारी मौलाकालिका अस्पताल सँगै। सम्पर्क नम्बर 0556909959, 98550-60359 र 98550-67359।
6: मैयादेवी कन्या कलेजको स्नातक तह प्रथम वर्षको भर्ना सम्बन्धी सूचना।
7: विश्वविद्यालय अनुदान आयोगबाट QAA प्राप्त यस क्षेत्रकै उत्कृष्ट कलेज मैयादेवी कन्या कलेजमा स्नातक तह BBS र BA प्रथम वर्षमा बिहानी सत्रको लागि भर्ना खुलेको जानकारी गराइन्छ।
6: कलेजका विशेषताहरू:
7: पर्याप्त सुविधा सहित आफ्नै भवन,
6: मल्टिमिडिया, ई लाइब्रेरी तथा पुस्तकालय सुविधा,
7: पर्याप्त छात्रवृत्ति व्यवस्था,
6: अङ्ग्रेजी र नेपाली माध्यममा पठन पाठन।
7: प्रिन्सिपल मैयादेवी कन्या कलेज भरतपुर 10 चितवन। सम्पर्क नम्बर 0556394595।

तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो साइनो 89.8 मेगाहर्ज।

झन् काफ्रेको गीत सुन्न पाइन्छ होला भनेर मन पराएको छ। गल्ती पो गरेँ कि क्या, गाउँदै गाउँदैन त्यो अस्ति रुख चढ्दाखेरि काको गीत गाउनु।

0: तपाई अहिले सुन्दै हुनुहुन्छ रेडियो पाइलट 89.1 मेगाहर्ज।
1: सागिनो समय सूचक अहिले दिउँसोको 2 बज्यो 2 PM।
2: रेडियो साइनो 89.8 मेगाहर्ज तपाई हाम्रो अटुट साइनो।
3: यो सूचना संगीत मनोरञ्जनको अटुसाहिनो यो हो पश्चिम चितवनको आवाज सामुदायिक रेडियो साहिनो साहिनो साहिनो 89.8 मेगाहर्ज।

तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो साइनो 89.8 मेगाहर्ज।

0: तपाईँले सुन्दै हुनुहुन्छ रेडियो साइनो 89.8 MHz।
1: Subscribe now and press the bell icon. Never miss an update from Tips Official.

0: जिल्ला प्रशासन कार्यालय चितवनको अत्यन्त जरुरी सूचना। नेपाल सरकार मन्त्री परिषदको मिति 2083 असार 18 बैठकबाट स्वीकृत भएको जेएनजी आन्दोलनका शहीद परिवार तथा घाइतेहरूको लागि पुनर्स्थापना, जीवन यापन तथा सामाजिक संरक्षण सम्बन्धी एकीकृत प्याकेजमा उल्लेख भए अनुसार जेएनजी आन्दोलनका क्रममा घाइते भएका तर वर्गीकरणका लागि परीक्षणमा छुट्न गएका घाइतेहरूको परीक्षण तथा वर्गीकरण गर्ने र त्यस अगावै वर्गीकरणमा परेकाहरूको आवश्यकता अनुसार पुनः परीक्षण, पुनः वर्गीकरण तथा प्रमाणीकरण गरी उनीहरूले पाउने सेवा सुविधालाई परिमार्जन गर्ने भन्ने निर्णय भएको हुँदा यस अघि प्रकाशित सूचना अनुसार वर्गीकरणको लागि छुट्न गएका घाइतेहरूलाई पुनः वर्गीकरणका लागि यो सम्बन्धी आवश्यक कागजात सहित सम्पर्क गर्नुहुन सरोकार वाला सबैमा जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ।
1: एसएनपी कम्पनी कार्यालयको अत्यन्त जरुरी सूचना।
2: कम्पनी N2063 बमोजिम दर्ता भएका कम्पनीको म्याद भित्र विवरण पेश नगरेको र अत्यावधिक नगरेको कम्पनी प्राली 2083 असोज भित्र आय विवरण पेश गरेमा लाग्ने सम्पूर्ण कर, शुल्क, दस्तुर, जरिवाना मिनाहा हुने व्यवस्था भएको हुँदा समय भित्र आफ्नो व्यवसाय नवीकरण गर्न आउनु हुन एसएनपी कम्पनीको कार्यालयद्वारा सूचना जारी गरिएको छ। पुनश्च लाइसेन्स नभएका बिचौलियासँग काम गरी पछि पछुताउनु भन्दा लाइसेन्स भएका आधिकारिक संस्थासँग मात्र काम गरी ढुक्क हुनुहोस्।
1: एसएनपी कम्पनीको कार्यालय भरतपुर बाइपास रोड आन्तरिक राजस्व कार्यालयबाट 200 मिटर पारी मौलाकालिका अस्पताल सँगै। सम्पर्क नम्बर 0556909959, 98550-60359 र 98550-67359।
3: मैयादेवी कन्या कलेजको स्नातक तह प्रथम वर्षको भर्ना सम्बन्धी सूचना।
1: विश्वविद्यालय अनुदान आयोगबाट QAA प्राप्त यस क्षेत्रकै उत्कृष्ट कलेज मैयादेवी कन्या कलेजमा स्नातक तह BBS र BA प्रथम वर्षमा बिहानी सत्रको लागि भर्ना खुलेको जानकारी गराइन्छ।
3: कलेजका विशेषताहरू:
1: पर्याप्त सुविधा सहित आफ्नै भवन,
3: मल्टिमिडिया, ई लाइब्रेरी तथा पुस्तकालय सुविधा,
1: पर्याप्त छात्रवृत्ति व्यवस्था,
3: अङ्ग्रेजी र नेपाली माध्यममा पठन पाठन।
1: प्रिन्सिपल मैयादेवी कन्या कलेज भरतपुर 10-1, सम्पर्क नम्बर 0556-93-495।
4: चैते धानमा नेक ब्लास्टको समस्या।
5: चितवन जिल्लाको रत्ननगर र खैरहनी नगरपालिकामा लगाइएको चैते धानमा नेक ब्लास्ट घाँटी मरुवाको समस्या देखिएको छ। एक किसिमको ढुसी जन्ने रोग हो। यो रोगको मुख्य लक्षण भनेको बाला मुनतिरको डाँठमा कालो धब्बा देखिने, बालामा पोषण नपुग्ने, बाला सुक्ने र अन्तमा बाला भाँचिने हुन्छ।
4: रोगको लागि मौसम:
5: अत्याधिक सापेक्षित आर्द्रता, शीत र नाइट्रोजन मलको बढी प्रयोगमा यो रोग हावाको माध्यमबाट निकै तीव्र गतिमा फैलिन्छ। समाधानका उपायहरू:
4: रोग प्रतिरोधात्मक जातहरू जस्तै चैते 2, हरदीनाथ 1, हुमल 2, हुमल 5, हुमल 6 र हुमल 7 लगाउने।
5: खेतमा पानी जमाइ राख्ने:
4: वेभिस्ट्रिन वा डेरोसा 2-3 ग्राम प्रति केजी बिउका दरले बिउ उपचार गरी बियाड राख्ने।
5: ट्राइसाइक्लाजोल 75%, WP 0.75 ग्राम प्रति लिटर पानीमा वा कासुगामाइसिन 3%, SL 1.5 मिलिलिटर प्रति लिटर पानीमा वा हेक्साकोनाजोल 5%, EC 2 ग्राम प्रति लिटर पानीमा मिसाई 15 दिनको फरकमा 2-3 पटक छर्कनुहोस्।
6: रेडियो साइमन 89.8 MHz।
1: साहिनो समय सूचक अहिले दिउँसोको 3 बज्यो 83 PM।

0: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
1: काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1, ठाउँ ठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क .com एकैसाथ प्रसारण भइरहेको नेपाली खबर शुरू गरौं। त्रिवीको प्रश्नपत्र बाहिरिएको घटना सम्बन्धी खबरबाट, त्रिभुवन विश्वविद्यालयको स्नातकोत्तर तह एमबीबीएस प्रथम सेमेस्टरको प्रश्नपत्र बाहिर प्रश्नपत्र परीक्षा हलबाटै बाहिरिएपछि प्रहरीले अनुसन्धान अघि बढ़ाएको छ। गत साल 8 गते संचालन भएको एमबीबीएस प्रथम सेमेस्टरको परीक्षा शुरू भएको केही मिनटमै प्रश्नपत्र व्हाट्सएप र फेसबुक ग्रुपहरूमा पुगेको थियो। एमबीबीएस फर्स्ट सेम सेक्सन सी नामक व्हाट्सएप समूहमा परीक्षा शुरू भएको 5 मिनटमै प्रश्नपत्र बाहिरिएपछि त्रिवीको परीक्षा प्रणाली र गोपनीयतामाथि गम्भीर प्रश्न उठेको छ। घटना सार्वजनिक भएपछि शिक्षा मन्त्री सस्मित पोखरेल र प्रहरी महानिरीक्षक जनबहादुर कार्कीबीच छलफल भएको छ। छलफल लगत्तै सक्रिय बनेको प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले सुलभ सर भनिने व्यक्तिसहित दुईजनालाई नियन्त्रणमा लिएर अनुसन्धान शुरू गरिसकेको छ। उता विश्वविद्यालयले पनि प्राध्यापक डाक्टर अच्युत गेवालीको समय जगतमा 3 सदस्यीय छानबिन समिति गठन गर्दै 7 दिनभित्र प्रतिवेदन बुझाउन समय दिएको छ। त्रिवी सबियूले भने निष्पक्ष छानबिन गरी दोषीलाई कार्यवाही नगरिए डिन र सहायक डिनले पदबाट राजीनामा दिनुपर्ने चेतावनी दिएको छ। केन्द्रमा एमाले र नेकपा बीच प्रदेश सरकारको भागवण्डामा सहमति भएपछि सुदूरपश्चिम र कर्णालीमा नयाँ सरकार गठनको प्रक्रिया शुरू भएको छ। यद्यपि शीर्ष नेताहरू बीचको सहमतिलाई लिएर दुवै दलभित्र असन्तुष्टि पनि देखिएको छ। नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपा संयोजक पुष्पकमल दाहाल प्रचण्ड बीच भएको सहमति अनुसार सुदूरपश्चिम र कर्णाली प्रदेशको नेतृत्व नेकपाको भागमा परेको छ। सुदूरपश्चिममा नेकपा संसदीय दलका नेता खगराज भट्ट मन्त्रालय भागबण्डा टुंग्याउन काठमाडौँ आइपुग्नु भएको छ। उता कर्णालीमा मुख्यमन्त्री यमलाल कडेलको राजीनामा स्वीकृत भएसँगै प्रदेश प्रमुखले मंगलबारसम्म नयाँ मुख्यमन्त्रीका लागि दावी पेश गर्न आह्वान गरिसक्नु भएको छ। यता शीर्ष दुई नेताले पार्टीमा संस्थागत छलफल र निर्णय नगरी छापामार शैलीमा भागवण्डा गरेको भन्दै दुवै दलभित्र विरोध शुरू भएको छ। एमालेको संस्थागत निर्णय बिना राजीनामा नदिने अडान कोशीका मुख्यमन्त्री हिक्मत कार्की र लुम्बिनीका मुख्यमन्त्री चेत नारायण आचार्यले राख्नु भएको छ। कोशीका मुख्यमन्त्री कार्की संविधानको धारा 168(5) अनुसार नियुक्त भएकाले परिस्थिति बिग्रिए मध्यावधि निर्वाचनसम्म जान सक्ने संवैधानिक आकलन समेत गर्न थालिएको छ। एमाले र नेकपाको सहमति अनुसार कोशी बागमती र लुम्बिनीमा एमाले सरकारको नेतृत्व गर्ने भएको छ। कर्णाली र सुदूरपश्चिमको कमाण्ड नेकपाले सम्हाल्नेछ। मधेस र गण्डकी प्रदेशमा भने अन्य राजनैतिक दलहरूसँग छलफल गरेर नेतृत्व टुंगो लगाइने भनिएको छ। केन्द्रीय राजनीतिमा देखिएको फेरबदलसँगै नेपाली कंग्रेसले सातै प्रदेशका सभापति मुख्यमन्त्री र संसदीय दलका नेताहरूसँग काठमाण्डुमा रणनीतिक छलफल गरेको छ। सभापति गगन थापा, उपसभापति विश्वप्रकाश शर्मा र महामन्त्री प्रदीप पौडेल सहितका शीर्ष नेताहरूले सुदूरपश्चिमका मुख्यमन्त्री कमल बहादुर शाह र गण्डकीका मुख्यमन्त्री सुरेन्द्र राज पाण्डे लगायतका प्रदेश नेतृत्वसँग भावी कदमबारे परामर्श गर्नुभएको हो। नेकपा एमाले र नेकपा बीच प्रदेश सरकारहरूमा सत्ता साझेदारीको सहमति भएसँगै प्रदेशहरूमा पार्टीको भूमिका र रणनीति तय गर्न कंग्रेसले यो छलफल आयोजना गरिएको जनाएको छ। बिहिबारदेखि अनुसन्धान डाक्टर गोविन्द केसीका मागबारे सरकारी वार्ता टोली र उहाँका प्रतिनिधिहरूबीच धनगढ़ीमा औपचारिक छलफल शुरू भएको छ। सेती प्रादेशिक अस्पतालमा उपचाररत केसीलाई भेटे लगतै सरकारी टोलीले उहाँका प्रतिनिधिहरूसँग वार्ता थालेको हो। वार्तामा सरकारको तर्फबाट प्रधानमन्त्रीका स्वास्थ्य सल्लाहकार डाक्टर जेपी अग्रवाल, सांसद पुकार बम तथा शिक्षा र स्वास्थ्य मन्त्रालयका सचिवहरू सहभागी हुनुहुन्छ। केसीका तर्फबाट डाक्टर अमृत जयसी र पवन थापाले संवाद गरिरहनु भएको गठित टोली केसीका अधिकांश माग सम्बोधन गर्न सकारात्मक देखिए पनि शहीद दशरथ स्वास्थ्य विज्ञान विश्वविद्यालयका उपकुलपति र रजिष्ट्रारलाई हटाउनु पर्ने माग भने कानूनी जटिलताका कारण सहमति जुट्न सकस परेको छ। हामीसँग खबर अझै बाँकी छन्, नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।
2: भनिन्छ नि, नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो, जे पनि बचत गरिहाल्यो, बिस्तारै यो बानी स्वभाव बन्दै गयो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो, अनि त महिनाभरिमा खुत्रिके भरायो, बाबासँग ब्याङ्क गएर जम्मा गरायो। समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्न लाग्यो। जिन्दगी नहो सधैँ किन एकनास हुन्थ्यो, तर पनि मन ढुक्क हुन्थ्यो, किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
3: तपाईँको नोबेल ब्याङ्कमा खाता छ कि छैन त?

एलजी ले ल्यायो नयाँ एलजी एसेन्सियल सिरिज, अब किफायती मूल्यमा रेफ्रिजरेटर, वासिङ मसिन, एसी को कम्प्लिट रेन्ज, 10 वर्षको वारेन्टी सहित 0% नो कस्ट इएमआई, नागरिकता भए पुग्छ, हरेक घरको खुसी, घर घरमा एलजी, एलजी लाइफ्स गुड।

0: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। यो तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
1: अब बाँकी खबर। पोखरा महानगरपालिकाले बस पार्क क्षेत्रका सुकुम्बासी व्यवस्थापनका लागि तयार पारेको प्रतिवेदनप्रति स्थानीय भूमिहीनहरूले कड़ा असन्तुष्टि जनाएका छन्। स्थायी बसोबास र लाल पूर्जाको ग्यारेन्टी नभएसम्म बस पार्क क्षेत्र खाली नगर्ने चेतावनी उनीहरूले दिएका छन्। लामो समयदेखि बसोबास गर्दै आएका 572 घरधुरी भूमिहीन र अव्यवस्थित बसोबासीहरूले महानगरको 3 महिनाको अस्थायी व्यवस्थापन र प्रति महिना 15,000 रूपियाँ भाड़ा दिने प्रस्ताव अस्वीकार गरेका छन्। भूमिहीन तथा अव्यवस्थित बसोबासी सरोकार संघर्ष समितिका संयोजक प्रेम बहादुर गुरूङले स्थानान्तरण अघि आवश्यक पूर्वाधार सहितको स्थल लाल पूर्जा दिनुपर्ने माग गर्नुभएको छ। महानगरले गठन गरेको छानबिन समितिको प्रतिवेदनमा तथ्याङ्क गलत तरिकाले वर्गीकरण गरिएको र दावी विरोधका लागि पर्याप्त समय नदिएको सुकुम्बासीहरूको आरोप छ। माग सम्बोधन नभए सशक्त र चरणबद्ध आन्दोलनमा उत्रने उनीहरूले चेतावनी दिएका छन्। वित्तीय शोषण र मिटर ब्याजको विरोध गर्दै देशका विभिन्न जिल्लाबाट आएका किसान मजदूरहरूले आज काठमाण्डुमा राजधानी मार्च शुरू गरेका छन्। बल्खुमा भेला भएका पीड़ितहरूले टेकु हुँदै शान्ति बाटिकातर्फ अघि बढ़ेका छन्। लघुवित्त तथा मिटर ब्याजी खारेज गरी न्याय दिनुपर्ने माग गर्दै उनीहरूले काठमाण्डुका विभिन्न स्थानमा प्रदर्शन गरिरहेका छन्। पछिल्लो 24 घण्टामा देशभर भएका 41 मनसूनजन्य विपदका घटनामा परि 3 जनाको मृत्यु भएको छ। अन्य 19 जना घाइते भएका छन्। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार पहिरो सर्पदंश आगो लागि र बाढ़ी जस्ता विपदका कारण 23 करोड़ रूपियाँ भन्दा बढ़ीको क्षति हुनका साथै 6 सड़क अवरूद्ध भएका छन्। नेपालले पाउने वैदेशिक सहायता प्रतिबद्धतामा ठूलो गिरावट आएको छ। अर्थ मन्त्रालयका अनुसार पछिल्लो आर्थिक वर्षको पहिलो 11 महिनाको तुलनामा गत आर्थिक वर्षको सोही अवधिमा वैदेशिक सहायता प्रतिबद्धता 39.3% घटेको छ। यो अवधिमा नेपालले कुल 1,34,83 करोड़ रूपियाँ बराबरको सहायता प्राप्त गरेको छ, जसमा 40,88 करोड़ अनुदान र 93,95 करोड़ रूपियाँ ऋण रहेको छ। सहायता मध्ये सबैभन्दा बढ़ी 45% भन्दा धेरै रकम ऊर्जा र सड़क पूर्वाधार क्षेत्रका लागि छुट्याइएको मन्त्रालयले जनाएको छ। हामीसँग खबर अझै पनि बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: नेपालको एकमात्र डिटिएच सेवा डिस हो,
1: डिस हो खुशीको कनेक्सन।
2: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
3: अब विदेशका खबर। भारतका तीन राज्य गुजरात, महाराष्ट्र र ओडिसामा अत्यधिक वर्षाको चेतावनी दिँदै रेड अलर्ट जारी गरिएको छ। त्यहाँको मौसम विभागका अनुसार बंगालको खाड़ीमा बनेको न्यूनचापीय प्रणालीका कारण भारतका विभिन्न राज्यहरूमा भारी वर्षा भइरहेको छ। असम राज्यमा बाढ़ीको स्थिति गम्भीर बनेको छ। बाढ़ीका कारण अहिलेसम्म 66 जनाको मृत्यु भइसकेको छ भने 7 लाख भन्दा बढ़ी मानिस प्रभावित भएका छन्। उता हिमाचल प्रदेशमा लगातारको वर्षा र पहिरोका कारण 134 सड़कहरू अवरूद्ध बनेका छन्। मौसम विभागका अनुसार आउँदो जुलाई 31 भारतका पहाड़ी तथा उत्तरी क्षेत्रहरूमा वर्षाको क्रम जारी रहनेछ। यता यमनका होते विद्रोहीहरूले साउदी अरबका तेल पूर्वाधारलाई निशाना बनाएको दावी गरेसँगै पश्चिम एशियाको तनाव लाल सागरसम्म पुगेको विदेशको अर्को खबर छ। होतीहरूले साउदी विरूद्ध समुद्री नाकाबन्दी घोषणा गर्दै आक्रमण अघि बढ़ाएका हुन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हाल साउदी अरबसँग असैनिक आणविक सहकार्य सम्झौता गरेपछि यो क्षेत्रको द्वन्द अझ संवेदनशील बनेको छ। साउदी समर्थित यमेनी सेनाले पनि हुथीका हतियार भण्डारमा हवाई आक्रमण जारी राखेको छ। होर्मुज र लाल सागर दुवै क्षेत्र अशान्त भन्दा विश्वव्यापी ऊर्जा आपूर्ति, ढुवानी लागत र मुद्रास्फीतिमा ठूलो असर पर्ने विश्लेषण गरिएको छ। अब खेलकुद। अखिल नेपाल फुटबल संघ एन्फा र राष्ट्रिय खेलकुद परिषद राखेपछिको आन्तरिक विवादका कारण फिफाले गरेको सहकार्य सम्झौता गरेपछि यो क्षेत्रको द्वन्द अझ संवेदनशील बनेको छ। साउदी समर्थित यमेनी सेनाले पनि हुथीका हतियार भण्डारमा हवाई आक्रमण जारी राखेको छ। होर्मुज र लाल

नोभेम्बरमा ढाकामा हुने पन्ध्रौं साफ च्याम्पियनशीपमा नेपालको सहभागिता अन्यल पर्नुका साथै राष्ट्रिय लीग र उमेर समूहका खेलहरू ठप्प बनेका छन्। इन्फामाथिको बाह्य हस्तक्षेप अन्त्य गरी विधान अनुसार निष्पक्ष निर्वाचन गराउन विभिन्न क्लबहरूले माग समेत गरिरहेका छन्। यता क्रिकेटतर्फ आईसीसी विश्वकप लीग टू अन्तर्गत नेदरल्याण्डसमा जारी श्रृंखलामा लगातार दुई खेल हारिसकेको नेपाली टोलीले भोलि सोमबार र तेस्रो खेलमा नामेबियाको सामना गर्दछ। पहिलो खेलमा नामेबिया र दोस्रोमा नेदरल्याण्डसँग पराजित भएको नेपाललाई शीर्ष चार भित्र पर्दै सिधै विश्वकप क्वालिफायर खेल्ने सम्भावना कायमै राख्न भोलिको खेल जित्नै पर्ने दबाव छ। जाँदा जाँदै नेपाली खबरमा मुख्य खबरका शीर्षकहरू पुनः एकपटक। त्रिवीको प्रश्नपत्र बाहिरिएको घटनामा छानबिन समिति गठन, दुईजनालाई नियन्त्रणमा लिएर सीआईबीले थाल्यो अनुसन्धान, शिक्षा मन्त्री र आईजीपी बीच छलफल। सुदूरपश्चिम र कर्णालीमा नयाँ सरकार गठनको गृह कार्य, कोशी र लुम्बिनीका मुख्यमन्त्रीले राजीनामा नदिने अडान, एमाले नेकपा सहकार्यपछि कांग्रेस आन्तरिक परामर्शमा भावी कदमबारे साथै प्रदेशका नेतृत्वसँग संवाद। लघु वित्त र मिटर ब्याज विरूद्ध काठमाण्डुमा पीड़ितहरूको राजधानी मार्च शुरू, पोखरा बस पार्कका 572 घरधुरी सुकुम्बासी आन्दोलित, अस्थायी स्थानान्तरण मान्न अस्वीकार। भारतका तीन राज्यमा भारी वर्षाको रेड अलर्ट, बाढ़ीका कारण 66 जनाको मृत्यु, पश्चिम एशियाको द्वन्द लाल सागरसम्म विस्तार, साउदीका तेल पूर्वाधार हुतीको निशानामा। र फिफाको निलम्बनले नेपाली फुटबल इतिहासकै गम्भीर संकटमा, साफ च्याम्पियनशीप सहभागिता अन्यल, लीग टूमा लगातार दुई हार बेहोरेको नेपाल भोलि नामिबियासँग खेल्दै। हवस् त, नेपाली खबर अहिलेलाई यति नै। 4 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौ। बिदा दिनुहोस्, नमस्कार।

Radio NRN 99.1.

तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो साइनो 89.8 मेगाहर्ज।

तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो साइनो 89.8 मेगाहर्ज।

0: अब चलाउनु इन्टरनेट र टिभी सँगै युट्युब एकै साथ सजिलैसँग डेबिट कार्ड क्रेडिट कार्ड ई सेवा कनेक्ट आइटिएसबाट सजिलै घर बसी इन्टरनेटको बिल भुक्तानी गर्न सकिने सम्पर्क 98010044
1: होइन दिदी कतै हिँड्नुभयो यस्तो थोत्रो पुरानो डिस्प्ले फुटेको मोबाइल लिएर
2: मेरो मोबाइल देखेर जहिले डिस्काउन्ट थियो कान्छाले अब भनेको जस्तो राम्रो मोबाइल बनाउने ठाउँ हुन पाएला हाम्रो चनौली बजारमा
1: ए दिदी त्यसै म तपाईँलाई डिस्काउन्ट छु त यता सुन्नुहोस् हाम्रै चनौली बजारमा रहेको कृष्ण इलेक्ट्रोनिक्स एन्ड मोबाइल हाउसमा डिस्प्ले फुटेका मोबाइलहरू एक्सचेन्ज हुन्छ नि ल हेर्नुहोस् त मैले नि पुरानो मोबाइल दिएर नयाँ एक्सचेन्ज गरेर ल्याएको अनि अर्को कुरा नि दिदी नयाँ मोबाइल किन्दा राम्रो खालको इयरफोन मोबाइल कभर मोबाइल ग्लास लगभग 1200-1500 पर्ने मोबाइल एसेसोरिज उपहार स्वरूप पाइन्छ नि साथै घडी मोबाइलका चार्जर कभर ग्लास इयरफोन सँगै इलेक्ट्रोनिक सामान पनि सुपथ मूल्यमा पाइन्छ
2: ए हो र त्यसो भए म त हिँडिहालेँ कृष्ण इलेक्ट्रोनिक्स एन्ड मोबाइल हाउसमा पुरानो मोबाइल दिएर नयाँ मोबाइल ल्याउँछु हजुर विगत 20 वर्षदेखि तपाईँ हाम्रै चनौली बजारमा दक्ष एवं अनुभवी जनशक्तिहरूद्वारा सम्पूर्ण मोबाइल घडी मर्मत गरिनुका साथै सुपथ मूल्यमा बिक्री वितरण पनि गरिन्छ सम्पर्क कृष्ण इलेक्ट्रोनिक्स एन्ड मोबाइल हाउस भरतपुर बीच चनौली चौतारा आडैमा प्रोप्राइटर कृष्ण न्योपाने मोबाइल 98452049586
3: हेर्नु न नानीको बाबा कोठामा छोरी रुँदै बसेको छ विवाहको समय पनि नजिकै आइसक्यो के कुरामा चित्त बुझ्न नपुग्ने
4: नानी के भयो किन रोएको विवाहको समय पनि नजिकै आइसक्यो तिम्रो यो अवस्था देखेर हामी धेरै चिन्तित छौ के कुराको चित्त बुझेन छोरी
5: हेर्नु न बाबा विवाहमा खिच्ने भिडियो त सपोर्ट त जहाँ पायो त्यही खिचेर कहाँ हुन्छ त
4: ल छोरी के गर्ने त कहाँ छ त तिमीले रोजेको खोजेको जस्तो
5: बाबा हाम्रै पोखरी स्टोनको सार्दनगर टाउनमा रहेको मिरर मिररको एन्ड भिडियोग्राफी छ नि
4: ए छोरी भइहाल्छ नि तिम्रो इच्छा नै हाम्रो इच्छा हो तिमी ढुक्क भएर बस तिम्रो विवाहको लागि फोटो सुट र भिडियोग्राफीको लागि मिरर फोटो एन्ड भिडियोग्राफीलाई नै भनिहाल्छ नि हामी कहाँ उच्च स्तरीय क्यामेराबाट अनुभवी फोटोग्राफरद्वारा कुनै पनि शुभ कार्यको भिडियो सुट गरिनुको साथै हरेक साइजका फोटो लेमिनेसन फ्ल्याक्स प्रिन्ट कप प्रिन्ट टी सर्ट प्रिन्ट गर्नुको साथै फोटो सम्बन्धी सम्पूर्ण काम गरिन्छ मिरर फोटो एन्ड भिडियोग्राफी भरतपुर महानगरपालिका वडा नम्बर 19 शारदानगर टाउन चितवन
5: सम्पर्क नम्बर 98450-82997
3: 98550-10997
6: के तपाईँ ल्यापटप कम्प्युटरको खोजीमा हुनुहुन्छ
2: विगत 10 वर्षदेखि सम्पूर्ण ब्रान्डका ल्यापटप कम्प्युटर फोटो कपी प्रिन्टर सिसी क्यामेरा पाइने एकमात्र पसल लजिक कम्प्युटर भरतपुर बीच चनौली बजार चितवन प्रोप्राइटर लोकनाथ लामिछाने मोबाइल 98550-52754 98455-20754 इमेल lok.logic2@gmail.com
6: हामी कहाँ फायर एन्ड सेक्युरिटी अर्गान सिस्टम इन्टरकम एन्ड एटेन्डेन्ट साथै एएमसीमा पनि काम गरिन्छ लोजिक कम्प्युटर कम्प्लिट आइटी सोल्युसन
2: नसर्ने रोग रोकथाम तथा नियन्त्रणका उपायहरू धुम्रपान तथा स्मृतिजन्य पदार्थको सेवन नगर्ने क्यान्सर मुटु रोग दीर्घ श्वासप्रश्वास अवरोध सम्बन्धी रोग मधुमेह हुने सम्भावना बढाउने प्रमुख कारक तत्व सुरुट बिडी गुटका खैनी ई सिगरेट गुटका जस्ता स्मृतिजन्य पदार्थको सेवन नै हो अरूले गरेको धुम्रपानको धुवाले धुम्रपान नगर्ने व्यक्तिको स्वास्थ्यमा पनि खराब असर गर्छ धुम्रपान गर्ने व्यक्तिलाई हृदयघातको खतरा लगभग 3 गुणा बढी हुन्छ
7: मदिराको सेवन नगर्ने रक्सी बियर वाइन जाँड जस्ता मदिराको सेवन गर्दा हृदयघात कलेजो सम्बन्धी रोग पेट वा आन्द्रामा घाउ हुने क्यान्सर र मानसिक असन्तुलन जस्ता समस्याहरू हुन सक्छन् मदिराको सेवनले घरेलु हिंसा अपराध र दुर्घटनालाई बढाउँछ
2: शारीरिक रूपमा सक्रिय रहने योग गर्ने हिडुल गर्ने दौडने साइकल चलाउने पौडी खेल्ने आदि पसिना आउने गरी कम से कम 30 मिनट नियमित रूपमा व्यायाम गर्ने शरीरको तौल बढी भए घटाउने स्वस्थ तौल कायम गरी तन्दुरुस्त रहने
7: नुन र चिनीको प्रयोग कम गर्ने नुनिलो गुलियो र चिल्लो खानेकुरा खानाले क्यान्सर मुटु रोग र मधुमेह हुने जोखिमलाई बढाउँछ खानामा नुनको प्रयोग कम गर्ने गर्ने, दिनको 5 ग्राम भन्दा कम खाने, गुलियो पेय पदार्थ, मिठाई, चकलेट जस्ता खानेकुराहरू कम खाने, चिया र कफीमा चिनी कम हालेर खाने, शुद्ध र सफा पानी पिउने, एक दिनमा कम्तीमा 2 लिटर पानी पिउने,
2: सन्तुलित खाना खाने, क्यान्सर, मुटु रोग, मधुमेह र दीर्घ श्वास प्रश्वास अवरोध सम्बन्धी रोग लाग्नबाट बच्न अन्न, दाल, गेडागुडी, दुध, दही, माछा, बोसो नभएको मासु, अण्डा, हरियो साग सब्जी र फलफूल सन्तुलित मात्रामा खाने, मौसमी ताजा फलफूल र साग सब्जी दैनिक प्रशस्त 4-5 पटक खाने, खानासँग नुन नहालेको सलाद नियमित खाने,
7: मानसिक तनावको व्यवस्थापन गर्ने, ध्यान तथा योग गर्ने, रिसलाई नियन्त्रण गर्ने, परिवार तथा साथीभाइसँग पर्याप्त मात्रामा समय बिताउने, घर तथा कार्यालयमा तनाव मुक्त वातावरण सिर्जना गर्ने, घुमफिर र रमाइलो गर्ने,
2: उच्च रक्तचाप तथा नसर्ने रोगका अन्य जोखिमहरूलाई व्यवस्थापन गर्ने, उच्च रक्तचाप भएमा नियमित जाँच र उपचार गरी नियन्त्रणमा राख्ने, रगतमा चिनीको मात्रा बढेको, मधुमेह भएमा नियमित जाँच र उपचार गरी नियन्त्रणमा राख्ने, रगतमा चिल्लोपना बढेको, उच्च कोलेस्ट्रोल भएमा नियमित जाँच र उपचार गरी नियन्त्रणमा राख्ने, मोटोपना घटाई स्वस्थ तौल उचाइ अनुसारको तौल कायम गर्ने,
7: आत्महत्या रोकथामका लागि निशुल्क हेल्पलाइन नम्बर 116 चौबिसै घण्टा सेवा उपलब्ध छ।
2: बागमती प्रदेश सरकार, स्वास्थ्य मन्त्रालय, स्वास्थ्य निर्देशालय हेटौडा र स्वास्थ्य कार्यालय चितवन।
8: अब तपाईको दैनिक जीवनलाई अझ सहज बनाउँदै नेपाली पात्रो एप्लिकेशन,
9: नेपाली तिथिमिति तथा पञ्चाङ्गको जानकारी,
8: नेपाली चाड पर्व तथा शुभ साइतको विस्तृत विवरण,
9: तपाईको दैनिक साप्ताहिक मासिक तथा वार्षिक राशिफल,
8: स्थानीय राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ताजा समाचार,
9: नेपाली एफएम तथा अनलाइन रेडियोहरू,
8: नेपाली विनिमय दर, सुनचाँदीको दर रेट, मौसम तथा सरकारी विधाहरू साथमा अन्य धेरै सुविधाहरू आजै डाउनलोड गर्नुहोस्। नेपाली पात्र, हाम्रो समय हाम्रो गौरव।
10: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो साइनो 89.8 मेगाहर्ज।

0: अहिले साँझको 5 बज्यो 8:05 PM।
1: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो साइनो 89.8 MHz।
2: चैते धानमा नेक ब्लास्टको समस्या।
3: चितवन जिल्लाको रत्ननगर र खैरहनी नगरपालिकामा लगाइएको चैते धानमा नेक ब्लास्ट घाँटी मरुवाको समस्या देखिएको छ। एक किसिमको ढुसी जन्ने रोग हो। यो रोगको मुख्य लक्षण भनेको बाला मुनतिरको डाँठमा कालो धब्बा देखिने, बालामा पोषण नपुग्ने, बाला सुक्ने र अन्तमा बाला भाँचिने हुन्छ।
4: रोगको लागि अनुकूल मौसम:
3: अत्याधिक सापेक्षित आर्द्रता, शीत र नाइट्रोजन मलको बढी प्रयोगमा यो रोग हावाको माध्यमबाट निकै तीव्र गतिमा फैलिन्छ। समाधानका उपायहरू:
4: रोग प्रतिरोधात्मक जातहरू जस्तै चैते 2, हर्दीनाथ 1, कुमल 2, कुमल 5, कुमल 6

0: मा उल्लेख भए अनुसार जेन्जी आन्दोलनका क्रममा घाइते भएका तर वर्गीकरणका लागि परीक्षणमा छुट्न गएका घाइतेहरूको परीक्षण तथा वर्गीकरण गर्ने र त्यस अगावै वर्गीकरणमा परेकाहरूको आवश्यकता अनुसार पुनः परीक्षण पुनः वर्गीकरण तथा प्रमाणीकरण गरी उनीहरूले पाउने सेवा सुविधालाई परिमार्जन गर्ने भन्ने निर्णय भएको हुँदा यस अघि प्रकाशित सूचना अनुसार वर्गीकरणको लागि छुट्न गएका घाइतेहरूलाई पुनः वर्गीकरणका लागि यो सम्बन्धी आवश्यक कागजात सहित सम्पर्क गर्नु हुन सरोकार वाला सबैमा जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ।
1: एसएनपी कम्पनी कार्यालयको अत्यन्त जरुरी सूचना।
2: कम्पनी एन 2063 बमोजिम दर्ता भएका कम्पनीको म्याद भित्र विवरण पेश नगरेको र अत्यावधिक नगरेको कम्पनी प्राली 2083 असोज भित्र आय विवरण पेश गरेमा लाग्ने सम्पूर्ण कर शुल्क दस्तुर जरिवाना मिनाहा हुने व्यवस्था भएको हुँदा समयभित्र आफ्नो व्यवसाय नवीकरण गर्न आउनु हुन एसएनपी कम्पनीको कार्यालयद्वारा सूचना जारी गरिएको छ। पुनश्च लाइसेन्स नभएका चौलियासँग काम गरी पछि पछुताउनु भन्दा लाइसेन्स भएका आधिकारिक संस्थासँग मात्र काम गरी ढुक्क हुनुहोस्।
1: एसएनपी कम्पनीको कार्यालय भरतपुर बाइपास रोड आन्तरिक राजस्व कार्यालयबाट 200 मिटर पारी मौलाकालिका अस्पताल सँगै। सम्पर्क नम्बर 056-490-959, 98-550-60-359 र 98-550-67-359।
3: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो साइलेंट 89.1 MHz।
4: मैया देवी कन्या कलेजको स्नातक तह प्रथम वर्षको भर्ना सम्बन्धी सूचना।
1: विश्वविद्यालय अनुदान आयोगबाट QAA प्राप्त यस क्षेत्रकै उत्कृष्ट कलेज मैया देवी कन्या कलेजमा स्नातक तह BBS र BA प्रथम वर्षमा बिहानी सत्रको लागि भर्ना खुलेको जानकारी गराइन्छ।
4: कलेजका विशेषताहरू:
1: पर्याप्त सुविधा सहित आफ्नै भवन,
4: मल्टिमिडिया, ई लाइब्रेरी तथा पुस्तकालय सुविधा,
1: पर्याप्त छात्रवृत्ति व्यवस्था,
4: अङ्ग्रेजी र नेपाली माध्यममा पठन पाठन।
1: प्रिन्सिपल मैया देवी कन्या कलेज भरतपुर 10-1। सम्पर्क नम्बर 056-493-495।
5: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो साइनो 89.8 MHz।

0: Thank you.
1: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो साइनो 89.8 मेगाहर्ज।

तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो साइनो 89.8 मेगाहर्ज।

0: पाहिनो समय सूचक अहिले साँझको 7 बज्यो 87 पीएम
1: रेडियो साइनम 89.8 मेगाहर्ज
2: चैते धानमा मेघ ब्लास्टको समस्या
3: चितवन जिल्लाको रत्ननगर र खैरहनी नगरपालिकामा लगाइएको चैते धानमा मेघ ब्लास्ट घाँटी मरुवाको समस्या देखिएको छ। एक किसिमको ढुसी जन्ने रोग हो। यो रोगको मुख्य लक्षण भनेको बाला मुनतिरको डाँठमा कालो धब्बा देखिने, बालामा पोषण नपुग्ने, बाला सुक्ने र अन्तमा बाला भाँचिने हुन्छ।
2: रोगको लागि मौसम
3: अत्याधिक सापेक्षित आर्द्रता, शीत र नाइट्रोजन मलको बढी प्रयोगमा यो रोग हावाको माध्यमबाट निकै तीव्र गतिमा फैलिन्छ। समाधानका उपायहरू
2: रोग प्रतिरोधात्मक जातहरू जस्तै चैते 2, हर्दीनाथ 1, कुमल 2, कुमल 5, कुमल 6 र कुमल 7 लगाउने,
3: खेतमा पानी जमाइराख्ने,
2: वेभिस्टिन वा डेरोसा 2-3 ग्राम प्रति केजी बिउका दरले बिउ उपचार गरी बियाड राख्ने,
3: ट्राइसाइक्लाजोल 75%, डब्लुपी 0.75 ग्राम प्रति लिटर पानीमा वा कासुगामाइसिन 3%, एसएल 1.5 मिलिलिटर प्रति लिटर पानीमा वा हेक्साकोनाजोल 5%, इसी 2 ग्राम प्रति लिटर पानीमा 15 दिनको फरकमा 2-3 पटक फर्कनुहोस्।
4: जिल्ला प्रशासन कार्यालय चितवनको अत्यन्त जरुरी सूचना। नेपाल सरकार मन्त्री परिषदको मिति 2083 असार 18 बैठकबाट स्वीकृत भएको जेएनजी आन्दोलनका शहीद परिवार तथा घाइतेहरूको लागि पुनर्स्थापना, जीवन यापन तथा सामाजिक संरक्षण सम्बन्धी एकीकृत प्याकेजमा उल्लेख भए अनुसार जेएनजी आन्दोलनका क्रममा घाइते भएका तर वर्गीकरणका लागि परीक्षणमा छुट्न गएका घाइतेहरूको परीक्षण तथा वर्गीकरण गर्ने र त्यस अगावै वर्गीकरणमा परेकाहरूको आवश्यकता अनुसार पुनः परीक्षण, पुनः वर्गीकरण तथा प्रमाणीकरण गरी उनीहरूले पाउने सेवा सुविधालाई परिमार्जन गर्ने भन्ने निर्णय भएको हुँदा यस अघि प्रकाशित सूचना अनुसार वर्गीकरणको लागि छुट्न गएका घाइतेहरूलाई पुनः वर्गीकरणका लागि यो सम्बन्धी आवश्यक कागजात सहित सम्पर्क गर्नु हुन सरोकार वाला सबैमा जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ।
0: एसएनपी कम्पनी कार्यालयको अत्यन्त जरुरी सूचना।
5: कम्पनी N2063 बमोजिम दर्ता भएका कम्पनीको म्याद भित्र विवरण पेश नगरेको र अद्यावधिक नगरेको कम्पनी प्राली 2083 असोज भित्र आय विवरण पेश गरेमा लाग्ने सम्पूर्ण कर, शुल्क, दस्तुर, जरिवाना मिनाहा हुने व्यवस्था भएको हुँदा समयभित्र आफ्नो व्यवसाय नवीकरण गर्न आउनुहुन एसएनपी कम्पनीको कार्यालयद्वारा सूचना जारी गरिएको छ। पुनश्च लाइसेन्स नभएका सँग काम गरी पछि पछुताउनु भन्दा लाइसेन्स भएका आधिकारिक संस्थासँग मात्र काम गरी ढुक्क हुनुहोस्।
0: एसएनपी कम्पनीको कार्यालय भरतपुर बाइपास रोड आन्तरिक राजस्व कार्यालयबाट 200 मिटर पारी मौलाकालिका अस्पताल सँगै। सम्पर्क नम्बर 0556909959, 98550-60359 र 98550-67359।
6: मैयादेवी कन्या कलेजको स्नातक तह प्रथम वर्षको भर्ना सम्बन्धी सूचना।
0: विश्वविद्यालय अनुदान आयोगबाट QAA प्राप्त यस क्षेत्रकै उत्कृष्ट कलेज मैयादेवी कन्या कलेजमा स्नातक तह BBS र BA प्रथम वर्षमा बिहानी सत्रको लागि भर्ना खुलेको जानकारी गराइन्छ।
6: कलेजका विशेषताहरू:
0: पर्याप्त सुविधा सहित आफ्नै भवन,
6: मल्टिमिडिया, ई लाइब्रेरी तथा पुस्तकालय सुविधा,
0: पर्याप्त छात्रवृत्ति व्यवस्था,
6: अङ्ग्रेजी र नेपाली माध्यममा पठन पाठन।
0: प्रिन्सिपल मैयादेवी कन्या कलेज भरतपुर 10 चितवन। सम्पर्क नम्बर 0556-93-495।
7: अफिस आउन जान साह्रै गाह्रो भयो। एउटा साधन न्यू कि भनेको विश्वासिलो र भर पर्दो ठाउँ कहाँ होला?
8: लिन्छु मात्र होइन, भटभटे रिकन्डिसन एन्ड ओट्सबाट लिइहाल न। मैले त त्यहीँबाट लिएको, अहिलेसम्म राम्रै चलिरहेछ।
7: ए हो र, म पनि त्यहीँ जानु पर्यो। भाइले पनि बाइक सर्भिसिङ गर्ने भन्दै थियो, एउटै ठाउँमा आउने भयो।
9: हामी कहाँ विभिन्न कम्पनीका मोटरसाइकलहरू मर्मत गरिनुको साथै सुपथ मूल्यमा पार्ट्सहरू र पुराना मोटरसाइकलहरू किनबेच पनि गरिन्छ।
10: प्राइटर अमित परसाई भटभटे रिकन्डिसन एन्ड वर्कसप भरतपुर 18 चनौलीबाट भीमनगर जाने बाटो मोबाइल 98 5 50 82 751।
11: राष्ट्रिय परिचय पत्र व्यवस्थापन सम्बन्धी जिल्ला प्रशासन कार्यालय चितवनको सूचना। चालू आर्थिक वर्षको शुरूआती दिनदेखि नै राष्ट्रिय परिचय पत्रको फोटो खिचाउने र कार्ड लिने सेवाग्राहीहरूको अत्याधिक चाप बढेको हुँदा मिति 2083 श्रावण 7 गतेदेखि निम्नानुसार गरिने व्यवहार जानकारीको लागि अनुरोध छ। सेवाग्राहीहरूको चापलाई मध्यनजर गरी मिति 2083 श्रावण 7 गते

0: I led Sunday Ninja Radio Silent 89.8 MHz.
1: राष्ट्रिय परिचय पत्र व्यवस्थापन सम्बन्धी जिल्ला प्रशासन कार्यालय चितवनको सूचना. चालू आर्थिक वर्षको शुरूवाती दिनदेखि नै राष्ट्रिय परिचय पत्रको फोटो खिचाउने र कार्ड लिने सेवाग्राहीहरूको अत्याधिक चाप बढेको हुँदा मिति 2083 श्रावण 7 गतेदेखि निम्नानुसार गरिने व्यवहार जानकारीको लागि अनुरोध छ. सेवाग्राहीहरूको चापलाई मध्यनजर गरी मिति 2083 श्रावण 7 गतेदेखि बिहान 8 बजेदेखि साँझ 7 बजेसम्म दैनिक करिब 750 जनाको लागि सेवा दिने प्रबन्ध मिलाइएको छ. टोकन प्रणालीबाट तय हुने आफ्नो पालोमा धैर्यताका साथ बसी फोटो खिचाउनु हुन अनुरोध छ. विगतमा परिचय पत्र नम्बर प्राप्त गरिसकेका सेवाग्राही महानुभावहरूलाई उक्त नम्बरका आधारमा सबै काम हुने भएकोले केही दिनका लागि जिल्ला प्रशासन कार्यालयबाट राष्ट्रिय परिचय पत्र वितरण गर्ने कार्य नगरिने बेहोरा अनुरोध छ. राष्ट्रिय परिचय पत्रको लागि फोटो खिच्ने कार्य पश्चात तपाईँको राष्ट्रिय परिचय पत्र नम्बर आउने र विभागबाट सिस्टम अपग्रेडको कारण एप्रुभमा ढिलाइ भएको हुँदा क्रमशः एप्रुभ हुँदै जाने र उक्त प्रयोजनको लागि जिल्ला प्रशासन कार्यालयमा धाई रहनु नपर्ने बेहोरा अनुरोध छ. जिल्ला प्रशासन कार्यालय चितवन.
2: जिल्ला प्रशासन कार्यालय चितवनको अत्यन्त जरुरी सूचना. नेपाल सरकार मन्त्री परिषदको मिति 2083 असार 18 बैठकबाट स्वीकृत भएको जेएनजी आन्दोलनका शहीद परिवार तथा घाइतेहरूको लागि पुनर्स्थापना, जीवन यापन तथा सामाजिक संरक्षण सम्बन्धी एकीकृत प्याकेजमा उल्लेख भए अनुसार जेएनजी आन्दोलनका क्रममा घाइते भएका तर वर्गीकरणका लागि परीक्षणमा छुट्न गएका घाइतेहरूको परीक्षण तथा वर्गीकरण गर्ने र त्यस अगावै वर्गीकरण
3: एसएनपी कम्पनी कार्यालयको अत्यन्त जरुरी सूचना.
4: कम्पनी एन 2063 बमोजिम दर्ता भएका कम्पनीको म्याद भित्र विवरण पेश नगरेको र अध्यावधिक नगरेको कम्पनी प्राली 2083 असोज भित्र आय विवरण पेश गरेमा लाग्ने सम्पूर्ण कर शुल्क दस्तुर जरिवाना मिनाहा हुने व्यवस्था भएको हुँदा समयभित्र आफ्नो व्यवसाय नवीकरण गर्न आउनु हुन एसएनपी कम्पनीको कार्यालयद्वारा सूचना जारी गरिएको छ. पुनश्च लाइसेन्स नभएका बिचौलियासँग काम गरी पछि पछुताउनु भन्दा लाइसेन्स भएका आधिकारिक संस्थासँग मात्र काम गरी ढुक्क हुनुहोस्।
3: एसएनपी कम्पनीको कार्यालय भरतपुर बाइपास रोड आन्तरिक राजस्व कार्यालयबाट 200 मिटर पारी मौलाकालिका अस्पताल सँगै. सम्पर्क नम्बर 0556909959, 98550-60359 र 98550-67359.
5: मैयादेवी कन्या कलेजको स्नातक तह प्रथम वर्षको भर्ना सम्बन्धी सूचना.
6: विश्वविद्यालय अनुदान आयोगबाट QAA प्राप्त यस क्षेत्रकै उत्कृष्ट कलेज मैयादेवी कन्या कलेजमा स्नातक तह BBS र BA प्रथम वर्षमा बिहानी सत्रको लागि भर्ना खुलेको जानकारी गराइन्छ.
5: कलेजका विशेषताहरू:
6: पर्याप्त सुविधा सहित आफ्नै भवन,
5: मल्टिमिडिया, ई लाइब्रेरी तथा पुस्तकालय सुविधा,
6: पर्याप्त छात्रवृत्ति व्यवस्था,
5: अङ्ग्रेजी र नेपाली माध्यममा पठन पाठन.
6: प्रिन्सिपल मैयादेवी कन्या कलेज भरतपुर 10 चितवन. सम्पर्क नम्बर 0556493495.
7: रेडियो साइन 89.8 मेगाहर्ज.
8: यति बेला बेलुकीको 7:30 बज्यो. अब तपाईँले सुन्न सक्नुहुनेछ रेडियो साहिनोबाट साझा खबर.

0: भलिबल च्याम्पियनशीपमा नेपाल लगातार पराजित, फाइनल खेल पर्सी हुने।
1: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क CIN।
0: परीक्षा शुरू भएको पाँच मिनटमै प्रश्न पत्र बाहिरिनु शिक्षा प्रणालीका लागि अत्यन्तै चिन्ताजनक विषय हो। यसले इमानदारीपूर्वक अध्ययन गर्ने विद्यार्थीमाथि अन्याय गर्छ भने परीक्षाको निष्पक्षतामाथि गम्भीर प्रश्न उठाउँछ। सम्बन्धित निकायले सुरक्षा व्यवस्था कड़ा बनाउँदै दोषीलाई कड़ा कार्यवाही गर्नुपर्छ। निष्पक्ष र विश्वसनीय परीक्षा प्रणाली निर्माण गर्नु आजको प्रमुख आवश्यकता हो। अब खबर सन्तोष गन्धर्वबाट।
2: त्रिभुवन विश्वविद्यालयले एमबीए पहिलो सत्रको परीक्षाको प्रश्नपत्र बाहिरेको घटनाबारे छानबिन गर्न समिति गठन गरेको छ। व्यवस्थापन संकायको डीन कार्यालय अन्तर्गतको परीक्षा संचालन समितिले घटनाको सत्य तथ्य पत्ता लगाउन समिति बनाएको हो। विश्वविद्यालयले प्राध्यापक डाक्टर अच्युत ग्यावलीको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरेको छ। समितिमा सह प्राध्यापक डाक्टर पुष्कर रैखाल र सह प्राध्यापक डाक्टर महेश राज ओझा सदस्य रहनु भएको छ। परीक्षाकै क्रममा सामाजिक सञ्जालमा प्रश्नपत्र सार्वजनिक भएपछि परीक्षाको निष्पक्षता र विश्वसनीयतामाथि गम्भीर प्रश्न उठेको छ। यस घटनालाई गम्भीर रूपमा लिँदै आवश्यक छानबिन शुरू गरिएको विश्वविद्यालय प्रशासनले जनाएको छ। यसैबीच प्रश्नपत्र सार्वजनिक सामाजिक सञ्जालमा सार्वजनिक गरेको आरोपमा प्रहरीले दुईजनालाई पक्राउ गरेको छ। शिक्षा मन्त्री सस्मित पोखरेलको निर्देशनपछि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले सुलभ सर भनेर चिनिने व्यक्ति सहित दुईजनालाई नियन्त्रणमा लिएर अनुसन्धान शुरू गरेको हो। घटनापछि शिक्षा मन्त्री पोखरेलले प्रहरी महानिरीक्षक दानबहादुर कार्की र त्रिवीका पदाधिकारीसँग छलफल गरी दोषीमाथि तत्काल कार्यवाही गर्न निर्देशन समेत दिनुभएको छ। अध्ययन विदा लिएर लामो समयसम्म सेवामा नफर्किएका त्रिभुवन विश्वविद्यालय त्रिवीका 41 जना प्राध्यापकबाट करिब 10.5 करोड़ असुली भएको छ। त्रिवीका अनुसार उक्त रकम विश्वविद्यालयको पेन्सन कोषमा जम्मा गरिएको छ। अध्ययन विदा दुरूपयोग गरेका 191 प्राध्यापक मध्ये हालसम्म 41 जनाले रकम फिर्ता गरेका छन् भने 62 जनाले रकम तिर्न निवेदन दिएका छन्। तीमध्ये 54 जनालाई विश्वविद्यालयले औपचारिक पत्र पठाइसकेको छ। सरकारले अध्ययन विदा दिएर सेवामा नफर्किएका प्राध्यापकबाट कबुलियतमा अनुसार रकम असुल गर्न निर्देशन दिएपछि असुली प्रक्रिया तीव्र बनाइएको छानबिन समितिका संयोजक डाक्टर जीवन काफ्रेले सीआईएमसँग बताउनुभयो।
3: त्रिभुवन विश्वविद्यालयले खोजबिनद्वारा अब चाहिँ हाम्रो त्रिभुवन युनिभर्सिटीमा अध्ययन विदा लिनुभएको नफर्किनु भएको शिक्षकहरूको हामीले अध्ययन गरेका थियौँ। त्यो अध्ययनबाट हामीले एउटा कुरा दृष्ट नम्बरहरू निकाल्यौँ। निकालेपछि अहिले हामीले त्रिभुवन युनिभर्सिटीले हामीले चाहिँ उहाँहरूलाई आफ्नो जुन लिनुभएको दीक्षा छ त्यो चाहिँ फिर्ता गर्नको लागि अनुरोध गरेर हामीले बेला बेलामा सूचना पनि जारी गरिसकेका छौँ। केही आएर तिरिसक्नु पनि भएको छ, फिर्ता गर्नु पनि भएको छ, आफ्नो क्लियरेन्सहरू गर्नु भएको छ, केही आउन बाँकी छ। त्यो हिसाबले गर्दाखेरि अब यो अध्ययन विधाको सिलसिलामा अलिकति दुरुपयोग भयो भन्ने तरिकाले हामीले यो छानबिन गरे हौ। त्यो रेकर्ड अनुसार 200 जना प्राध्यापकहरू फर्किनु भएको छैन, यो बढ्दो क्रममा छ होइन। अब हामी यो निष्कर्षमा पुगिसकेको अवस्था त छैन, यो कुन दिनकै दायरामा छ। अब हामीले फाइनल प्रतिवेदनमा यो सबै कुरा समेट्नेछौँ।
2: यसअघि त्रिवीले अध्ययन विधाको दुरूपयोगबारे छानबिन गर्न 3 सदस्यीय समिति गठन गरेको थियो। समितिको प्रतिवेदन अनुसार 398 जना प्राध्यापकले अध्ययन विधा दुरूपयोग गरेको पाइएको छ। विश्वविद्यालयले पटक पटक ताकेता गर्दा पनि रकम नतिर्ने प्राध्यापकको नाम सार्वजनिक गर्ने तयारी गरेको छ। त्रिवीका अनुसार प्रत्येक प्राध्यापकले कम्तीमा 10 लाखदेखि बढ़ीमा 50 लाख रूपियाँसम्म फिर्ता गर्नुपर्ने देखिएको छ। वैदेशिक रोजगारीका लागि नेपालीको आकर्षक युरोपतर्फ तीव्र रूपमा बढ़ेको छ। वैदेशिक रोजगार विभागको पछिल्लो एक वर्षको तथ्याङ्क अनुसार युरोपका 35 देशमा 89,684 जना नेपाली अन्तिम श्रम स्वीकृति लिएर गएका छन्। युरोपमा सबैभन्दा धेरै नेपाली रोमानिया पुगेका छन्। त्यहाँ एक वर्षमा 33,920 जना पुगेको विभागले जनाएको छ। त्यसपछि साइप्रस 11,079, क्रोएसिया 7,662, टर्की 6,370, माल्टा 6,110 र पोर्चुगल 3,800 जना पुगेका छन्। खाड़ी मुलुकसँगै युरोपमा रोजगारीका अवसर बढ़दै जाँदा नेपाली श्रमिकको रोजाई पनि विस्तारै बढ़दै गएको विभागका महानिर्देशक मीरा आचार्यले सीआईएनलाई बताउनुभयो।
4: 3% जति लास्ट इयरको भन्दा बढेको जस्तो देखिन्छ। अब कतिपय अवस्थामा चाहिँ जस्तै जीसीसी कन्ट्री या मलेसिया या लगायतका कन्ट्रीहरूमा गइसकेको जो नागरिक हुनुहुन्छ उहाँहरूले पनि चाहिँ त्योभन्दा बाहिरको कन्ट्रीहरू युरोपको बोर्डर भयो युरोप भयो त्यस्तो कन्ट्रीहरूमा जाने इच्छा देखाएको जस्तो देखिन्छ। त्यसले गर्दा पनि संख्या वृद्धि भएको छ। अब यो संख्या वृद्धि हुनुमा चाहिँ मानिसहरूले के लाग्न सक्छ भने ती कन्ट्रीहरू जो डेभलप छन् त्यहाँ बढीभन्दा बढी रोजगारीको अवसर हुनसक्छ, लाइफ चाहिँ त्यहाँ सजिलो हुनसक्छ भन्ने एउटा हुनसक्छ भने अर्को चाहिँ सोसाइटीको जुन प्रभाव हुन्छ नि युरोपको रोजगारी चाहिँ राम्रो भन्ने किसिमको त्यो प्रभावमा परेर पनि जस्तो जस्तो देखिन्छ।
2: लुम्बिनी प्रदेश सरकारमा सहभागी नेपाली कांग्रेसका 5 जना मन्त्रीले आज सामूहिक राजीनामा बुझाएका छन्। मन्त्रीहरूले आज संसदीय दलका नेता दिल्ली बहादुर चौधरी समक्ष सामूहिक राजीनामा बुझाएका हुन्। नेकपा एमाले र नेकपा बीच नयाँ सत्ता समीकरणको सहमति बनेपछि कांग्रेस सरकारबाट बाहिरिने प्रक्रियामा अघि बढ़ेको हो। कांग्रेसबाट शहरी विकास तथा खानेपानी मन्त्री सरोज थापा, आर्थिक मामिला मन्त्री धनेन्द्र कार्की, उद्योग पर्यटन तथा यातायात मन्त्री प्रचण्ड विक्रम न्यूपानी, सामाजिक विकास मन्त्री जन्मजय तिमिलसिन्हा र वन तथा वातावरण मन्त्री दीपकरण कलवारले राजीनामा दिनुभएको मन्त्री प्रचण्ड विक्रम न्यूपानीले सीआईएमसँग बताउनुभयो।
5: यस्तो छ, हामीले अब यो बदलिदो परिस्थितिलाई मध्यनजर गरेर दलको नेतालाई जिम्मा लगाछौ होइन, दलको नेतालाई जिम्मा लगाएर हामीले उहाँलाई जिम्मा लगाएका छौ राजीनामाको सन्दर्भमा होइन, हामीले मुख्यमन्त्रीलाई राजीनामा दिएका छैनौ होइन, हामीले दलको नेतालाई जिम्मा लगाएका कारणले गर्दा बदली गर्दा कसरी अगाडि बढ्छ भन्ने कुरा हो होइन। अहिले पनि कसैको गठबन्धनबाट स्पष्ट बहुमत नभएको कारणले र हामी एमाले र जुन किसिमको एमाले र नेकपाको जुन सहमति भएको छ त्यो सहमतिलाई कारण हुने कुरामा हामी बाधा हुने कुरा भएन। हामी राजीनामा अलरेडी हामी दलसँग बुझाएका छौ।
2: अब कांग्रेस संसदीय दलले मुख्यमन्त्री चेत नारायण आचार्य समक्ष औपचारिक रूपमा राजीनामा पत्र बुझाउँदै सरकारलाई दिएको समर्थन फिर्ता लिने तयारी समेत गरेको छ। मध्य प्रदेशका मुख्यमन्त्री कृष्ण यादवले भने प्रदेशमा नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा सम्मिलित 3 दलीय गठबन्धन कायमै रहने बताउनु भएको छ। सत्ता साझेदार दलबीच कुनै विवाद नरहेको र सरकारलाई तत्काल कुनै खतरा नरहेको समेत उहाँले बताउनुभयो। मधेसमा जसपा नेपाल बलियो प्रतिपक्षका रूपमा रहेकाले 3 दलीय गठबन्धन केन्द्रको नीति विपरीत नहुने पनि उहाँले स्पष्ट पार्नु भएको छ। अबको 3 दिन देशमा ठूलो पानी पर्ने सम्भावना कम रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार आगामी 3 दिन देशभर मनसून खासै सक्रिय हुने छैन। महाशाखाले आज भोलि र पर्सि अधिकांश स्थानमा सामान्यदेखि हल्का पानी परे पनि लगातार भारी वर्षाको सम्भावना नरहेको जनाइएको छ। सीआईएमसँग कुरा गर्दै मौसमविद रोजन लामिछानेले भन्नुभयो,
6: दिल्ली र कोलकाताको जुन आकाशको एरियालाई चाहिँ हामी सर्दर स्थान भनेर भन्छौँ त्यो आसपास नै रहेको र नेपालभन्दा अलिकति पर रहेको अवस्था रहेको छ। त्यसले गर्दाखेरि चाहिँ नेपालमा केही मात्रामा कम वर्षा हुने हो कि र वर्षा भए पनि केही ठाउँमा हुने हल्कादेखि मध्यम वर्षा हुने र थोरै ठाउँमा मात्र भारी वर्षा हुने सम्भावना त हेर्दाखेरि चाहिँ तराईको क्षेत्रहरूमा मध्य प्रदेश अझ स्पेसियली चाहिँ मध्य प्रोभिन्समा चाहिँ अझै कम पानी पर्न सक्ने सम्भावना देखिन्छ।
2: काठमाडौँ र धादिङ जोड्ने नागढुङ्गा सिस्नी खोला सुरुङ मार्ग भोलि औपचारिक रूपमा उद्घाटन हुँदैछ। करिब 29 अर्ब रूपैयाँ लागतमा निर्माण भएको 2.68 किलोमिटर लामो सुरुङ शिलान्यास भएको 7 वर्षपछि सञ्चालनमा आउन लागेको हो। आयोजनाका अनुसार शुरूको चरणमा आपतकालीन सवारी साधनलाई मात्रै सुरुङ प्रवेश गर्न दिइनेछ। त्यसपछि निजी र सार्वजनिक सवारीलाई पनि क्रमशः सञ्चालनको अनुमति दिइनेछ। पैदल यात्री, दुई पाङ्रे र प्रज्वलित सिल पदार्थ बोकेका सवारी भने सुरुङभित्र प्रवेश गर्न नपाउने नागढुङ्गा सुरुङ मार्ग परियोजनाका प्रमुख सौजन्य नेपालले बताउनुभयो।
7: सोमबार उद्घाटन हुन्छ, त्यसको लगत्तै हामीले एम्बुलेन्सहरू अनि फायर फाइटिङ अनि सुरक्षा निकायका गाडीहरू जुन एकदम क्विक गर्नुपर्छ नि त्यसलाई हामी पर्सिबाट पनि खुला गरिदिन्छौँ। अनि यसको बिचमा हामीले यसलाई स्टेज वाइज खोल्नुपर्ने हुन्छ कि, एकैचोटि खोल्नु हुँदैन यसलाई। जस्तो हुनसक्छ हामीले पहिला चाहिँ एउटा मक ड्रिल अनिवार्य छ, हामीले एउटा रियल एउटा डिजास्टर क्रिएट गर्नुपर्छ त्यो, जस्तो आग लागेको हुनसक्छ अनि हामीले कति छिटो उद्धार गर्न सक्छौँ त्यो सिस्टम, त्यो एउटा मक ड्रिल गर्नुपर्छ। अनि त्यसपछि त्यो मक ड्रिल सम्पन्न भएपछि हामीले स्टेज वाइज गाडी छोड्छौँ, त्यसपछि हाम्रो त्यहाँका जेट फ्यानहरूलाई सिङ्क्रोनाइज गर्नुपर्छ, त्यसपछि हामी करिब करिब एक महिनाको पछि पूर्ण रूपबाट टनल सञ्चालन गर्न तयार हुन्छौँ।
2: साझा खबरमा अब खेल खबर। पाकिस्तानमा चलिरहेको काबा पुरूष भलिबल च्याम्पियनशीपमा नेपालले लगातार चौथो हार बेहोरेको छ। आज भएको खेलमा नेपाल बंगलादेशसँग 3-2 सेटमा पराजित भयो। यससँगै नेपालको सेमी फाइनल पुग्ने सम्भावना निकै कमजोर बनेको छ। यसअघि नेपाल उद्घाटन खेलमा कजाकिस्तानसँग 3-2, दोस्रो खेलमा श्रीलंकासँग 3-2 र तेस्रो खेलमा पाकिस्तानसँग 3-0 सोझो सेटमा पराजित भएको थियो। अब नेपालले आफ्नो अन्तिम खेलमा भोलि उज्बेकिस्तानसँग खेल्नेछ। 6 टोली भागी प्रतियोगिताका शीर्ष 4 टोलीले सेमी फाइनलमा स्थान बनाउनेछन्। काबा पुरूष भलिबल च्याम्पियनशीपको फाइनल भने आउँदो बुधबार हुनेछ।
0: रौतहटका 5 स्थानीय तह अझै बजेट विहीन, विकास र सेवा प्रभावित।
8: होइन मुखियाजी यसो अलिअलि यताउति भएर भएन,
9: ढिलो हुनेको कारण त्यो हाकिम बदमासी गर्यो, हाकिमले गर्दा त्यो नगरसभा भएन।
0: राजनीतिक असहमतिले रोकियो बजेट रिपोर्ट सँगै पानीमा भिजिरहने बच्चाको स्वास्थ्यमा देखिने स्वास्थ्य समस्या, सम्वाद श्रृंखला हाम्रो पालो लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
10: आँखा नाक कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामठ, वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चावहिल, बानेश्वर, जमल र ओम अस्पतालमा।
11: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चश्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बीमा सुविधा। वेबसाइट drishtiai.org, फोन नम्बर 01-5224-352-5224-353।
12: सबैका लागि दृष्टि, सबैका लागि दृष्टि।
13: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट, अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आईपीटीभी सेवा प्रदान गर्ने डिश होम इन्टरनेट, नेपालको एकमात्र नेक्स्ट जेनेरेशन वाईफाई 6 प्रविधि भएको वाईफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट, साथै इन्टरनेट टीभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।
14: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: तपाईँ सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। साझा खबरमा अब बाँकी खबर। रोल्पाको सुनछहरी गाउँपालिका एक सेरममा पहिरोमा पुरिएर बेपत्ता भएका दुईजनाको शव आज फेला परेको छ। हिजो बाख्रा चराउन गएका 51 औषधी घरती मगर र 36 अमरा घरती मगरको पहिरोमा परि मृत्यु भएको प्रहरीले जनाएको छ। दुवैजनाको शव परीक्षणका लागि रोल्पा अस्पताल पठाइएको छ। घटनामा घाइते भएका 60 कुले घरती मगरको स्थानीय स्वास्थ्य चौकीमा उपचार भइरहेको छ। यसैबीच नेपालमा बर्खायाममा बाढ़ी पहिरोका बेला फैलिने गलत सूचना रोक्न टिकटकले नयाँ सर्च गाइड शुरू गरेको छ। अब बाढ़ी वा विपद सम्बन्धी सामग्री खोज्दा टिकटकमा विशेष ब्यानर देखिनेछ, जसले प्रयोगकर्तालाई नेपाल सरकारको राष्ट्रिय विपद सूचना पोर्टल, टिकटक सेफ्टी सेन्टर र ट्रान्जिट इभेन्ट सपोर्ट गाइडमा सिधै पुर्याउनेछ। यस गाइडमा विपदबारे सही जानकारी, मानसिक स्वास्थ्य सम्बन्धी सहयोग र संवेदनशील सामग्री सुरक्षित रूपमा शेयर गर्ने र आवश्यक परे रिपोर्ट गर्ने तरिका बारे पनि जानकारी दिइएको छ। रौतहटका पाँच स्थानीय तहले चालू आर्थिक वर्ष 2083-84 बजेट हालसम्म पनि ल्याउन सकेका छैनन्। बजेट ल्याउन नसक्दा विकास निर्माणका काम प्रभावित भएका छन् भने कर्मचारीको तलब, सेवा प्रवाह र राजस्व संकलन समेत प्रभावित हुन थालेको छ।
15: स्थानीय सरकार संचालन ऐन 2074 अनुसार असार 10 गते भित्र बजेट पेश गरी असार मसान्त भित्र पारित गरिसक्नुपर्छ। तर रौतहटका गडुडा, कटहरिया, फतुवा, विजयपुर, मौलापुर नगरपालिका र यमुनामाई गाउँपालिकाले अहिलेसम्म पनि बजेट ल्याउन सकेका छैनन्। बजेट ल्याउन नसक्दा स्थानीय तहको नियमित सेवा प्रवाह समेत प्रभावित भएको छ। मौलापुर नगरपालिकाका प्रमुख रीना कुमारी शाह,
16: बजेट आइसक्यो, अब सबै भइसक्यो, भोलि फाइनल भोलि बजेट आइहाल्छ। होइन मुखियाजी यसो अलिअलि यताउति भएर भएन, हजुर भोलि राखेको छ नगर।
15: अधिकांश स्थानीय तहमा राजनीतिक सहमति जुट्न नसकेका कारण बजेट समयमा आउन नसकेको हो। गरुडा नगरपालिकाले भने प्रमुख प्रशासकीय अधिकृत सरुवा भएर गएपछि नगरसभा बोलाउन नसकेको जनाएको छ। नगर प्रमुख कन्थमणि प्रसाद कलवार,
9: अब नयाँ हाकिम आयो, 15 गतेको मिटिङ त्यही नगरसभाको सम्बन्धी कहिले हुन्छ त्यो मिटिङ पर्छ, त्यसै दिन अब निष्कासन हुन्छ। हाकिमले गर्दा ढिलो हुनेको कारण त्यो हाकिम बदमासी गर्यो, हाकिमले गर्दा त्यो नगरसभा भएन।
15: फतुवा विजयपुर नगरपालिकाका कार्यवाहक नगर प्रमुख अम्बिया खातुनले प्रमुख प्रशासकीय अधिकृत कमल दाहाल र लेखा अधिकृत नगरपालिकामा उपस्थित नभई चन्द्रनिघापुर र बारामा बसेर चेक काट्ने गरेको आरोप लगाउनुहुन्छ, जसले गर्दा नगरसभाबाट बजेट पारित नहुँदा शिक्षा, स्वास्थ्य तथा कर्मचारीको तलब वितरणको काम पनि रोकिएको छ। कार्यवाहक नगर प्रमुख अम्बिया खातुन, बजेट समयमा नआउने समस्या रौतहट लगायतका विशेषतः तराईका जिल्लामा नयाँ होइनन्। तर यो समस्या हरेक वर्ष दोहोरिरहनुको कारण खोजेर सावधानका लागि पहल गर्नुपर्ने र नगर प्रमुखले नै बैठक नबोलाएकाले फतुवा विजयपुर नगरपालिकाको नगरसभा हुन नसकेको सोही नगरपालिकाको वडा नम्बर 9 का वडाध्यक्ष राकेश यादव बताउनुहुन्छ।
17: अनि त्यस्तै चाहिँ नगर प्रमुखले हाम्रो बैठकै बोलाइदिनु भएन, कार्यवाहक नगर प्रमुखले त्यही बैठक नबोलाइदिएर मात्रै त्यो रोकिएको हो, नभए अरू त्यस्तो केही पनि खासै कारण छैन, विवाद पनि छैन।
15: स्थानीयवासीले भने जनप्रतिनिधिहरूले आपसी विवाद अन्त्य गरी तत्काल नगरसभा बोलाएर बजेट पारित गर्नुपर्ने माग गर्दै आएका छन्। फतुवा विजयपुरका स्थानीय जेन जिल्लामा समयमा नै बजेट पारित नहुँदा विकास निर्माणका योजनाको काम प्रभावित भएको छ भने दैनिक प्रशासनिक र राजस्व संकलनमा समेत अवरोध भएको कर्मचारीहरू बताउँछन्। उपेन्द्र गोले, सीआईएन, गुञ्जन एफएम, रौतहट।
0: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाण्डुमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। मनसुन अवधिमा स्वस्थ रहन बालबालिकाले दैनिक गर्नुपर्ने काम।
18: डाक्टर साहब, बर्खायाममा हामी किन धेरै बिरामी पर्छौ?
19: नमस्कार बिहानी, बर्खायाममा बिरामी पर्नुको कारण पहिलो कुरा त्यो बेलामा बाढी पहिरो, लामखुट्टेहरू बढी लाग्ने, यस्ता चिजहरू हुँदाखेरि चाहिँ रोग सरुवा रोगहरू बढी सर्न सक्छ।
0: बर्खायाममा बालबालिका धेरै बिरामी हुने कारण र समाधानका उपाय, बालबालिकाको सवालमा विज्ञको जवाब, संवाद श्रृंखला हाम्रो पालो बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
20: 5 बजे बिहान उठेर भरे 10 बजे रातिसम्म महिलाहरूले नै मेहनत गरे हुन्छ, तर नगरपालिकाबाट कुनै पनि अनुदानहरू केही आएछ भने पुरुषकै नाउँमा आउँछ, केही कार्य भएर पत्र आयो भने पुरुषकै नाउँमा आउँछ, निम्ता आउँदा पनि पुरुषकै नाउँमा आउँछ।
21: यदि हरेक दिन खेतमा पसिना बगाउने किसान होइन भने किसान को हो?
22: नेपालको कृषि क्षेत्रमा अधिकांश श्रम महिलाको छ,
21: तर महिलाको नाम अझै निर्णयमा, स्वामित्वमा र पहिचानमा किन कम छ?
23: महिलाको श्रम, अधिकार र सम्मानको आवाज,
24: कार्यक्रम साझा आवाज,
21: लैंगिक समानता, महिला अधिकार, घरेलु हिंसा विरुद्ध बहस,
25: महिला किसानका संघर्ष, सपना
1: र सफलताका कथा।
3: प्रोप्राइटर मधुमाया दिदी पढे होइन प्रोप्राइटर बनेछु। हेर्नुहोस् त, घर खर्च दाना पानी सब कटाएर 6,00,000 जति कमाइन्छ।
4: हरेक 15 दिनमा शनिबार बिहान 6:30 र पुनः प्रसारण राति 8:00 CIN मार्फत देशैभर
22: तपाईँकै आफ्नै सामुदायिक रेडियोमा अनि CIN को फेसबुक पेज र युट्युब CIN च्यानलमा पनि।
23: पसिनाको सम्मान, समानताको अभियान,
24: कार्यक्रम साझा आवाज।
5: क्लासिक टेकको वाइफाई 6 राउटर नाम एक घमनेक शक्तिशाली 4 एन्टिनामा वाइड कभरेज 5G स्ट्रेन्थ लो लेटेन्सी र फास्ट स्पिड सबै अस्त्रको शक्ति बोकेको 200 MBPS को इन्टरनेट अब 3 महिनाका लागि मात्र 3,300 रुपियाँमा साथमा IPTV मात्र 250 प्रति महिना। बुकिङको लागि 9801004477 शर्तहरू लागू हुनेछन्। क्लासिक टेक छोयो कि चल्यो।
14: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
0: तपाई सामुदायिक सूचना नेटवर्क CIN ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। अब प्रस्तुत छ संवाद श्रृंखला हाम्रो पालो।
2: नमस्कार, म सन्तोष। संवाद श्रृंखला हाम्रो पालोमा तपाईलाई स्वागत छ। आज हामी हाम्रो पालोको 312 खण्डमा छौं। वर्षायाममा पानी पर्ने मौसम, यो मौसममा पानी जम्ने, सरसफाईमा कमी हुने र लामखुट्टेको संख्या बढ़ने भएकाले बालबालिकामा विभिन्न रोग लाग्ने जोखिम बढ़ने डाक्टरहरू बताउँछन्। आजको हाम्रो पालोमा मनसूनका समयमा स्वस्थ रहन बालबालिकाले अप्नाउनु पर्ने बानीका विषयमा बालबालिकाको सवालमा विज्ञको जवाब प्रस्तुत गर्दैछौ। जवाब दिँदै हुनुहुन्छ बालरोग विशेषज्ञ डाक्टर सन्तोष अधिकारी।
18: नमस्कार, म बिहानी डाक्टर साहब। बर्खायाममा हामी किन धेरै बिरामी पर्छौ?
19: नमस्कार बिहानी, तिम्रो प्रश्नको उत्तर सुनि। हामी बर्खायाममा किन धेरै बिरामी पर्छौ भनेर सोधेको छौ। बर्खायाममा बिरामी पर्नुको कारण पहिलो कुरा, त्यो बेलामा बाढी पहिरो पानीहरू फोहोर हुने, प्रदूषणको शिकार हुने, खानेकुराहरूमा फोहोर झिने, झिङ्गाहरू बढी फैलिने, लामखुट्टेहरू बढी लाग्ने, यस्ता चिजहरू हुँदाखेरि चाहिँ रोग सरुवा रोगहरू बढी सर्न सक्छ। त्यही भएर सरुवा रोगको प्रकोप बढी हुनुहुन्छ। त्यसै गरी फोहोर पानी खाँदा हैजा झाडा पखालाहरू हुन सक्छ। फोहोर खानेकुरा खाँदा पेटमा बान्ता हुने समस्याहरू आउन सक्छ। त्यही भएर हामीले बर्खा याममा हातहरू नधोइकन फोहोर पानीमा बस्दा, फोहोर पानी खाँदा चाहिँ रोगहरू पहिलाउन सक्छ।
18: डाक्टर साहब, मेरो नाम सुप्रिना हो। हामी पानीमा खेलेपछि किन हामीलाई ज्वरो लाग्छ?
19: तिमीले भनेको प्रश्नको चाहिँ उत्तरमा हामीले पानीमा खेलेपछि किन ज्वरो आउँछ भन्ने कुरा सोधेको छौ। पानीमा खेल्दा ज्वरो आउने खास कारण चाहिँ हामीहरू रुवाखोकी लागेको प्रकोपको सिजनमा बाहिर हिँड्छौँ। त्यही भएर चाहिँ त्यो बेलामा रुवाखोकी लागिरहेका हुन्छ, त्यसले ज्वरो आउने हो। तर वास्तवमा पानीमा भिज्दैमा ज्वरो आउने चाहिँ होइन। तर त्यो समयमा लामखुट्टेहरू बढी सलबलाउने, रुगाखोकीको शिकार बढी हुने, इन्फ्लुएन्जाहरू बढी सर्ने, होइन, बाहिर चाहिँ हामी भिडमा जाँदाखेरि हाम्रो शरीरको इम्युनिटी शक्ति कम हुने, रोग सलाउने क्षमता कम हुने हुँदा त्यो बेलामा ज्वरोले च्याप्न सक्छ। त्यस्तै ज्वरो आएको हो, पानीले भिज्दैमा चाहिँ ज्वरो आउने होइन। त्यही भएर सकेसम्म बर्खामा बाहिर नहिँड्ने, उल्टा छाता ओढ्ने गर्नुपर्छ। पानीमा भिजेपछि चिसो हुन्छ, चिसो भएपछि हाम्रो शरीरमा तापक्रम घट्न जान्छ, तापक्रम घटेपछि हामीलाई रोगहरूले समाउन सक्छ। त्यही भएर बाहिर पानीमा नभिज्नुहोस्।
18: नमस्कार डाक्टर साहब, म शेषमा। हामी बर्खायाममा स्वस्थ रहन दैनिक के गर्नुपर्छ?
19: शेषमा, तिमीले राम्रो जिज्ञासा राख्यौ। बर्खायाममा हामी स्वस्थ रहन हामीले के गर्नुपर्छ भन्दाखेरि, सबैभन्दा पहिलो हामीले आफ्नो हात ग्लोभ धुने काम गर्नुपर्छ। हामीले सरसफाईलाई बढी ध्यान दिनुपर्छ। बर्खायाम भन्नाले पानी बढी पर्ने, फोहोर बढी सर्ने, बाढी पहिरो आउने हुन्छ। यो बेलामा चाहिँ झिङ्गाहरू बढी लाग्ने हुन्छ। त्यो बेलामा झिङ्गा लागेका चिजहरू खाँदा हामीलाई रोग लाग्न सक्छ, झाडा पखाला हैजा लाग्न सक्छ। यसै गरी बर्खायाममा पानीहरू जमेर लामखुट्टे बढी हुन सक्छ, यसले हामीलाई मलेरिया, डेङ्गु लगाउन सक्छ। काठमाडौँको हकमा डेङ्गु अलि बढी देखिन्छ। अर्को कुरा भनेको, बर्खायाममा झालहरू रुखहरू झालहरू ठुल्ठुलो हुनसक्छ, त्यो भएपछि किराहरू बढी लाग्न सक्ने, सर्पहरू बढी लाग्न सक्ने हुन्छ। त्यही भएर हामीले झालको नजिक हुनु भएन। हामीले बाहिर हिँड्दा आफ्नो पुरा लुगा लगाउनु पर्यो, पानी पर बर्सादी प्रयोग गर्ने वा छाता प्रयोग गरेर हिँड्नुपर्छ। बाटोहरू चिप्लो हुने हुन्छ, पानीहरू पर्दा हिलो हुने हुन्छ, त्यसले गर्दा हामीले अलिक सजग भन्नुपर्छ। बाटोमा हिँड्दा सजग हुने, हातबाट धोएर मात्रै घर छिर्ने, जे खाँदा पनि हात धुने गर्ने, पानी हिमालेको खाने, यी कुराहरू ख्याल गर्यो भने बल्ल हामीलाई रोगले छुँदैन। त्यसर्थ तिमी नानीहरूले अथवा सबै हामीले बर्खायाममा चाहिँ विशेष त सरसफाई, हातलाई धुने कुरा, पानी उमालेर खाने कुरा, जमिनमा हिँड्दा झालहरूमा नहिँड्ने कुरा, सर्पहरूको बिगबिगबाट बच्न पर्ने कुरा, त्यसै गरी लामखुट्टे जमेको पानीमा लामखुट्टी हुनुहुँदै डेङ्गु सर्ने कुराहरूमा विशेष ख्याल गर्नुपर्छ।
1: नमस्कार, म यस डाइरिया कसरी जोगिने?
19: यस बाबुले राम्रो क्वेसन सोधेका छौ। डायरियाबाट कसरी जोगिने भनेर सोधेको छौ। डायरियाबाट जोगिनको लागि हामीले सफा पानी पिउनुपर्छ, हात धोएर मात्रै खाना खानुपर्छ, नङहरू समय समयमा काटिरहनु पर्छ, फोहोर चिज खानु हुँदैन, बाहिरको खुल्ला चिज खानु हुँदैन, झाडा पखालाको किटाणुहरू फोहोर पानीमा हुने हुँदैन, सफा सफा गरेपछि मात्रै खानुपर्छ।
1: नमस्कार, म रुष्मा। पानी परेको बेला हामीले आइसक्रिम खान पाउँछ कि पाउँदैनौ? नमस्कार, म रुष्मा। पानी परेको बेला हामीले आइसक्रिम खान पाउँछ कि पाउँदैनौ?
19: तिम्रो प्रश्न असाध्य रमाइलो छ। तिमीले सोधेको क्वेसनमा पानी परेको बेलामा आइसक्रिम खान नपाइने भन्ने होइन, तर आइसक्रिम सफा ठाउँको सफा चिज भएको हुनुपर्छ। आइसक्रिम खाँदैमा रोग लाग्ने होइन, तर जहाँ पाए त्यही आइसक्रिम खाँदा, फोहोर बरफहरू खाँदा, सफा पानी हात नछोएको चिजहरू खाँदा रोग लाग्ने हुँदा हामीले सकेसम्म बाहिरको चिज नखाने, तर घरमा बनाएको सफासँग राखेको चिज चाहिँ खान मिल्छ।
2: प्राकृतिक विपद लगायत राजनैतिक तथा सामाजिक सवालले बालबालिकाको मानसिक तथा शारीरिक स्वास्थ्यमा पर्ने असरका सवालमा तपाईँको कुनै प्रश्न, जिज्ञासा, गुनासो वा प्रतिक्रिया भए तपाईँको आवाज रेकर्ड हुने हाम्रो आईभीआर नम्बर 01-5268-646 फोन गरी रेकर्ड गराउनुहोला। आउने साता प्रश्नको उत्तर खोजौला। साझा खबरमा हाम्रो पालो आजलाई यति। अब तपाईँको पालो।
0: एमबीएसको प्रश्नपत्र बाहिरिएको प्रकरणमा दुईजना पक्राउ, सात दिनभित्र छानबिन समितिले प्रतिवेदन बुझाउने। अध्ययन विधा दुरूपयोग गर्ने 41 प्राध्यापकबाट करिब 10.5 करोड़ रकम असुली गरिएको छ। रोल्पामा पहिरोमा पुरिएका दुईजनाको शव फेला परेको छ। बाढ़ी पहिरोका गलत सूचना रोक्न टिकटकको नयाँ सर्च गाइड नेपालमा शुरू भएको छ। अबको तीन दिन अधिकांश क्षेत्रमा भारी वर्षाको सम्भावना कम छ। भोलि नागढुङ्गा सिस्ने खोला सुरूङ मार्ग उद्घाटन हुँदैछ। लुम्बिनीमा कांग्रेस सरकारबाट बाहिरिने, पाँच मन्त्रीको सामूहिक राजीनामा, मधेसमा तीन दलीय गठबन्धन कायम रहने मुख्यमन्त्री यादवको दावी छ। एक वर्षमै यूरोपका 35 देशमा करिब 90,000 नेपाली श्रमिक पुगेका छन्। रोमानियामा नेपालीको आकर्षण बढ़दो छ। र काभा पुरूष भलिबल च्याम्पियनशीपमा नेपाल लगातार पराजित भएको छ। फाइनल खेल भने पर्सी हुनेछ। हौस् त, आजलाई साझा खबरको समय सकियो। प्राविधिक साथी राजेन्द्र रिजाललाई धन्यवाद। भोलि साउन 11 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौंला। अहिलेलाई सुशीला श्रेष्ठ पनि विदा हुन्छु। नमस्कार, शुभरात्री।

0: पहिलो समय सूचक अहिले रातिको 8 बज्यो PM
1: तपाई अहिले सुन्दै हुनुहुन्छ रेडियो साइलेंट 89.8 मेगाहर्ज
2: राष्ट्रिय परिचय पत्र व्यवस्थापन सम्बन्धी जिल्ला प्रशासन कार्यालय चितवनको सूचना चालू आर्थिक वर्षको शुरूवाती दिनदेखि नै राष्ट्रिय परिचय पत्रको फोटो खिचाउने र कार्ड लिने सेवाग्राहीहरूको अत्याधिक चाप बढेको हुँदा मिति 2083 श्रावण 7 गतेदेखि निम्नानुसार गरिने बेहोरा जानकारीको लागि अनुरोध छ। सेवाग्राहीहरूको चापलाई मध्यनजर गरी मिति 2083 श्रावण 7 गतेदेखि बिहान 8 बजेदेखि साँझ 7 बजेसम्म दैनिक करिब 750 जनाको लागि सेवा दिने प्रबन्ध मिलाइएको छ। टोकन प्रणालीबाट तय हुने आफ्नो पालोमा धैर्यताका साथ बसी फोटो खिचाउनु हुन अनुरोध छ। विगतमा परिचय पत्र नम्बर प्राप्त गरिसकेका सेवाग्राही महानुभावहरूलाई उक्त नम्बरका आधारमा सबै काम हुने भएकोले यही दिनका लागि जिल्ला प्रशासन कार्यालयबाट राष्ट्रिय परिचय पत्र वितरण गर्ने कार्य नगरिने बेहोरा अनुरोध छ। राष्ट्रिय परिचय पत्रको लागि फोटो खिच्ने कार्य पश्चात तपाईँको राष्ट्रिय परिचय पत्र नम्बर आउने र विभागबाट सिस्टम अपग्रेडको कारण एप्रुभमा ढिलाइ भएको हुँदा क्रमशः एप्रुभ हुँदै जाने र उक्त प्रयोजनको लागि जिल्ला प्रशासन कार्यालयमा धाइरहनु नपर्ने बेहोरा अनुरोध छ। जिल्ला प्रशासन कार्यालय चितवन

0: अब चलाउनुहोस् इन्टरनेट र टिभी सँगै युट्युब एकै साथ सजिलैसँग डेबिट कार्ड क्रेडिट कार्ड ई सेवा कनेक्ट आइपिएसबाट सजिलै घर बसी इन्टरनेटको बिल भुक्तानी गर्न सकिने सम्पर्क 9801004477
1: चट्याङ पर्दा रुख फेर्न बस्नु हुँदैन, त्यहाँ त झन् जोखिम हुन्छ।
2: हो
1: नि, चट्याङ पर्दा रुख मुनि र बिजुलीको खम्बा वा अग्लो ठाउँमा बस्नु हुँदैन। सुक्खा ठाउँ र घरभित्र झ्याल ढोका लगाएर बस्नुपर्छ।
2: अनि चट्याङबाट जोगिन अरू के गर्नुपर्छ?
1: चट्याङ पर्दा वा पर्ने सम्भावना हुँदा टेलिभिजन, फ्रिज, कम्प्युटर, वासिङ मेसिन, माइक्रो ओभन जस्ता विद्युतीय सामग्रीमा जोडेको तारको स्विच बन्द गर्नुपर्छ। यदि विद्युत बन्द गरिएन भने चट्याङ पर्न सक्ने सम्भावना उच्च रहन्छ।
2: चट्याङ पर्ने जोखिम कुन कुन समयमा बढी हुन्छ त्यो पनि भनिदिनुहोस् न।
1: धेरै जस्तो चट्याङ चैतदेखि जेठ महिनामा र सामान्यतया दिउँसो 3 बजेपछि बढी पर्ने सम्भावना हुनाले यो समयमा सचेत रहनुपर्छ।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
4: होइन है दिदी, कतै हिँड्नुभयो त्यस्तो थोत्रो पुरानो डिस्प्ले फुटेको मोबाइल लिएर?
5: मेरो मोबाइल देखेर जहिले डिस्काउन्ट दियो कान्छाले। अब भनेको जस्तो राम्रो मोबाइल बनाउने ठाउँ हुन परेमा हाम्रो चनौली बजारमा।
4: ए दिदी, त्यसै म तपाईँलाई डिस्काउन्ट छु त। ल यता सुन्नुहोस्, हाम्रै चनौली बजारमा रहेको कृष्ण इलेक्ट्रोनिक्स एन्ड मोबाइल हाउसमा डिस्प्ले फुटेका मोबाइलहरू एक्सचेन्ज हुन्छ नि। ल हेर्नुहोस् त, मैले नै पुरानो मोबाइल दिएर नयाँ एक्सचेन्ज गरेर ल्याएको। अनि अर्को कुरा नि दिदी, नयाँ मोबाइल किन्दा राम्रो खालको इयरफोन, मोबाइल कभर, मोबाइल ग्लास, लगभग 1200-1500 पर्ने मोबाइल एसेसोरिज उपहार स्वरूप पाइन्छ नि। साथै घडी, मोबाइलका चार्जर, कभर ग्लास, इयरफोन सँगै इलेक्ट्रोनिक सामान पनि सुपथ मूल्यमा पाइन्छ।
5: ए हो र, त्यसो भए म त हिँडिहाले कृष्ण इलेक्ट्रोनिक्स एन्ड मोबाइल हाउसमा पुरानो मोबाइल दिएर नयाँ मोबाइल ल्याउँछु। हजुर, विगत 20 वर्षदेखि तपाईँ हाम्रै चनौली बजारमा दक्ष एवं अनुभवी जनशक्तिहरूद्वारा सम्पूर्ण मोबाइल घडी मर्मत गरिनुका साथै सुपथ मूल्यमा बिक्री वितरण पनि गरिन्छ। सम्पर्क कृष्ण इलेक्ट्रोनिक्स एन्ड मोबाइल हाउस, भरतपुर बीच चनौली, चौतारा आडैमा। प्रोप्राइटर कृष्ण न्यौपाने। मोबाइल 9845009486।
6: के तपाईँ ल्यापटप कम्प्युटरको खोजीमा हुनुहुन्छ?
5: विगत 10 वर्षदेखि सम्पूर्ण ब्रान्डका ल्यापटप, कम्प्युटर, फोटोकपी, प्रिन्टर, सिसी क्यामेरा पाइने एकमात्र पसल लजिक कम्प्युटर, भरतपुर बीच चनौली बजार, चितवन। प्रोप्राइटर लोकनाथ लामिछाने। मोबाइल 9845052454, 9845520454, इमेल lok.logic2@gmail.com।
6: हामी कहाँ फायर एन्ड सेक्युरिटी अर्गान सिस्टम, इन्टरकम एन्ड एटेन्डेन्स साथै एएमसीमा पनि काम गरिन्छ। लोजिक कम्प्युटर, अ कम्प्लिट आइटी सोल्युसन।
7: हेर्नु न नानीको बाबा, कोठामा छोरी रुँदै बसेकी छ। विवाहको समय पनि नजिकै आइसक्यो, के कुरामा चित्त बुझ्न पनि।
8: नानी, के भयो, किन रोएको? विवाहको समय पनि नजिकै आइसक्यो, तिम्रो यो अवस्था देखेर हामी धेरै चिन्तित छौ। के कुराको चित्त बुझेन छोरी?
9: हेर्नु न बाबा, विवाहमा किन्ने भिडियो त फोटो त जहाँ पायो त्यही खिचेर कहाँ हुन्छ त?
8: ल छोरी, के गर्ने त, कहाँ छ त तिमीले रोजेको खोजेको जस्तो?
9: बाबा, हाम्रै पोखरी स्टोनको सातनगर टाउनमा रहेको मिरर भिडियो एन्ड भिडियोग्राफी छोडे छ नि।
8: ए छोरी, भइहाल्छ नि, तिम्रो इच्छा नै हाम्रो इच्छा हो। तिमी ढुक्क भर बस, तिम्रो विवाहको लागि फोटो सुट र भिडियोग्राफीको लागि मिरर फोटो एन्ड भिडियोग्राफीलाई नै भनिहाल्छु नि। हामी कहाँ उच्च स्तरीय क्यामेराबाट अनुभवी फोटोग्राफरद्वारा कुनै पनि शुभ कार्यको भिडियो सुट गरिनुको साथै हरेक साइजका फोटो, लेमिनेसन, फ्ल्याक्स प्रिन्ट, कप प्रिन्ट, टी सर्ट प्रिन्ट गर्नुको साथै फोटो सम्बन्धी सम्पूर्ण काम गरिन्छ। मिरर फोटो एन्ड भिडियोग्राफी, भरतपुर महानगरपालिका, वडा नम्बर 19, शारदानगर टाउन, चितवन।
9: सम्पर्क नम्बर 9845082997,
7: 9850510997।
10: मैयादेवी कन्या कलेजको स्नातक तह प्रथम वर्षको भर्ना सम्बन्धी सूचना।
11: विश्वविद्यालय अनुदान आयोगबाट QAA प्राप्त यस क्षेत्रकै उत्कृष्ट कलेज मैयादेवी कन्या कलेजमा स्नातक तह BBS र BA प्रथम वर्षमा बिहानी सत्रको लागि भर्ना खुलेको जानकारी गराइन्छ।
10: कलेजका विशेषताहरू:
11: पर्याप्त सुविधा सहित आफ्नै भवन,
10: मल्टिमिडिया, ई लाइब्रेरी तथा पुस्तकालय सुविधा,
11: पर्याप्त छात्रवृत्ति व्यवस्था,
10: अङ्ग्रेजी र नेपाली माध्यममा पठन पाठन।
11: प्रिन्सिपल मैयादेवी कन्या कलेज भरतपुर 10 स्थित वन, सम्पर्क नम्बर 0556394595।
12: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो साइलेंट 89.8।

0: नमस्कार, कार्यक्रम हाम्रो आवाजको यो नवीनतम श्रृङ्खलामा तपाईँलाई स्वागत छ। यो कार्यक्रम तपाईँले देशैभरिका विभिन्न रेडियोबाट एकै साथ सुन्न सक्नुहुन्छ।
1: यति बेला भने म रेडियोहरूको नाम दिन गइरहेको छु। सामुदायिक रेडियो जलजला 96.4 मेगाहर्ज लिभाङ रोल्पा, सामुदायिक रेडियो दर्पण 79.2 मेगाहर्ज चोरमारा नवलपुर, रेडियो साइनो 89.8 मेगाहर्ज मेगौली चितवन, ग्रेट एफएम ग्रेट कम्बिनेसन 106.4 मेगाहर्ज हैरनी चितवन, रेडियो काउसती 102.6 मेगाहर्ज काउसती, रेडियो जागरण 93.6 मेगाहर्ज बुटोल रूपन्देही, हजुरको रेडियो 102.1 मेगाहर्ज रामेछापबाट यो कार्यक्रम तपाईँले सुन्न सक्नुहुनेछ। कार्यक्रम हाम्रो आवाजमा हामी हरेक हप्ता विभिन्न व्यक्तिसँग विभिन्न विषयमा रहेर कुराकानी गर्ने गर्दछौ। आज भने हामीले कुराकानी गर्ने तर्खर गरिरहेका छौ, श्रवण दृष्टिबिन भनेको के हो, श्रवण दृष्टिबिन भइसकेपछि के कस्ता समस्याहरू आइपर्छन्, समस्याको विषयमा श्रवण दृष्टिबिन संस्था स्थापना गरेर लामो समयदेखि यो क्षेत्रमा काम गर्नुभएको पुष्कराज रिमाल श्रवण दृष्टिबिनलाई राज्यबाट कसरी अहिले हेरिरहेको अवस्था छ, समाजले कसरी हेर्छ, यी यावत विषयमा श्रवण दृष्टिबिन नेपालका अध्यक्ष पुष्कराज रिमालसँग रहेर हामी कुराकानी गर्ने तर्खर गरिरहेका छौ। लागो श्रोता, राष्ट्रिय श्रवण दृष्टिबिन संघ नेपालका अध्यक्ष पुष्कराज रिमालसँग कुराकानी गर्ने तर्फ। पुष्करजी, तपाईँलाई कार्यक्रममा स्वागत छ। आराम हुनुहुन्छ? तपाईँको परिचय दिनुहोस्, तपाईँको जन्म कहाँ र कहिले भयो र बाल्यकाल के कसरी व्यतीत गर्नुभयो?
2: मेरो खास घर चाहिँ धादिङ हो, म अहिले पोखरा बस्छु र बाल्यकाल धादिङतिरै बित्यो, त्यसपछि काठमाडौँमा पढियो, पछि जागिरको सिलसिलामा पोखरा आयो, अहिले पोखरा आएको पनि धेरै वर्ष भयो, लगभग 25-26 वर्ष भयो।
0: पढाइको सुरुवात कहाँबाट गर्नुभयो?
2: मैले ललितपुरमा नमुना मछिन्द्र आवासीय माध्यमिक विद्यालय थियो, त्यहाँबाट।
0: तपाईँ पढाइको क्रममा कहाँ कहाँ पढ्नुभयो, त्यही नै पढ्नुभयो कि सबै अध्ययन त्यही नै पुरा गर्नुभयो कि अन्य स्कुलहरूमा पनि तपाईँले पढ्नको लागि जानुभयो?
2: मैले एसएलसी चाहिँ नमुना मछिन्द्र हो, त्यसपछि इन्टर डिप्लोमा चाहिँ मैले पीएन क्याम्पसबाट गरेको।
0: तपाईँको समस्याको बारेमा पनि यति बेला कुरा गरौँ, तपाईँ कस्तो प्रकारको अपाङ्गता हुनुहुन्छ, यसको विषयमा पनि जानकारी गराउनुहोस् न यति बेला।
2: म जन्मजात दृष्टिविहीन हो, पछि 67-68 सालतिरबाट मेरो कानमा समस्या आएर अहिले म चाहिँ श्रवण दृष्टिविहीन अपाङ्गता भएको छु।
0: तपाईँ संघ संस्थामा पनि लामो समयदेखि काम गर्नु भएको छ, यो श्रवण दृष्टिविहीन भनेको के हो, कस्तो किसिमको संस्था हो र संघ संस्थामा कहिलेदेखि लाग्न सुरुवात गर्नुभयो, यसको विषयमा जानकारी गराउनुहोस् न यति बेला।
2: यो हाम्रो संस्था चाहिँ श्रवण र दृष्टि दुवै समस्या भएका अथवा चाहिँ एउटै व्यक्तिमा सुनाइ र दृष्टि सम्बन्धी अपाङ्गता भएको व्यक्तिलाई चाहिँ श्रवण दृष्टिविहीन भनिन्छ, जसको चाहिँ सुन्ने शक्ति र देख्ने शक्ति दुवै हुँदैन। यो श्रवण दृष्टिविहीन संघ नेपालको 23 व्यक्तिहरूको संस्था हो, यो 2068 सालमा खोलेको हो र नेपालको जुन कानुन छ 2034 सालको संस्था अनुसार नै जिल्ला प्रशासन कार्यालय दर्ता भएर यो चाहिँ एउटा सामाजिक संस्थाको रूपमा काम गरिरहेको छ। विशेष गरी यसले श्रवण दृष्टिविहीनता भएका व्यक्तिहरूको शिक्षा, स्वास्थ्य, रोजगार, ओकालत अनि त्यसपछि गएर चाहिँ शीघ्र पहिचान अनि विभिन्न खालका डिभाइसहरू तालिमहरू प्रदान गर्ने काम गर्छ र विशेष गरी यसको भूमिका भनेको अपाङ्गता भएका व्यक्तिहरूसँग सम्बन्धित बन्ने नीति कानुनहरू बनाउनका लागि चाहिँ ओकालत गर्छ र यसको काम चाहिँ हामी श्रवण दृष्टिविहीन भएका व्यक्तिहरूको हक र अधिकारको निम्ति श्रवण दृष्टिविहीन भएका व्यक्तिहरूद्वारा नै खोलिएको चाहिँ एउटा संस्था हो।
0: यो संस्था राष्ट्रिय स्तरको संस्था हो कि अथवा कुनै प्रदेशमा मात्रै दर्ता भएको संस्था हो के हो?
2: यो संघ संस्था ऐन 2034 अनुसार राष्ट्रिय संस्था प्रदेश भन्ने हुँदैन, हरेक संस्थाहरू जिल्ला प्रशासन कार्यालयमा दर्ता हुन्छन् र आवश्यकता अनुसार विभिन्न जिल्लाहरूमा शाखा खोल्ने प्रचलन छ। यो श्रवण दृष्टिविहीन संघ नेपाल भन्दा पनि नेपालकै एउटै मात्र संस्था हो र यसका पनि आफ्ना शाखाहरू विभिन्न जिल्लाहरूमा काठमाडौँ, मोरङ, रूपन्देही मा चाहिँ खोलिसकेका छौँ र अरू जिल्लाहरू पनि खोल्दै जाँदैछौँ। त्यस कारणले यो एउटा राष्ट्रिय
0: संस्था खोल्ने क्रममा कतिको कठिनाई भोग्नु भयो? त्यो पहिलो पटक श्रवण दृष्टिविहीन संस्था गठन गर्दाखेरि तपाईँहरूले के कस्ता चाहिँ कठिनाईहरू भोग्नु पर्यो, त्यो विषयमा पनि जानकारी गराउनुहोस् न यति बेला।
2: अब म श्रवण दृष्टिविहीन हुनुभन्दा पहिलेदेखि नै म नेपाल नेत्रहीन संघ, म जन्मजात दृष्टिविहीन भएको हुनाले नेपाल नेत्रहीन संघमा रहेर धेरै वर्ष काम गरे। म चाहिँ 2052-55 सालमा नेपाल नेत्रहीन संघको केन्द्रीय सदस्य नै भइसकेको र त्यहाँ पोखरा आइसकेपछि कास्की जिल्लामा राष्ट्रिय अपाङ्ग महासंघको कास्की च्याप्टर थियो र कास्की नेत्रहीन संघ थियो। त्यहाँ विभिन्न पदहरूमा रहेर काम गरेको हुनाले मलाई त्यस्तो गाह्रो भएन, किनभने मलाई थाहा थियो संस्था कसरी खोलिन्छ, विधानहरू कसरी बनाइन्छ, त्यसमा चाहिँ कुनै समस्या भएन। यति मात्र हो कि म आफै श्रवण दृष्टिले हुँदाखेरि म जस्ता मान्छेहरू कति होलान्, कति छन् कि छैनन्, पहिला चाहिँ अलिकति डाउ थियो र पछि यहाँ साथीहरूसँग खोज्दै गयो। यो शिविरमा हामी सातजना भेला भएर गठन गरेको संस्था अहिले चाहिँ अब ठुलो भएको छ। त्यस्तो धेरै कठिनाई यो पहिलोचोटि खोलेको भन्ने त्यस्तो होइन। त्यसपछि अहिले अब दुई कार्यकाल भयो, राष्ट्रिय अपाङ्ग महासंघ नेपालको संघीय कार्य समितिमा छु र अहिले संघीय कार्य समितिको कार्य सम्पादनमा पनि छु। त्यसपछि गएर यो हाम्रो गण्डकी प्रदेश अपाङ्गता भएका व्यक्तिहरूको निर्देशन समिति थियो, त्यसमा पनि 3 वर्ष रहेर काम गरे। अनि यो विश्व श्रवण दृष्टिविहीन महासंघ छ, त्यसमा पनि म 2018-22 कार्य समितिमा रहेर काम गरे। यसरी विभिन्न चरणमा
0: तपाईँको संस्थासँग आबद्ध भएका अथवा देशैभरि कति जति दृष्टिविहीन तथा श्रवण अपाङ्गता भएका व्यक्तिहरू हुनुहुन्छ?
2: हाम्रो संस्था नै श्रवण दृष्टिविहीन अपाङ्गता भएको व्यक्तिहरूको संस्था हो र यसमा श्रवण दृष्टिविहीनता भएको व्यक्ति बाहेक अरू व्यक्ति सदस्य हुन पाउँदैन, यसमा चाहिँ सहयोगी सदस्य हुन पाउँछन्। त्यस कारणले हाम्रो संस्था भनेको विशुद्ध श्रवण दृष्टिविहीनता भएको व्यक्ति हो। त्यस कारणले यसमा चाहिँ जुन हाम्रो श्रवण दृष्टिविहीन भएको व्यक्तिहरूमा पनि दुई समुदाय हुन्छ, जो चाहिँ जन्मजात बहिरा हुन्छ पछि देख्ने शक्ति घट्दै जान्छ, एउटा त्यो वर्गको श्रवण दृष्टिविहीनता र अर्को हामी जस्तो जन्मजात दृष्टिविहीन पछि चाहिँ सुनाइ शक्ति घट्दै गएको हुन्छ, हामी जस्ता श्रवण दृष्टिविहीन, यसरी दुई खालको कम्युनिटी हुन्छ समुदायमा जुन हाम्रो यो श्रवण दृष्टिविहीनमा, र यो दुवै खालको श्रवण दृष्टिविहीनता हामीसँग छ।
0: कति जति संख्यामा हुनुहुन्छ अहिले देशैभरि?
2: हाम्रो संस्थामा सदस्यता लिएका 110।
0: अब तपाईँको संस्थाले विभिन्न कामहरू गरिरहेको अवस्था हामीले पाउँछौ, त्यसैभरि शाखा पनि बढाउँदै हुनुहुन्छ, यो संस्थालाई अगाडि बढाउनको लागि कहाँ कहाँबाट तपाईँले सहयोगहरू ल्याउनु भएको छ, आर्थिक कुरा कहाँबाट जुटाउनु भएको छ?
2: हामी जस्तो नेपाल सरकार, प्रदेश सरकार, स्थानीय सरकारबाट पनि केही प्राप्त गरिरहेका छौँ सानोतिनो सहयोग। भने हाम्रो एउटा सेन्स इन्टरनेसनल भन्ने एउटा ठुलो पार्टनर संस्था छ, त्यसबाट पनि हामी राष्ट्रिय पहिरा महासंघहरूसँग मिलेर काम गर्दैछौँ। त्यसै गरी योभन्दा पहिला हाम्रो कोरियन डिसेबल डेभलपमेन्ट इन्स्टिच्युट कोडी भन्ने संस्था थियो, त्यसबाट पनि अलिक केही सहयोग पायौँ। अहिले चाहिँ डिसेबिलिटी राइट्स फन्ड भन्ने छ, त्यसबाट पनि केही सहयोग पाएका छौँ। यसरी विभिन्न संस्थाहरूसँग मिलेर हामी विभिन्न संस्थाको साझेदारीमा कामहरू गरिरहेका छौँ।
0: अरू अपाङ्गता भन्दा पनि श्रवण दृष्टिविहीन अलिक बढी जटिल हुन्छ, त्यो हिसाबले हेर्दा तपाईँहरूले उहाँहरूको लागि के कामहरू अहिलेसम्म गर्नुभएको छ, कस्तो कामहरू गर्नुभएको छ, यसको विषयमा पनि जानकारी गर्नुहोस् न।
2: तपाईँलाई शिक्षा, स्वास्थ्य, रोजगार, त्यसपछि हाम्रो विशेष गरी हाम्रो 3 कुरामा हामीले ख्याल गर्नुपर्छ। एउटा भनेको हाम्रो कम्युनिकेसनमा हाम्रो जटिल छ, किनभने यसै त श्रवण र दृष्टि होइन दुवैविहीन भएको व्यक्ति, त्यसमा पनि हाम्रो समुदाय दुईवटा छ, एउटा बहिरा समुदायबाट आएका, अर्को चाहिँ दृष्टिविहीन समुदायबाट आएका। बहिरा समुदायबाट आएका व्यक्तिहरू जन्मदै उनीहरूले पनि साङ्केतिक भाषा सिकेका हुन्छन् र साङ्केतिक भाषाको माध्यमबाट कम्युनिकेसन गर्छन् र हामी दृष्टिविहीनको तर्फबाट गएका व्यक्तिहरू हामी बोल्छौँ अनि त्यसपछि हामी नजिकै आएर सुन्छौँ, बेल प्रयोग गर्छौँ। त्यो दुईवटा कम्युनिकेसनलाई चाहिँ समायोजन गर्नको लागि हामीले दुभाषीहरूको व्यवस्था गर्छौँ, दुभाषी राखेका छौँ। त्यसपछि गएर हामी त्यो स्पष्ट साङ्केतिक भाषाको तालिम हामी दिन्छौँ, जो चाहिँ पहिला समुदायका हुनुहुन्छ उहाँले साङ्केतिक भाषा त पहिले सिक्नुहुन्छ तर स्पष्ट साङ्केतिक भाषा सिकेको हुन्छ, उहाँलाई

0: चाहिँ विद्यालयभित्र ल्याउनु पर्छ भनेर हामी काम गरिरहेका छौँ। यसै सिलसिलामा हामीले राष्ट्रिय बहिरमासँग मिलेर चारवटा जिल्लामा चारवटा स्रोत केन्द्रहरू स्थापना गरेका छौँ, कास्की, चितवन, रूपन्देही, काठमाडौँ र विराटनगर पाँचवटा हो। र यी स्रोत कक्षाहरू सञ्चालन गर्नका लागि हामी विभिन्न पुस्तकहरू जस्तो जन्मजात श्रवण दृष्टिबिन भएका व्यक्तिहरू अथवा जो व्यक्ति जन्मदै कुनै पनि भाषा नसिकन भाषाको विकास नहुँदै उहाँको श्रवण दृष्टिबिन हुन्छ, उहाँको जीवन अत्यन्तै कठिन हुन्छ, उहाँहरूलाई दैनिक दिनचर्याका कुराहरू कस्तो टोयलेट कसरी जाने, टोयलेट कहाँ हुन्छ, किचन कस्तो हुन्छ, किचन कहाँनिर छ, त्यति मात्र होइन उनीहरूलाई चाहिँ त्यही पनि आफूलाई टोयलेट आइराखेको छ भन्ने कुरा पनि अरूलाई भन्न सक्दैनन्, त्यति मात्र होइन उनीहरूले देखेका पनि हुँदैन, सुनेका पनि हुँदैनन्, अनि हिटफुल गर्नु पनि उनीहरूको अप्ठ्यारो छ, उनीहरूलाई नियमित रूपमा फिजियोथेरापीको व्यवस्था चाहिन्छ, त्यो फिजियोथेरापीको व्यवस्था पनि हामीले महानगरपालिकासँग मिलेर गरेका छौँ, स्रोत कक्षामा चाहिँ हामीले सरकारसँग मिलेर स्रोत शिक्षकको व्यवस्था गरेका छौँ, उनीहरूलाई तालिमको व्यवस्था गरेका छौँ, र उनीहरूलाई सिकाउने तौर तरिकाका लागि हामी केही पुस्तकहरू जस्तो टोयलेट सम्बन्धी पुस्तक छौँ, अनि त्यसपछि सञ्चार सम्बन्धी, त्यसपछि गमनशीलता सम्बन्धी आदि पुस्तकहरू गरेका छौँ। यसरी हामीले विभिन्न खालका धेरै कामहरू चाहिँ हामीले हाम्रो स्रोतले भ्याएसम्म एक कामहरू
1: उहाँहरूको विचार सुन्दा, उहाँको कुरा सुन्दा हामी जस्ता अवगता भएका व्यक्ति श्रोत दृष्टिबिन्दुलाई जागिरमा लाउन गाह्रो छ। शिक्षक सेवा आयोगमा पनि हामी छिर्न गाह्रो छ। हामीलाई चाहिँ शिक्षक सेवा आयोगको इक्जाम दिने बेलामा पनि हामीले राम्रो व्यवहार पाउन सकिरहेका छैनौ भनेर श्रोत दृष्टिबिन भएका व्यक्तिहरू गुनासो गर्नुहुन्छ। तपाईँले यो क्षेत्रमा काम गर्दा कस्तो कस्तो समस्याहरू भोग्नु भएको छ? यो किसिमको अवगता भएका व्यक्तिहरू कुन क्षेत्रमा लाग्नु भएको देख्नु भएको छ?
0: क्षेत्रमा भन्ने छैन, अब अहिलेसम्म त केही साथीहरू म लगायत केही साथीहरू चाहिँ शिक्षक पेसामा हुनुहुन्छ, केही हाम्रो मसाजमा पनि हुनुहुन्छ, र विशेष गरी श्रवण दृष्टिता भएका व्यक्तिहरू चाहिँ विभिन्न क्षेत्रमा उनको व्यक्ति अनुसार, व्यक्तिको चाहिँ अवस्थिति अनुसार चाहिँ जागिर खानु पर्ने हुन्छ। हामीलाई त विशेष गरी टिचिङ पेसा भन्दा पनि त्यो चाहिँ सार्वजनिक सेवाहरू, सरकारी सेवा हुन्छ, निजामती सेवाहरूमा त्यसमा चाहिँ कम्प्युटरबाट काम गर्न सक्नु हुन्छ भने विशेष गरी श्रवण दृष्टिबिन भएका व्यक्तिहरू, जस्तो पहिरा समुदायबाट आएका व्यक्तिहरूको रोजगार एकदमै पाउँछ, यसै त पहिराहरू रोजगार छैन, त्यसो पनि पहिरा समुदायबाट आएका श्रवण दृष्टिबिन भएका व्यक्तिहरूको रोजगार हुन गाह्रो छ, उनीहरूलाई चाहिँ सिपूलक तालिमहरू प्रदान गर्नुपर्ने हुन्छ, त्यसै गरी जन्मजात श्रवण दृष्टिहरू रोजगार गर्ला कल्पना गर्न सक्दैन, उहाँहरूको चाहिँ अभिभावकहरूलाई रोजगारी दिएर, उहाँहरूको अभिभावकहरूलाई सिपूलक तालिमहरू दिएर चाहिँ उहाँहरूको रोजगारी सुनिश्चित गर्नुपर्छ। र यसरी हेर्दाखेरि अहिले चाहिँ त्यस्तो यही क्षेत्रमा लागेका छन् भन्दा पनि सीमित मान्छेहरू, विशेष गरी धेरै मान्छेहरू त घरभित्रै छन्, दूर दराजमै छन्, किनभने यो अपाङ्गता अझै चाहिँ पहिचान भइसकेको छैन, श्रवण दृष्टिहीनता भनेर कानुनमा लेखिए तापनि सरकारी कर्मचारीहरूसँग बुझाइ नै छैन, अपाङ्गता यसै त अपाङ्गता भएका व्यक्तिहरू त्यसमा पिछडिएका छन्, त्यसमा पनि यस्ता व्यक्तिहरू चाहिँ एकदमै पिछडिएका छन्, विद्यालय ल्याउँदै गर्दाखेरि पनि ओहो यसलाई विद्यालयमा ल्याएर के गर्ने होला, जनतिरेला देखेर बच्चाहरू हाँस्छन्, जिस्क्याउँछन्, विद्यार्थीहरू अरू विद्यार्थीहरू बिग्रिन्छन् भन्ने खालका सोच अझै पनि विद्यमान छ। त्यस कारणले गर्दाखेरि उनीहरूको हामीले रोजगार गर्ला अहिले भर्खरै उनीहरूलाई चाहिँ राम्रा राम्रा त्यस्तो क्षेत्रमा जान भन्दा पनि उनीहरूलाई कमसेको दैनिक दिनचर्याको कुराहरू सिकाउने ती बच्चाहरूलाई भने, अरू चाहिँ प्रौढ युवा श्रवण दृष्टिहरू छन् उनीहरू कुन समुदायबाट आएका हो, जसको दृष्टिबिनबाट आएको हो भने उनीहरूलाई ब्रेल लिपिको माध्यमबाट उनीहरूले जागिर खाने क्षेत्र पहिचान गर्नु पर्यो, उनीहरूलाई चाहिँ लोक सेवा आयोग, शिक्षा सेवा आयोग, विभिन्न आयोगहरूमा चाहिँ उनीहरूलाई पठाउनका निम्ति नीति निर्माणहरू चाहिँ गराउनु पर्यो भने हामीले पनि यस्तै खालका योजनाहरू तयार गर्नुपर्छ भने पहिला समुदायबाट आएकाहरूलाई सिपूलक तालिमहरू अथवा कति अलिकति पढी भिजन भएकाहरूलाई चाहिँ होटेलहरूमा वेटर पनि गर्न सकिन्छ, तर के हुन्छ भने उनीहरूको भिजन चाहिँ घट्दै जान्छ, पहिलाहरूको चाहिँ एउटा समस्या हो, त्यो चाहिँ भिजन घट्दै जान्छ। विश्व स्वास्थ्य संगठनले पनि करिब 100 पहिरामा 10 चाहिँ भिजन घट्छ भन्ने खालको रिपोर्ट दिएको छ। यस कारणले गर्दाखेरि पहिरा साथीहरूमा भिजन घट्ने समस्या छ, र यिनीहरूको लागि चाहिँ उनीहरूलाई पनि सिपूलक तालिम गराउने साथसाथ श्रवण दृष्टिको हकमा चाहिँ अभिभावकहरूलाई पनि समय दिएर जानुपर्छ, अभिभावक बिना उनीहरूलाई

0: एकदमै कठिन हुन्छ। त्यस कारणले गर्दाखेरि अभिभावक पनि सँगसँगै लिएर गएर उनीहरूको कारणले गर्दाखेरि मैले रोजगारी पाएँ भन्ने खालको अवस्था सिर्जना गर्नुपर्छ। त्यसको लागि नै हामीले वकालत गर्दाखेरि ती कुराहरू भनिरहेका छौँ र हामीले सरकारलाई के भनेका छौँ भने अब एउटा काम अब सिकाउँदै र पढ्दै भन्ने सरकारले काम गरिरहेको छ, त्यो चाहिँ अपाङ्गता भएका व्यक्तिहरू अथवा त्यसमा पनि श्रवण दृष्टि भएका व्यक्तिहरूको क्षेत्रमा चाहिँ यो काम गरौँ। अब उनीहरू चाहिँ सिक्छन् पनि अनि त्यसपछि कमाउँछन् पनि, भनेको बालबालिकाहरूलाई विद्यालय ल्याएर दैनिक दिनचर्याका आवश्यक चिजहरू सिकाउँदै गर्दाखेरि दिनभरि उनीहरू अभिभावकहरू त्यहीँ बसेर कमाउने वातावरण बनाऊ र अरू चाहिँ श्रवण दृष्टि भएका व्यक्तिहरू पनि तालिम लिएर त्यहीँ त्यहीँ रोजगारी गर्ने अवस्था सिर्जना गरौँ भनेर चाहिँ हामीले वकालत गरिरहेका छौँ। अब यसरी विभिन्न क्षेत्रहरू छन्, विभिन्न क्षेत्रहरूमा चाहिँ योजना बनाएर त्यसमा चाहिँ तालिमहरू दिएर त्यसको लागि स्रोतहरू पहिचान गरेर अगाडि बढ्नुपर्छ र त्यसको लागि हामी काम गरिरहेका छौँ।
1: यति बेला रेडियो सुनेर बस्ने श्रवण दृष्टिविहीन भएका व्यक्तिहरूले जिल्ला जिल्लामा तपाईँहरूको मादतमा रहेर शाखा खोल्न चाहे भने यसको प्रक्रियाहरू के छन्, कसरी चाहिँ उहाँहरू खोल्न सक्नुहुन्छ, तपाईँसँग कसरी सम्पर्क गर्न सक्नुहुन्छ?
0: अब हाम्रो संस्थाको वेबसाइट पनि छ, www.deaflineassociationnepal.org.in। त्यसै गरी हाम्रो डेफलाइन एसोसिएसन नेपाल भनेर फेसबुक पेज पनि छ, अनि त्यसै गरी हाम्रो अफिसको फोन नम्बर पनि छ 0163433818। हाम्रो यो चाहिँ पोखराको इन्द्र चोकमा अवस्थित छ। त्यसै गरी तपाईँको रेडियोको साथीहरूले सुन्नुहुन्छ, उहाँले सुनेपछि पनि यो पत्ता लाग्छ। त्यति मात्र होइन, हाम्रो त पोखराका चाहिँ सरकारी निकायहरूमा सम्पर्क गर्नुभयो भने पनि हामीलाई सबैले चिन्छन् र सबैले चाहिँ सम्पर्क गराउन सक्नुहुन्छ।
1: देशमा धेरै परिवर्तनहरू आयो, देशमा चाहिँ प्रजातन्त्र आयो, लोकतन्त्र आयो, व्यवस्थाहरू परिवर्तन भयो, तर अपाङ्गता भएका व्यक्तिहरूको अवस्था भने परिवर्तन भएको छैन। जुन रूपमा परिवर्तन हुनुपर्ने त्यो रूपमा भएन, केही अपाङ्गता भएका व्यक्तिहरू मात्रै अगाडि जानुभयो, केही व्यक्तिहरूले मात्रै सेवा सुविधाहरू लिनुभयो, हामी दूर दराजमा भएका व्यक्तिहरूले सेवा सुविधा लिन पाएन भनेर उहाँहरूले गुनासो गर्नुहुन्छ। तपाईँलाई के लाग्छ, अपाङ्गता भएका व्यक्तिहरूको अवस्था कतिको परिवर्तन भएको पाउनु भएको छ?
0: अब हामीले सोचे जस्तो परिवर्तन चाहिँ भएको छैन, यस्ता धेरै कारणहरू छन्। राजनीतिक अस्थिरतादेखि लिएर विभिन्न कारणका हाम्रो विद्यालय भनौँ विद्यमान राष्ट्रको चाहिँ स्रोतहरू होइन, हाम्रो सोचाइ, यी सबै कारणहरूले गर्दाखेरि त्यस्तो अवस्था आएको हुनसक्छ। र त्यति मात्र होइन, हाम्रो जस्तो कानुनी झन्झट छन् कति, अनि सरकारी निकायमा बुझाइको समस्या छ, जो मान्छेले गएर वकालत गर्यो उसलाई मात्रै पत्याउने, अरूलाई विश्वास नगर्ने अवस्था पनि छ। र सङ्घ संस्थाहरू पनि विशेष गरी सहरमुखी हुने, अनि त्यसपछि गएर एक दुईजना मान्छे राख्यो, 10-8 जना मान्छे राख्यो, जिल्ला प्रशासन कार्यालयमा दर्ता गर्न मिल्ने भएपछि अरू सदस्य संख्याहरू नसक्यो, यस्ता खालले काम गर्ने पनि छन्। त्यो चाहिँ अपाङ्गता भएका व्यक्तिमा मात्र होइन, चासो जीवन चाहे महिला होस्, चाहे दलित होस्, चाहे मजदुर होस्, विभिन्न ठाउँमा छन्। तर के भने अपाङ्गता भएका व्यक्तिहरू अरूको तुलनामा थोरै भएको हुनाले एउटा सानो समस्या भयो भने त्यो ठुलो हुन्छ होइन। तपाईँले हेर्नुभयो भने हाम्रो राजनीतिक अस्तित्व 35 वर्षसम्म कहाँ गयो, के भयो, अब देशको अवस्था, हाम्रै देशका अन्य व्यक्तिहरू पनि, युवाहरू पनि देशबाट पलायन भएर विदेश जानुपर्ने अवस्था छ। यसो हेर्दाखेरि हामी कहाँ एउटै मात्र समस्याले भयो, विभिन्न खालका छौँ हाम्रा चाहिँ, विशेष गरी राजनीतिक अस्थिरता र राजनीतिलाई सही बाटोमा हिँड्न नसकेको एउटा कारण हो भने अरू कारणहरू चाहिँ हाम्रो सोच, हाम्रो चेतना, हाम्रा चाहिँ अध्ययन गर्ने जुन पाठ्य पुस्तकहरूदेखि लिएर हाम्रा चाहिँ जुन विद्यालयका जुन पठन पाठना अनि त्यसपछि हामीले दिने कार्यक्रमहरू, सेवा सुविधाहरू, यी सबै कारणहरूले गर्दाखेरि त अर्को चाहिँ अन्धविश्वासले पनि हुन्छ। कतिपय चाहिँ अलिकति माथिल्लो तहका, अलिकति मध्यम परिवारका मान्छेहरू चाहिँ ओहो, म मेरो छोरो पनि यस्तो भयो, बाहिर देखाएँ भने चाहिँ मलाई चाहिँ मान्छेले धिक्कार्छन्, हेप्छन् भन्ने हिसाबले चाहिँ भित्र राखिरहेका छन्। त्यसले पनि उनीहरूलाई गर्दा पनि उनीहरूले सेवा सुविधा पाउन सकिरहेका छन्। र अर्को चाहिँ भौगोलिक अवस्थिति, जस्तो तपाईँ भन्नुहोस् एउटा हुइचेलको मान्छे मुस्ताङमा छ, उसलाई पोखरा आउन गाह्रो छ होइन, अब जस्तो उसलाई चाहिँ अब आफ्नै घर पनि तलमाथि गर्न गाह्रो छ भने त्यस्तो बेला पनि सेवा सुविधाहरू पाउनबाट गाह्रो छ। यस कारणले गर्दा धेरै कारणहरू छन् र यसलाई के लाएर सबैले सोचेर चाहिँ काम गर्नुपर्छ। आसियापान महासभामा पनि हामीले त्यही कुराहरू गइरहेका छौँ र सबैलाई कसरी सङ्गठने, सबै सबैको सामु चाहिँ सङ्घ संस्थाहरू कसरी पुग्ने, राज्य कसरी पुग्ने भन्ने काम पनि हामीले गरिरहेका छौँ। विशेष गरी मेरो साथीहरूलाई चाहिँ अनुरोध के छ भने अब तपाईँहरूको नजिकमा दैलामा घर दैलामा चाहिँ सरकार आएको छ, स्थानीय पालिका आएछ, सङ्घ संस्था आओस् नआओस् त्यसलाई छोडिदिनुहोस्। कमसेकम तपाईँको घर नजिकको पालिकामा जानुहोस्। पालिकामा धेरै सेवा सुविधाहरू छन्। पहिला चाहिँ त्यहाँ गएर अपाङ्गता परिचय पत्र लिनुहोस्। परिचय पत्र लिएपछि अनि त्यहाँका सेवा सुविधाहरू चाहिँ तपाईँले माग्नु पर्यो। होइन अब रातो कार्डवालालाई भत्ताको सुविधा दिएको छ, निलो कार्डवालालाई भत्ताको सुविधा दिएको छ भने पहिलो सेतो जुन कार्डवालालाई भत्ताको सुविधा नदिए तापनि तपाईँहरूले सिर्कुलर तालिमहरू माग्न सक्नुहुन्छ। अपाङ्गता भएका व्यक्तिहरूलाई छुट्याओस् या छुट्याओस् त्यसमा तपाईँले समस्या मान्नु पर्दैन। तर तपाईँहरूले गएर भन्नु पर्यो राज्यलाई, आफ्नो नजिकको चाहिँ घर दैलोमा भएको सरकारलाई, ओडामा ओडा अध्यक्ष तपाईँ गाउँकै टोलकै हुनुहुन्छ, उहाँहरूलाई गएर भन्नु पर्यो म यो काम गर्न सक्छु, मलाई यो काम गर्न मन छ, मलाई चाहिँ तालिम चाहियो भनेर तपाईँले भन्नु पर्यो। त्यस कारणले गर्दाखेरि हामीले अरूलाई गुनासो गर्नुभन्दा पनि आफू पनि अगाडि सार्नु पर्यो र राज्यले दिएका सेवा सुविधाहरू लिनु पर्यो भन्ने
1: स्थानीय तहबाट पनि हामीलाई त्यति धेरै साथ पाएको छैनौँ। हामीले यति बेला भन्नुहुन्छ श्रोत दृष्टिविहीन भएका व्यक्तिहरू हामीलाई संविधान समितिमा राख्नुहुन्न, हाम्रो आवाज सुन्नुहुन्न, जति बेला चाहिँ चुनाव आउँछ त्यति बेला मात्रै जनप्रतिनिधित्व लगायतका समाजसेवी व्यक्तिहरूले हाम्रो आवाज उठाउँछु भन्नुहुन्छ, चुनाव जितिसके पछाडि उहाँहरूले हाम्रो आवाज सुन्नुहुन्न भन्ने कुरा पनि उहाँहरूले गर्नुहुन्छ, के लाग्छ तपाईँलाई?
0: घर घर गाउँमा हाम्रो खर्चमा हामीले गर्न सक्ने काम देखाएर म यो काम गर्न सक्छु उनीहरूले देखाउनु पर्यो। होइन कतै त्यस्ता कामहरू अपाङ्गता भएका व्यक्तिहरूले गइरहेको छ, हो यहाँ चाहिँ यस्तो काम गइरहेको छ, तपाईँहरू गएर हेर्नु पर्यो भनेर उनीहरूलाई प्रत्यक्ष रूपमा हामीले के भने जस्तो चाहिँ प्रमाणमा आधारित वकालत गर्छौँ। होइन मैले गएर गर्छु मलाई ल्याउनु पर्यो मागेर मात्रै भएन, उनीहरूलाई प्रमाणसहित बुझाउन सक्नुपर्छ कि म यो काम गर्न सक्छु। तपाईँलाई एउटा कुरा उदाहरण भनौँ, जस्तो हामीले चाहिँ पोखरामा स्रोत कक्षाको स्थापना गरौँ भन्ने कुरा अब अनि कसलाई पढाउनु पर्छ, श्रवण दृष्टि यो कान पनि नसुन्ने नदेख्ने मान्छेलाई विद्यालयलाई के गर्ने कसरी सिकाउने सबै तह सिकाउने होइन, शिक्षा महाशाखा पोखरा महानगरपालिका त्यसकालीन शिक्षा विकाससँग सम्बन्धित एकाइ अनि हामीले के भन्यो भने त्यसमा ठिकै छ नि त अब हाम्रो रुपन्देहीमा भर्खर हामीले खोलिया छौँ त्यहाँ गएर हेरौँ अनि तपाईँहरूलाई कस्तो लाग्छ भने हामीले रुपन्देही लग्यौँ, रुपन्देही लगेपछि त्यहाँबाट चितौन आयौँ, चितौनमा हेरिसकेपछि उहाँहरू मुगलिन नआउँदै के भन्नुभयो भने शिक्षक त्यति बेला माग भएको हामी चाहिँ अर्को वर्षबाट त्यो स्रोत कक्षा खोलौँ भनेर उहाँलाई रिक्वेस्ट गर्दैछौँ पहिला, तर उहाँहरू भित्रबाट आएको के भन्नु भने अर्को वर्ष होइन अहिले खोलियो, अहिले खोलियो र महानगरपालिकाले चाहिँ केही रकम अहिले भर्खरै छुट्याउँछ, त्यो पैसाले चाहिँ तपाईँहरू स्रोत कक्षा व्यवस्थापन गर्दा भोलि नै गएर भोलि नै खोल्यो भोलि नै प्रस्ताव ल्याउनु उहाँहरू चाहिँ आफै प्रभावित हुनुहुन्छ। त्यस कारणले गर्दाखेरि तपाईँ हामीले गएर चाहिँ मलाई सेवा सुविधा दिनुहोस् भने म यो गर्न सक्छु है, म यो गर्न सक्छु, यसको लागि मलाई यति चाहियो, मलाई चाहिँ यो काम गर्न चाहिँ मलाई सहज हुन्छ भनेर हामीले एउटा के अरे प्रमाणसहित आफ्ना कुराहरू राख्न सक्नुपर्छ। र यसो भन्दैमा फेरि तपाईँले भन्ने बित्तिकै हुन्छ भन्ने होइन, समय लाग्छ होइन, समय लाग्छ, तपाईँले आफ्नो भनाइ निरन्तर राख्नुपर्छ। र अहिले हामीले 81 जुन 72 सालभन्दा पहिला कसैलाई थाहै थिएन यो संहिता भनेको थियो, र अहिले 81 जुन स्थानीय तहमा राज्य गयो सबै कतिपय चाहिँ अलमल पनि छन् अनि कसैलाई चाहिँ अब छिटो विकास हुने नाममा बाटो मात्रै पनि भनिराखेका छन्, कसैले पानी मात्रै पनि भनिराखेका छन्, कसैले पूर्वाधार मात्रै भनिराखेका छन्, कसैले चाहिँ टावरहरू चाहिँ सडक मात्रै चाहिँ बनाउन सक्यो भने पनि धेरै कुरा हुन्छ भनिराखेका छन्। यस्तो बेला हाम्रा कुराहरू नसुन्न सक्छन्, तर हामीले चाहिँ उहाँहरूलाई राम्रोसँग बुझाउनु पर्यो, उहाँहरूलाई मात्र होइन हाम्रा छरछिमेकीलाई पनि हामीसँग लिएर जाने वकालत गर्नु लिएर जाने साथीहरूलाई पनि हामीले राम्रोसँग बुझाउनु पर्यो र हाम्रा नजिकका सङ्घ संस्थाहरूसँग पनि हामीले भन्नु पर्यो, कसैले खोज्ला नखोज्ला भन्ने होइन, हामी अगाडि बढ्नुपर्छ, हामी अगाडि बढ्यौँ भने एक दिन पक्कै पनि सुन्छन् र हाम्रा कुराहरू सुन्ने वातावरण बन्छ, यसको लागि चाहिँ हामी नै काम गर्छौँ हामी तापिएन भने हाम्रो लागि कोही ताप्नुवाला छैन, त्यस कारणले गर्दा हामी ताप्नुपर्छ र हाम्रा कुराहरू प्रमाणका आधारमा राज्यलाई राज्यका निकाय सुनाउनु पर्छ।
1: हामी कार्यक्रम भनेको अन्ततिर छौँ, अन्तमा तपाईँलाई भन्न मन लागेको कुरा भन्न सक्नुहुन्छ?
0: विजयजी, यो जुन समयको लागि तपाईँलाई धन्यवाद। मैले अघि पनि एकपल्ट उठाएको थिएँ, हामीले चाहिँ पोखरामा स्रोत कक्ष सञ्चालन गरेका छौँ, यो स्रोत कक्षमा विभिन्न ठाउँहरूबाट चाहिँ बाल बालिकाहरू ल्याउनु पर्ने हुन्छ र श्रवण दृष्टि भएका व्यक्तिहरूलाई घरबाट ल्याउनु बहुत गाह्रो हुन्छ, उनीहरूलाई होस्टेल राख्न पनि मिल्दैन, चौबिसै घण्टा अभिभावक अवसरमा हुन्छ र उनीहरूलाई चाहिँ हामीले यातायातको साधन जुन सार्वजनिक यातायातको साधन ल्याउन सकिरहेका छैन। अमरसिंहमा देव विद्यालयमा हाम्रो स्रोत कक्ष छ, कोही लामा चौरका छन्, कोही छोरेपाटनका छन्, कोही लेखनाथतिरका छन् र उनीहरूलाई सार्वजनिक गाडीमा ल्याउन सकेको छ। ती व्यक्तिहरूलाई हामीले चाहिँ विद्यालयमा नियमित विद्यालय ल्याउनको लागि चाहिँ हामीले यातायातको साधन खोजिरहेका छौँ। त्यस्ता सहयोगी मन जो चाहिँ व्यक्तिहरू नेपालीहरू नेपालभित्र वा विदेशमा रहनु भएको छ, उहाँहरूलाई यस्तो समाजसेवामा काम गरौँ भन्ने लागेको छ र यस्तो अप्ठ्यारोमा परेका अपाङ्गत भएका व्यक्तिहरूलाई सहयोग गर्न पाए हुन्थ्यो भन्ने लागेको छ भने हाम्रो संस्थालाई अमरसिंह स्कुललाई चाहिँ सम्झिनुभयो भने हाम्रा बालबालिकाहरू नियमित रूपमा विद्यालय आउन सक्थे र नियमित रूपमा उनीहरूले सिक्ने कुराहरू सिक्न सक्थे र हाम्रा अभिभावकहरू पनि नियमित रूपमा बालबालिकालाई विद्यालय पठाएर आफूले पनि रोजगार गर्न सक्थे। अहिले के भएको छ भने जस्तो बालबालिकालाई लिएर आउनु पर्यो, बालबालिका विद्यालयमा बस्नुजेल अभिभावक पनि त्यतिकै बस्नुपर्ने हुन्छ। यदि हामीले साधन यातायातको साधन आफ्नै साधन भयो भने घर जान्छौँ, बालबालिकालाई उठाएर ल्याउँछौँ अनि बालबालिका स्कुलमा हुन्जेल अभिभावकले केही काम गर्न पाउनुहुन्छ फेरि अनि त्यसपछि चार बजी हामी बालबालिकालाई घर लैपुग्छौँ। त्यसो गर्दाखेरि अभिभावकलाई पनि हल्का हुन्छ। यो कुरालाई चाहिँ सबैले मनन गर्नुहुन्छ भन्ने मैले अपेक्षा गरेको छु। यिनै कुराहरू तपाईँसम्म राखेँ र यो समय र यो अवसरको लागि तपाईँलाई धन्यवाद।
1: हजुरको व्यस्त समय र गहन विचार व्यक्त गरिदिनु भएको तपाईँलाई पनि धेरै धेरै धन्यवाद। भर्खरै तपाईँले सुन्नुभयो श्रवण दृष्टिबिन संघ नेपालका अध्यक्ष पुष्कर राज रिमालसँग गरेको कुराकानी। यो कुराकानी सँगै हामी कार्यक्रम निकै अन्त्यतिर आइसकेका छौँ। कार्यक्रम तपाईँलाई कस्तो लाग्यो, सल्लाह सुझाव र प्रतिक्रिया दिन सक्नुहुनेछ। जसको लागि नम्बर रहेको छ 9861783587। यतिन्जेल सुनेर साथ दिने तपाईँलाई धेरै धेरै धन्यवाद। प्राविधिक कक्षबाट यो आवाजलाई तपाईँको रेडियो सेटसम्म पुर्याउनको लागि मदत गर्ने प्राविधिक मित्रलाई विशेष धन्यवाद दिँदै समयमा जुटिनु भनेको बाध्यता र व्यवस्था होइन, अनुशासन हो। यही अनुशासन पालना गर्न आगामी सप्ताह तपाईँलाई भेट्न म आउने नै छु। त्यतिन्जेलसम्मलाई तपाईँको आफ्नै आवाजको साथी विजयलाई बिदा दिनुहोस्। हवस् त, नमस्कार।

0: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो साइलो 89.8 MHz।
1: हेलो हेलो 1 2 3 चेक।
2: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो साइनो 89.8 MHz।

0: Radio Simon 89.8 MHz.
1: साहिनो समय सूचक अहिले रातिको 9 बज्यो 9 PM.

0: हुन्छ मेघास।
1: चैते धानमा नेक ब्लास्टको समस्या।
2: चितवन जिल्लाको रत्ननगर र खैरहनी नगरपालिकामा लगाइएको चैते धानमा नेक ब्लास्ट घाँटी मरुवाको समस्या देखिएको छ। एक किसिमको ढुसी जन्ने रोग हो। यो रोगको मुख्य लक्षण भनेको बाला मुनतिरको डाँठमा कालो धब्बा देखिने, बालामा पोषण नपुग्ने, बाला सुक्ने र अन्तमा बाला भाँचिने हुन्छ।
1: रोगको लागि अनुकूल मौसम:
2: अत्याधिक सापेक्षित आर्द्रता, शीत र नाइट्रोजन मलको बढी प्रयोगमा यो रोग हावाको माध्यमबाट निकै तीव्र गतिमा फैलिन्छ। समाधानका उपायहरू:
1: रोग प्रतिरोधात्मक जातहरू जस्तै चैते 2, हर्दीनाथ 1, हुमल 2, हुमल 5, हुमल 6 र हुमल 7 लगाउने।
2: खेतमा पानी जमाइराख्ने:
1: वेभिस्टिन वा डेरो सार 2-3 ग्राम प्रति केजी बिउका दरले बिउ उपचार गरी ब्याड राख्ने।
2: ट्राइसाइक्लाजोल 75%, WP 0.75 ग्राम प्रति लिटर पानीमा वा कासुगामाइसिन 3%, SL 1.5 मिलिलिटर प्रति लिटर पानीमा वा हेक्साकोनाजोल 5%, EC 2 ग्राम प्रति लिटर पानीमा मिसाई 15 दिनको फरकमा 2-3 पटक छर्कनुहोस्।
3: जिल्ला प्रशासन कार्यालय चितवनको अत्यन्त जरुरी सूचना। नेपाल सरकार मन्त्री परिषदको मिति 2083 असार 18 बैठकबाट स्वीकृत भएको जेएनजी आन्दोलनका शहीद परिवार तथा घाइतेहरूको लागि पुनर्स्थापना, जीवन यापन तथा सामाजिक संरक्षण सम्बन्धी एकीकृत प्याकेजमा उल्लेख भए अनुसार जेएनजी आन्दोलनका क्रममा घाइते भएका तर वर्गीकरणका लागि परीक्षणमा छुट्न गएका घाइतेहरूको परीक्षण तथा वर्गीकरण गर्ने र त्यस अगावै वर्गीकरणमा परेकाहरूको आवश्यकता अनुसार पुनः परीक्षण, पुनः वर्गीकरण तथा प्रमाणीकरण गरी उनीहरूले पाउने सेवा सुविधालाई परिमार्जन गर्ने भन्ने निर्णय भएको हुँदा यस अघि प्रकाशित सूचना अनुसार वर्गीकरणको लागि छुट्न गएका घाइतेहरूलाई पुनः वर्गीकरणका लागि यो सम्बन्धी आवश्यक कागजात सहित सम्पर्क गर्नुहुन सरोकार वाला सबैमा जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ।
4: एसएनपी कम्पनी कार्यालयको अत्यन्त जरुरी सूचना।
5: कम्पनी N-2063 बमोजिम दर्ता भएका कम्पनीको म्याद भित्र विवरण पेश नगरेको र अध्यावधिक नगरेको कम्पनी प्राली 2083 असोज भित्र आय विवरण पेश गरेमा लाग्ने सम्पूर्ण कर, शुल्क, दस्तुर, जरिवाना मिनाहा हुने व्यवस्था भएको हुँदा समयभित्र आफ्नो व्यवसाय नवीकरण गर्न आउनुहुन एसएनपी कम्पनीको कार्यालयद्वारा सूचना जारी गरिएको छ। पुनश्च लाइसेन्स नभएका बिचौलियासँग काम गरी पछि पछुताउनु भन्दा लाइसेन्स भएका आधिकारिक संस्थासँग मात्र काम गरी ढुक्क हुनुहोस्।
4: एसएनपी कम्पनीको कार्यालय भरतपुर बाइपास रोड आन्तरिक राजस्व कार्यालयबाट 200 मिटर पारी मौलाकालिका अस्पताल सँगै। सम्पर्क नम्बर 0556909959, 98550-60359 र 98550-67359।
6: मैयादेवी कन्या कलेजको स्नातक तह प्रथम वर्षको भर्ना सम्बन्धी सूचना।
4: विश्वविद्यालय अनुदान आयोगबाट QAA प्राप्त यस क्षेत्रकै उत्कृष्ट कलेज मैयादेवी कन्या कलेजमा स्नातक तह, BBS र BA प्रथम वर्षमा बिहानी सत्रको लागि भर्ना खुलेको जानकारी गराइन्छ।
6: कलेजका विशेषताहरू:
4: पर्याप्त सुविधा सहित आफ्नै भवन,
6: मल्टिमिडिया, ई लाइब्रेरी तथा पुस्तकालय सुविधा,
4: पर्याप्त छात्रवृत्ति व्यवस्था,
6: अङ्ग्रेजी र नेपाली माध्यममा पठन पाठन।
4: प्रिन्सिपल मैयादेवी कन्या कलेज भरतपुर 10 चितवन। सम्पर्क नम्बर 0556-93-495।
3: राष्ट्रिय

0: सबैभन्दा नजिकको अभिभावक हो भन्ने सन्देश दिएको छ। नगरपालिकाले आफ्नै नगर अस्पताल सञ्चालन गरेर आधारभूत स्वास्थ्य सेवा प्रदान गरिरहेको अवस्थामा अब विभिन्न प्रतिष्ठित अस्पतालहरूसँग समेत सम्झौता गरी नगरवासीलाई प्रति व्यक्ति रू 1,00,000 निशुल्क औषधि तथा उपचार सेवा उपलब्ध गराउने व्यवस्था गरेको छ। नगर प्रमुख दीपक रिसालका अनुसार आर्थिक अभावका कारण उपचारबाट कुनै पनि नगरवासी वञ्चित नहोस् भन्ने उद्देश्यले यो कार्यक्रम सञ्चालन गरिएको हो। यस आर्थिक वर्षदेखि नगरपालिकाले नेपाल मेडिकल कलेज, अत्तरखेल, शंकरापुर अस्पताल नारायण टार तथा अर्थोपेडिक अस्पताल नारायण टारसँग प्रति व्यक्ति रू 1,00,000 निशुल्क उपचार सेवा उपलब्ध गराउने सम्झौता गरेको छ। त्यसै गरी नगरपालिकाले राजधानीका अन्य विशिष्टीकृत अस्पतालहरूसँग पनि सहकार्य विस्तार गरेको छ। केएमसी अस्पताल, सिनामंगल, शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र, बाँसबारी मेडिकेयर अस्पताल, चावहिल हेल्पिङ ह्याण्ड सामुदायिक अस्पताल, ओम अस्पताल तथा रिसर्च सेन्टर र सुषमा कोइराला मेमोरियल अस्पताल साँखुसँग समेत समान प्रकृतिको निशुल्क उपचार सम्झौता सम्पन्न भइसकेको नगर प्रमुख रिसालले जानकारी दिनुभयो।
1: भनिन्छ नि, नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो, जे पनि बचत गरिहाल। बिस्तारै यो बानी स्वभाव बन्दै गयो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो, अनि त महिनाभरिमा खुत्रुके भरायो, बाबासँग ब्याङ्क गएर जम्मा गरायो, समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्न लाग्यो। जिन्दगी नहो सधैँ किन एक नास हुन्थ्यो र, तर पनि मन ढुक्क हुन्थ्यो, किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
2: तपाईँको नोबेल ब्याङ्कमा खाता छ कि छैन त?

0: एलजी ले ल्यायो नयाँ एलजी एसेन्सियल सिरिज, अब किफायती मूल्यमा रेफ्रिजरेटर, वासिङ मसिन, एसी को कम्प्लिट रेन्ज, 10 वर्षको वारेन्टी सहित 0% नो कस्ट इएमआई, नागरिकता भए पुग्छ, हरेक घरको खुसी घर घरमा एलजी, एलजी लाइफ गुड।
1: यो आवाज हो नेपाली रेडियो नेटवर्कको, जो तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: नेपाली खबरमा अब पहिलो पृष्ठका खबर। नेपाल कृषि प्रधान देश हो तर यहाँका उपभोक्ताका भान्सामा पाक्ने खाद्यान्नदेखि तरकारीसम्म विदेशबाट आयात हुन्छ। स्वदेशमा उत्पादन र उत्पादकत्व बढ़ाउन नसक्दा नेपाली उपभोक्ता कृषि तथा पशुजन्य वस्तुमा विदेशी उत्पादनको भर पर्न बाध्य छन्। गत आर्थिक वर्ष 2082-83 करिब 4.25 खर्ब रूपियाँ बराबरका कृषि तथा पशुजन्य वस्तु विदेशबाट आयात भएको छ। भन्सार विभागका अनुसार एक वर्षमा 4.37 खर्ब रूपियाँका कृषि तथा पशुजन्य आयात भएको छ। स्वदेशमा कृषि तथा पशुजन्य वस्तुको उत्पादन र उत्पादकत्व बढ़ाउन नसक्दा विदेशको भर पर्नुपर्ने अवस्था रहेको पूर्व कृषि सचिव डाक्टर योगेन्द्र कार्की बताउँछन्। स्वदेशमै सहज रूपमा उत्पादन गर्न सकिने कृषि तथा पशुजन्य वस्तुमा नेपालको विदेशी निर्भरता वर्षेनी बढ़दै गएको छ। खेतीयोग्य जमीन बाँझो रहने, ग्रामीण क्षेत्रमा श्रम शक्तिको अभाव हुने र युवा जनशक्ति वैदेशिक रोजगारीमा पलायन हुने अवस्थाले दैनिक उपभोगका वस्तु समेत विदेशबाट आयात गर्नुपर्ने अवस्था सिर्जना भएको हो। नेपाली रेमिटेन्सका कारण फलफूल, तरकारी, मिठो मसिनो चामल खाने आदत बढ़ेकाले पनि आयात बढ़ेको छ। आलू प्याज पनि ठूलो परिमाणमा आयात भएको छ। एक वर्षको अवधिमा धान, चामल, मकै, गहुँ लगायत अनाज 59.66 करोड़ रूपियाँको आयात भएको छ। धान, चामल, मकै, गहुँ लगायत अन्य उत्पादन हुने देश भएर पनि ठूलो परिमाणमा अन्न आयात हुनु चिन्ताको विषय हो। त्यसै गरी 38.35 करोड़ रूपियाँको तरकारी तथा कन्दमूल आयात भएको छ। फलफूल तथा सुक्खा फलफूल आयातमा 34.73 करोड़ रूपियाँ विदेशिएको छ। दैनिक भान्सामा प्रयोग हुने यी वस्तुको आयात निरन्तर बढ़िरहेको छ। सबैभन्दा धेरै रकम पशु वा वनस्पति जन्य बोसो तथा तेल, त्यसका प्रशोधित उत्पादन र मोम आयातमा खर्च भएको छ। यस शीर्षकमा मात्रै 1.79 करोड़ 63 करोड़ 64 लाख 31 हजार रूपियाँ बराबरको आयात भएको छ। खानेतेलमा नेपाल पनि आयातमा अत्याधिक निर्भर रहेको तथ्याङ्कले देखाएको छ। त्यसै गरी तेलहन, विभिन्न बिउ, औषधीय वनस्पति, पराल तथा पशु आहारका कच्चा पदार्थ आयातमा पनि 35.25 करोड़ 25 लाख 88 हजार रूपियाँ खर्च भएको छ। नेपालमा पर्याप्त खेतीयोग्य जमीन हुँदाहुँदै पनि उत्पादन बढ़न नसक्नुको मुख्य कारण कृषि श्रमिकको अभाव, खेतीयोग्य जमीन बाँझो रहनु, उत्पादन लागत बढ़नु, बजार व्यवस्थापन कमजोर हुनु, मल सिंचाईको अभाव, आधुनिक प्रविधि सीमित हुनु हो। अन्नदेखि तरकारीसम्म विदेशकै भर शीर्षकमा आजको नागरिक दैनिकमा यो खबर छ।
3: नागरिक दैनिकले प्रदेशमा फेरि वाम सत्ता शीर्षकमा खबर छापेको छ। नेकपा एमाले र नेपाली कम्युनिष्ट पार्टी नेकपा बीच प्रदेश तहमा सरकार निर्माणमा सहकार्य गर्ने सहमति भएको छ। केन्द्रमा शीर्ष नेताबीच भएको सहमति अनुसार लुम्बिनी, बागमती र कोशीमा एमाले तथा कर्णाली र सुदूरपश्चिम प्रदेशमा नेकपाको नेतृत्वमा नयाँ सरकार बन्नेछ। गण्डकी र मधेस प्रदेशको हकमा प्रदेशसभामा प्रतिनिधित्व गर्ने अन्य दलसँगको परामर्शमा निर्णयमा पुग्ने सहमति एमाले अध्यक्ष केपी ओली र नेकपाका संयोजक पुष्पकमल दाहालबीच भएको छ। दाङ संवाददाता देवेन्द्र बस्नेतका अनुसार प्रदेशमा सत्ता सहकार्य सहमति अनुसार लुम्बिनीमा फेरि पनि एमाले नयाँ सरकारको नेतृत्व गर्नेछ। एमाले र नेकपाले सरकार बनाउने नयाँ सहमति गरेपछि सरकारबाट कंग्रेस बाहिरिँदैछ। अहिले एमाले नेतृत्व सरकारमा कंग्रेसका 5 मन्त्री छन्। एमाले नेतृत्वको सरकारबाट बाहिरिन कंग्रेसका 5 मन्त्री, शहरी तथा खानेपानी मन्त्री सरोज थापा, आर्थिक मामिला मन्त्री घनेन्द्र कार्की, उद्योग, पर्यटन तथा यातायात मन्त्री प्रचण्ड विक्रम नेौपानी, सामाजिक विकास मन्त्री जन्मजय तिमल सिन्हा र वन मन्त्री देवकरण प्रसाद कलवारले राजीनामा पत्र आइतबार पार्टी संसदीय दलको कार्यालयमा बुझाएका छन्। कंग्रेस संसदीय दलले उनीहरूको राजीनामा सोमबार मुख्यमन्त्रीलाई बुझाइने जनाएको छ। दुई वर्ष अघि भएको सहमति बमोजिम एमाले नेतृत्वको सरकारमा कंग्रेस सहभागी भएको हो। यी दुई दलबीच सरकारको नेतृत्व आलो पालो गर्ने सहमति भएको थियो। एमाले र नेकपा बीच सत्ता सहकार्य गर्ने सहमति भएपछि नैतिकताका आधारमा पनि हाम्रा मन्त्रीले राजीनामा दिनुपर्छ। कंग्रेस प्रमुख सचेतक जमुना ढकालले भनिन्, सबै मन्त्रीको राजीनामा पत्र हामी कहाँ आइसकेको छ। मुख्यमन्त्रीलाई सोमबार एकमुष्ट रूपमा बुझाउने तयारी छ। राजीनामासँगै सरकारलाई दिएको समर्थन फिर्ता लिइने उनले बताइन्।
2: सुरुङ मार्गमा पनि गाड़ी चलाउने नेपालीको सपना नागटुङ्गा सुरुङ मार्ग मार्फत पूरा हुँदैछ। मुलुकको भौतिक पूर्वाधारको इतिहासमा सुरुङ युगको प्रस्थान बिन्दुका रूपमा लिएको बहुप्रतीक्षित यो सुरुङ मार्ग निर्माण शुरू भएको 80 महिनापछि सोमबारदेखि संचालनमा आउँदैछ। नागटुङ्गा सुरुङ मार्ग आयोजनाका उपनिर्देशक इन्जिनियर संजय पन्थीले सोमबार बिहान सुरुङ मार्गको उद्घाटनको कार्यक्रम तय भएको जानकारी दिनुभयो। जापानी अन्तर्राष्ट्रिय सहयोग नियोग जाइकाका केन्द्रीय अध्यक्ष डाक्टर तानाका अक हिको उपस्थितिमा पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले सुरुङ मार्गको उद्घाटन गर्नुहुनेछ। सुरुङ मार्ग शुरूमा आपतकालीन सवारी साधनका लागि मात्र खुला गरिने जनाइएको छ। त्यस्तै आयोजनाका उपनिर्देशक पन्थीले उद्घाटन भएको दिनदेखि नै सुरुङ मार्गबाट सबै सवारी साधन संचालनमा आउन नसक्ने बताउँदै तीन महिनासम्म परीक्षणकाल संचालन हुने जानकारी दिनुभएको छ। केही दिनसम्म एम्बुलेन्स दमकल सुरक्षा निकायका सवारी साधनलाई मात्र सुरुङ मार्गबाट आवत जावत गराइनेछ। निर्माणको ठेक्का पाएका जापानी कम्पनी हाजमा एन्ड्रो कर्पोरेशनले नागटुङ्गा सुरुङ मार्ग निर्माण आयोजनालाई सुरुङ मार्ग हस्तान्तरण गरिसकेको जनाइएको छ। निर्माण कम्पनीले हस्तान्तरण गरिसकेपछि अब सुरुङ मार्गको सम्पूर्ण जिम्मेवारी आयोजनाको काममा आएको छ। आयोजनाको काम सम्झौता भन्दा झण्डै दोब्बर समयमा सम्पन्न भएको छ।
3: प्रतिनिधि सभामा शीर्ष नेताको उपस्थिति न्यून शीर्षकमा खबर छ। जनताबाट प्रत्यक्ष निर्वाचित जनप्रतिनिधिको प्रतिनिधित्व रहेको संघीय संसदको तल्लो सदन प्रतिनिधि सभाको काम कार्यवाहीमा शीर्ष नेताहरूको रूचि कम देखिएको छ। प्रतिनिधि सभाको चालू दोस्रो अधिवेशनमा असार मसान्तसम्म दलहरूका संसदीय दलका नेताको उपस्थिति निकै कमजोर देखिएको छ। प्रमुख प्रतिपक्षी नेपाली कंग्रेसका संसदीय दलका नेता भीष्मराज आङदेम्बे बाहेक अन्य दलका नेताहरूको उपस्थिति औसत छ। प्रतिनिधि सभामा प्रतिनिधित्व रहेका छ मध्ये पाँच दलका संसदीय दलका नेताहरूको उपस्थिति कमजोर छ। 2083 असार 31 गतेसम्म सभाले 38 दिन काम गरेको छ। 38 दिनमा 41 बैठक बसेका छन्। संसद सचिवालयका अनुसार चैतमा 6, वैशाखमा 4, जेठमा 15 र असारमा 13 दिन गरी 38 दिन प्रतिनिधि सभाले काम गरेको छ। जसमध्ये राष्ट्रिय स्वतन्त्र पार्टीका संसदीय दलका नेता एवं प्रधानमन्त्री बालेन्द्र शाहको उपस्थिति 6 दिन छ भने 32 दिन अनुपस्थित देखिनु भएको छ। पार्टी सभापति समेत रहनुभएका रवि लामिछाने 20 दिन अनुपस्थित हुनुहुन्छ। उहाँ 18 दिन उपस्थित हुनुहुन्छ। रासोपा संसदीय दलका उपनेता गणेश पराजुली 34 दिन उपस्थित 4 दिन अनुपस्थित रहनु भएको छ। सत्तापक्षका मुख्य सचेतक कविन्द्र बुर्लाकोटी 3 बैठकमा अनुपस्थित र 35मा उपस्थित हुनुहुन्छ। रासोपाकै सचेतक प्रकाश चन्द्र परियार 6 दिन अनुपस्थित 32 दिन उपस्थित तथा सचेतक क्रान्ति शिखा धिताल 11 दिन अनुपस्थित र 27 दिन उपस्थित हुनुहुन्छ। प्रमुख प्रतिपक्षी नेपाली कंग्रेसका संसदीय दलका नेता आङदेम्बेको उपस्थिति अन्य नेताको तुलनामा राम्रो छ। प्रतिनिधि सभामा शीर्ष नेताको उपस्थिति न्यून शीर्षकमा गोर्खा पत्रमा यो खबर छापिएको हो।
2: देशको सर्वोच्च जनप्रतिनिधिमूलक संस्था सांसद विचार बहस र नीति संसद विचार बहस र नीति निर्माणको थल हो। तर पछिल्लो समय संघीय संसदमा हुने बहसमा नीतिगत भन्दा शब्दको असन्तुलन र संयम रहित शैली हावी हुन थालेको देखिन्छ। अभिव्यक्ति स्वतन्त्रता र विशेषाधिकारको प्रयोग गर्ने क्रममा सांसदले शब्द चयनमा देखाउने अपरिपक्वताले अन्ततः आफ्नै राजनीतिक निष्ठा र छविमाथि प्रश्न खड़ा गरिरहेको छ। चालू अधिवेशनका विभिन्न बैठकमा भएका बहस र वाद विवादले सांसदको कमजोर शब्द चयन र त्यसबाट उत्पन्न जटिलतालाई स्पष्ट रूपमा सतहमा ल्याइदिएका छन्। गत वैशाखदेखि असारसम्मको अवधिलाई मात्र हेर्दा पनि यस्ता घटनाको सूचना संसदमा समर्थक वा कार्यकर्ताको पक्षमा बोल्दा वा सरकारको विरोध गर्दा धेरैजसो सांसदले उत्तेजनामा आएर असन्तुलित अभिव्यक्ति दिँदै आएका छन्। असार 31 गते सिंहदरबारको दक्षिण गेटमा प्रदर्शन गरेको भन्दै एमाले निकट अनेरा सुबीका सात कार्यकर्ता पक्राउ परे। उनीहरूले पर्सा पम्पलेट सहित प्रदर्शन गरेका थिए। सोही दिनको प्रतिनिधि सभा बैठकमा एमाले प्रमुख सचेतक ऐन बहादुर महरले आफ्ना कार्यकर्ताको बचाव गर्दै रोस्टममै उभिएर भने, हाम्रा कार्यकर्तालाई सिंहदरबारको दक्षिण गेटबाट पक्राउ गरियो। उनीहरू सिंहदरबार चलाउन आएका थिएनन्। सभामुख महोदय विज्ञहरूका अनुसार राजनैतिक रूपमा यो अभिव्यक्ति आक्रोश व्यक्त गर्ने माध्यम देखिए पनि कानूनी र संसदीय दृष्टिकोणबाट निकै कच्चा प्रस्तुति हो। कुनै तथ्य छानबिन वा अदालती प्रक्रियामा छ भने संसदमै उभिएर उनीहरू जलाउन आएका थिएनन् भनी सीधा दावी गर्दा त्यसको प्रमाण पुर्याउने दायित्व स्वयं सांसदमाथि आइपर्छ। प्रतिपक्ष वा प्रहरी प्रतिवेदनले त्यसको विपरीत प्रमाण देखाए सांसदको आफ्नै दावी झुटो ठहरिने र अभिलेखमै त्यो नकारात्मक रूपमा दर्ज हुने जोखिम रहन्छ। यसको विपरीत यही कुरालाई सिंहदरबार चलाउन आएका थिएनन् भन्ने मलाई लाग्छ सभामुख महोदय, वा उनीहरूको मनसाय यस्तो थिएन भन्ने हाम्रो ठम्याइ छ भनिएको भए त्यो सांसदको व्यक्तिगत धारणा वा विश्लेषण बन्थ्यो भन्ने विज्ञको मत छ। संसदीय नियमावली अनुसार संसदमा आफ्ना विचार राख्न पाउने पूर्ण अधिकार हुन्छ, तर राय र असन्तुलित दाबी बीचको भिन्नता नबुझ्दा कतिपय सांसद आफ्नै भनाईको पासुमा पर्ने गरेका छन्। जेठ 12 गते संसदमा यस्तै अर्को उदाहरण देखियो। विधेयकमाथि धारणा राख्न रोस्टम पुगेका राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद जगदीश खरेलले विपक्षीको विरोधलाई तमासाको संज्ञा दिएपछि सदनमा विवाद भयो। उक्त तमासा शब्द अपमानजनक र असंसदीय रहेको भन्दै नेपाली कम्युनिष्ट पार्टीका सांसद रमेश मल्लले संसदको रेकर्डबाट हटाउन माग गरे। कांग्रेस सांसद नरेन्द्र कुमार केरूङले पनि खरेलको शब्द अपमानजनक र असंसदीय भएको भन्दै रोस्टममा आएर विरोध गर्न खोजे। जवाफमा खरेलले आफूले प्रयोग गरेका शब्द संसदीय मर्यादा विपरीत नभएको जिकिर गरे। यो प्रकरणले एउटै शब्दको अर्थ र मर्यादा फरक फरक सांसदले फरक ढंगले बुझ्ने गरेको देखाउँछ, जुन संसदीय भाषा प्रयोगमा एकरूपता र स्पष्ट मापदण्डको अभावको प्रमाण हो। सांसद खरेलले आफै प्रधानमन्त्री जस्तै ठानेर जवाफ दिएको प्रतिपक्षको भनाइ